शुभ प्रभात। अहिले घरी हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र हाम्रो यो प्रसारण यहाँहरूलाई एफएम 103.5 मेगाहर्जसँग सँगै मोबाइल एप न्यूज अन एआर अनि पूर्वनिर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्जमा पनि उपलब्ध रहने गर्दछ। अहिले समय बिहानीको 6:25 भइरहेको छ अनि यसको साथै अब आरम्भ हुँदछ आजको हाम्रो यो प्रभातकालीन अधिवेशन। आज हो विक्रम सम्वत 2083 ज्येष्ठ 16 गते। तदनुसार सन् 2026 आज हो मई महिनाको 30 तारिक शनिवार। आकाशवाणी खरसाङ सुनेर बसिरहनुभएका तमाम श्रोता समूहमाझ हाम्रा प्राविधिक मित्र सिल ब्राह्मण लगायत प्रसारण सहयोगी महेश दाहालको साथमा सहयात्री म वीरेनको न्यानो स्वागत अभिवादन।

नकारात्मक सोचलाई त्यागेर मानिसले सकारात्मक सोचलाई अपनाउनु सक्नुपर्छ। यसो गरे अवश्य नै परमपिता परमेश्वर पनि खुसी हुनेछ। आदरणीय श्रोताबृन्द नमस्ते। आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरू सबै सबैलाई यो सञ्चालक नामगेलको न्यानो वादन अनि शुभ प्रभात।

0: श्रोताबिन्द, आजको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूलाई बागोडा निवासी विद्या तामाङले के आध्यात्मले मानिसलाई परिवर्तन गर्न सक्छ भन्ने विषयमाथि एक चिन्तन सुनाउनेछ। त आउनु सुनौ विद्या तामाङबाट यो चिन्तन।
1: के आध्यात्मले मानिसलाई परिवर्तन गर्न सक्छ भन्ने प्रश्न जब आउँछ, उत्तरमा हामी भन्न सक्छौँ कि निसन्देह नै आध्यात्मले मानिसलाई परिवर्तन गर्न सक्छ। आध्यात्म शब्दको अर्थ नै स्वयंलाई जान्नु हो, त्यो परम सत्यलाई जान्नु हो जो यथावत छ। आध्यात्ममा यस्तो शक्ति छ जसले मानिसको जीवनप्रतिको दृष्टिकोणलाई नै एउटा नयाँ आयाम प्रदान गर्छ। आध्यात्मले मानिसको मानसिक स्थिति, भौतिक स्थिति, शारीरिक स्थिति सबैमा नै परिवर्तन ल्याउँदछ। आध्यात्मले मानिसभित्र भएको अज्ञानताको अन्धकारलाई नष्ट गरी ज्ञानको प्रकाश प्रज्वलित गर्छ। वास्तवमा आध्यात्म बिना मानिसको जीवन अधुरो नै हुन्छ। आध्यात्मले मानिसलाई तनावग्रस्त जीवनलाई परिवर्तन गरी खुसी साथ जिउने प्रेरणा दिन्छ। आज संसारमा मानिसहरू डर, चिन्ता अनि निराशाको छायामा जीवन जिउँदै आइरहेका छन्। अनुसन्धानमा पनि संसारमा मानिसहरू दुखी छन् भन्ने कुराको पुष्टि गरेका छन्। मानिसको दुःखको मुख्य कारण त मानिसको अनियन्त्रित मन हो। मानिसहरूको मनमा धेरै इच्छा र आकांक्षाहरू हुन्छन्। भौतिक वस्तुहरू जस्तै घर, गाडी, राम्रो लुगाहरू, राम्रो खाना, पैसा, रुपियाँ इत्यादिको दैनिक जीवनको वस्तुहरूको धेरै इच्छा हुन्छ। त्यसबाहेक कुनै व्यक्तिको चाहना पनि मान्छेको दुःखको कारण हो। दैनिक जीवनमा आवश्यक वस्तुहरूको चाहना गर्नु कुनै गलत कुरा होइन, तर आवश्यकता भन्दा बढी पाउने इच्छाले यहाँ समस्या उत्पन्न गर्छ। आध्यात्मले मानिसलाई आवश्यकता अनुसार कुनै वस्तुको चाहना गर्नु सिकाउँछ। त्यसरी नै मानिसले जब कुनै व्यक्तिको चाहना गर्छ, उसले त्यो व्यक्तिलाई प्राप्त गर्ने प्रयास गर्छ। जसरी भए पनि म त्यो व्यक्तिलाई पाउँछु भन्ने विचार गर्छ, तर जब उसको प्रयास असफल हुन्छ, उसको अधुरो नै चाहना रहन्छ, त्यसर्थ त्यो व्यक्ति दुखी हुन्छ। आध्यात्मले मानिसलाई आफ्नो मन नियन्त्रित गर्न सिकाउँछ अनि त्यो दुःखबाट बाहिर निस्कनमा मदत गर्छ। भगवान बुद्धले भन्नुभएका छन् कि मानिसको दुःखको मूल कारण नै इच्छा हो। मानिसको मन सधैँ असीमित इच्छाहरूद्वारा ग्रसित छन्। परम पावन आध्यात्मिक गुरु दलाई लामाज्यूको अनुसार मानिसको इच्छा दुई प्रकारका छन्। ती हुन् अनुकूल इच्छा अनि प्रतिकूल इच्छा। सारा संसारको प्राणीहरूको निम्ति खुसीको, शान्तिको इच्छा गर्नु राम्रो अनि सही हो भन्नुहुन्छ। विश्वको सर्व प्राणीहरूको लागि एउटा मैत्रीय भाव राख्नु सही अनि अति नै उपयोगी हो भन्नुहुन्छ। प्रतिकूल इच्छाहरूमा कुनै व्यक्ति वा वस्तुप्रतिको असीमित आसक्ति हो जसले मानिसलाई दुःखको भवारीमा धकेल्छन्। जब मानिसले आफ्नो क्षमतादेखि बाहिरको वस्तु वा व्यक्तिको चाहना गर्छ, उसले दुःख नै पाउँछ, किनकि ती सबै कुराहरू प्राप्त गर्न प्राय असम्भव हुन्छ। यस्तो क्षणमा मानिसको जीवनमा तनाव, निराशा अनि चिन्ता जस्ता भावनाहरूको वृद्धि हुँदै जान्छ, जसले पछि गएर धेरै समस्याहरू उत्पन्न गर्छन्। आध्यात्मले मानिसले आफ्नो मनलाई नियन्त्रित र अनुशासित गरी आफ्नो अनावश्यक इच्छा आकांक्षाहरूमाथि लगाम लाउने अभ्यास सिकाउँछ। यदि समय रहँदा नै मानिसले आवश्यक र

अनावश्यक इच्छाहरूको छानबिन नगरी अन्धाधुन्धमा ती इच्छाहरूको पछाडि दौडिरहेका हुनेछन् जो कहिले पनि पूरा हुन सक्दैन। आध्यात्मले मानिसलाई आफूलाई जे छ जति छ त्यसैमा सन्तुष्ट भएर बस्ने ज्ञान दिन्छ। मानिसको मन जति नै इच्छाहरूको पूर्ति गरे पनि सधैँ अतृप्त नै रहन्छ भन्ने ज्ञानको बोध पनि आध्यात्मले गराउँछ। मानिसले आफू स्वयंलाई म भनी सम्बोधन गर्ने गर्छन्। यो म अक्षर एउटा अहम अथवा अहंकार हो भनी आध्यात्मिक गुरुहरूले भनेका छन्। मानिसले सुरुदेखि नै आफूलाई म भनी सम्बोधन गरी आएका छन्, तर यो म भन्ने के हो, कस्तो हुन्छ भन्ने उत्सुकता नै देखिँदैन। आध्यात्मले मानिसलाई आफूभित्र अनुसन्धान गरी म को पत्ता लगाउने प्रेरणा दिन्छ। जब मानिसले आफ्नो मनको गहिराईमा ध्यान लगाउँछ तब उसले शून्यता बाहेक केही पनि पाउँदैन। म भन्ने न त शरीर हो न त मन नै हो, मलाई जति नै अनुसन्धान गरे पनि पाउन सकिँदैन किनकि यो कुनै ठोस पदार्थ होइन। म भन्ने त केवल एउटा अनुभव मात्र हो। यहाँ यो कुरा स्पष्ट हुन्छ कि शून्यता नै सत्य हो। सबै मानिसको जीवनको सत्य एकै हो। बाहिरी स्तरमा भिन्नता भए पनि भित्री अनि यथार्थमा सबै एउटै हो भन्ने ज्ञानको बोध आध्यात्मले मानिसले गराउँछ। मानिसले बुझ्छ कि मानिस माझको भिन्नता त केवल मनको कल्पना मात्र हो। आध्यात्मिक गुरु दलाई लामा भन्नुहुन्छ कि उहाँले आफूलाई संसारको करोडौं मानिसहरू मध्ये म पनि एक हो भन्ने भावना राख्नुहुन्छ। उहाँले आफूलाई म एक विशिष्ट व्यक्ति हुँ भनेर कहिले पनि भन्नुहुँदैन। त्यसकारण आध्यात्मले मानिसको मनमा भएको म रूपी अहमलाई नष्ट गरी हामी भन्ने भावनाको विकास गर्छ।

0: दास।
1: श्रोताबिन्द, हजुरहरूले आजको यस आध्यात्मिक कार्यक्रम अर्चनामा बागौडा निवासी विद्या तामाङबाट के आध्यात्मले मानिसलाई परिवर्तन गर्न सक्छ भन्ने विषयमा चिन्तन सुन्दै हुनुहुन्छ। त आउनुहोस् यस चिन्तनलाई फेरि हामी अगाडि बढाउँ।
2: आध्यात्मले मानिसलाई आफ्नो जीवनको वास्तविक उद्देश्यको साक्षात्कार गराउँछ। वर्तमानमा मानिसहरू धन, प्रसिद्धि, मान सम्मान इत्यादिको पछाडि

रहेका छन्। बाहिरी संसारको रङ्गी चङ्गीमा मग्न छन्। हुन त संसारको यी कुराहरूको प्राप्तिले मानिसलाई खुसी र शान्ति दिन्छ, तर त्यो नित्य हुँदैन। कुन समय त्यसको अन्त्य हुन्छ केही भन्न सक्दैन। मानिसले आफ्नो खुसी संसारिक कुराहरूमा खोसिरहेका छन्, जो चाहिँ क्षण भङ्गुर छ। आध्यात्मले मानिसलाई वास्तविक खुसी र शान्ति बाहिरी संसारमा होइन तर आफैभित्र छ भन्ने ज्ञानको बोध गराउँछ। आज विश्वमा नराम्रो कुकृत्यहरू बढ्दै गइरहेको छ। मानिस स्वयं मानिसको लागि घातक भएको छ। धनीले गरिबलाई हेपिरहेका छन्, बलवानले निर्बलको शोषण गरिरहेको छ। सिधा सोझोहरूको बाटो चतुरहरूको चतुराईले ठगिरहेका छन्। मानिसको मनबाट लाज शरम जस्ता कुराहरू हराइसकेका छन्। मानिसहरू कुनै पनि अनैतिक कार्य गर्नुदेखि पछि हट्दैनन्। आज मानिसको गृहस्थ जीवन अस्त व्यस्त छन्। पति पत्नीको सम्बन्ध पहिलेको जस्तो शुद्ध छैन, एक अर्कामा विश्वास छैन। तर आध्यात्मले मानिसलाई नैतिकताको महत्व कति छ भन्ने कुराको ज्ञान दिँदछ, जसले गर्दा उसको मानव प्रतिको दृष्टिकोणमा परिवर्तन आउँछ, साथै आफ्नो पारिवारिक जीवनमा पनि खुसी र शान्ति छाउँछ। आध्यात्मले मानिसलाई आत्मनिर्भर हुन सिकाउँछ। मानिसले आफू भित्र भएको शक्तिलाई नचिन्नेसम्म आफूलाई असक्षम र निर्बल ठानिरहेका हुन्छन्। संसारको प्रतिस्पर्धाको पद्धतिमा आफूलाई पछाडिएको ठान्छन्। आध्यात्मले मानिस भित्र भएको असीम क्षमतालाई जगाउने काम गर्छ। तब मानिसले आफ्नो वास्तविक स्वरूपको साक्षात्कार गर्छ। त्यस क्षण उसमा असीम शान्ति खुसीको उदय भएर जान्छ। मानिसमा त्यस बेला आत्मविश्वास पनि धेरै बढेर जान्छ। संसार रूपी भावसागरको दुःखले मानिसलाई विरक्त बनाएर जीर्ण शीर्ण पारेको बेला आध्यात्मले मानिसलाई साथ दिदछ, आशाको किरण देखाउँछ। त्यस संसारको दुःखदेखि कसरी मुक्ति पाउन सकिन्छ, साथै जीवनलाई अनुकूल भएर कसरी अगाडि लानु पर्ने हो भन्ने कुराको बोध गराउँछ। आध्यात्मले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ। आजको भागदौडको समयमा मानिसहरू अत्याधिक व्यस्त छन्। त्यस व्यस्ततामा मानिसले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिन पाउँदैनन्। विभिन्न किसिमको बिमारहरूको उपचारमा पनि आध्यात्म सहित ठहरिएको छ। बौद्ध धर्मका महान गुरु मिङ्ग्यु रिम्बुर्छे पनि एक समय मानसिक बिमारको शिकार हुनु परेको थियो, तर बिस्तारै उहाँले आध्यात्मको अभ्यास गरेर त्यस बिमारीमाथि विजय प्राप्त गर्नुभयो। उनको शरीर र दिमागको वैज्ञानिकहरूले विश्लेषण गरेर हेर्दा अचम्मै हुनुभयो, किनकि उहाँको दिमाग अति स्वस्थ र शान्त थियो। हालमा उहाँलाई द मोस्ट ह्याप्पीएस्ट म्यान अन अर्थ भनेर भनिन्छ।

अध्यात्मले मानिसलाई ध्यान योग इत्यादि सिकाउँछ। नित्य योग ध्यान गर्नाले मानिसको मन एकाग्र हुन्छ, अनुशासित हुन्छ र सधैँ खुसी हुन्छ। मन र शरीर परस्पर निर्भर भएको हुन्छ, जसले गर्दा

आध्यात्मिक गुरु बाबा रामदेव अनि उनी जस्ता धेरै योग गुरुहरूले योगलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याएका छन्। वर्तमानमा कैयौं मानिसहरूले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई पुनः प्राप्त गरिसकेका छन्। मानिसले आध्यात्मको अभ्यासद्वारा शारीरिक अनि मानसिक स्वास्थ्य, शान्ति अनि खुसी त प्राप्त गरिरहेका छन्। त्यसबाहेक मानिसले आफ्नो जीवनको परम लक्ष्य यो संसार रूपी भाव सागरबाट पार हुनु रहेछ भन्ने सत्यलाई बुझ्न सफल भएका छन्। जब मानिसले आफ्नो जीवनको लक्ष्यलाई बुझ्दछ, त्यस क्षण मानिसमा असाधारण परिवर्तन आउन थाल्छ। जुन मानिस अघि संसारको भौतिक कुराको पछि लागिरहेको हुन्छ, ती मानिस अब ती भौतिक कुराहरूको आसक्ति छोडी केवल आवश्यकता अनुसार मात्र भौतिक तथा संसारिक कुराहरूको प्राप्तिको प्रयास गर्छन्। फलस्वरूप ती मानिसको जीवनबाट इच्छा, तृष्णा, डर, चिन्ता जस्ता भावहरूको बिस्तारै अन्त भई शान्तिको प्रादुर्भाव हुन्छ। जीवनमा स्थिरता आउँछ, मानिसमा सकारात्मक गुणहरूको उदय हुन्छ। ती मानिसको जीवनमा प्रेम, दया, करुणा अनि आत्मविश्वासको विकास भएर जान्छ। सबैप्रति समानताको भाव उत्पन्न भएर जान्छ। सर्वप्राणी एउटै हो, सबैको दुःख एउटै हो, सबैको आवश्यकता एउटै हो भन्ने सत्यको बोध हुन्छ। संसारमा सबैलाई दुःखदेखि मुक्ति चाहिएको रहेछ, साथै खुसी र शान्तिको खाँचो रहेछ भन्ने सत्यको पनि बोध हुन्छ। अब उपरान्त त्यस मानिसको एउटै परम लक्ष्य हुन्छ, त्यो हो मोक्षको प्राप्ति। आज विश्वमा विभिन्न देशहरूमा आज युद्ध भइरहेका छन्। परिणाम स्वरूप कयौं मानिसहरूले आफ्नो प्राण गुमाउन परेका छन्। यी युद्धहरू हुनको मुख्य कारण पनि हामी मनले मान्न सक्छौ, किनकि आज ती युद्धमा व्यस्त रहेका देशका शासकहरू आफ्नो आफ्नो शक्तिलाई कायम राख्ने होडमा लागेका छन्। आफ्नो देशले संसारमा प्रसिद्ध बनाउने प्रयासमा लागि परेका छन्। जब देश देशमा युद्ध हुन्छ, तब मानिसहरूले धेरै दुःख पाउँछन्। मानिसहरूले धेरै कुराहरू गुमाउनु पर्छ। आज हामी देख्छौ कि ती देशहरूका मानिसहरू एक छ खान अनि एक स्वरो लाउनका लागि पनि अरूमाथि निर्भर हुनु परेको छ। यदि ती शासकहरूको जीवनमा आध्यात्मको प्रवेश भए, अवश्य नै तिनीहरूको मन पनि परिवर्तन भई नयाँ तथा सकारात्मकताको श्री गणेश हुनेछ। फलस्वरूप संसारमा भविष्यमा युद्धहरू हुन बन्द हुनेछ अनि एउटा नयाँ शान्तिमय संसारको उदय हुन सक्नेछ। धन्यवाद।

प्रस्तुत थियो आकाशवाणी खरसाङको आध्यात्मिक कार्यक्रम अर्चना, जसमा हजुरहरूले बागौडा निवासी विद्या तामाङबाट के आध्यात्मले मानिसलाई परिवर्तन गर्न सक्छ भन्ने विषयमाथि एक चिन्तन सुन्नुभयो। साथै केही भक्ति सङ्गीतहरूको पनि आनन्द लिनुभयो। त आजको यस आध्यात्मिक कार्यक्रम अर्चनाबाट प्रस्तुत मनन तामाङ अनि सञ्चालक नामगेललाई पनि बिर्नुहोस्। साथै हजुरहरू सबैको आजको दिन मङ्गलमय बितोस्। नमस्ते।

श्रोतागण, समाचारपछि अब प्रस्तुत छ अघिल्लो कार्यक्रम जसमा रहनेछन् केही जानकारी अनि केही गीत सङ्गीत, र यस कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। जानकारीमा रहेको छ खेतीपातीबारे सल्लाह, जसमा आजको अङ्कमा रहेको छ काँक्राको खेतीबारे केही महत्त्वपूर्ण सुझाव सल्लाह। त सुन्नुहोस्, यस्तो छ, अन्य लहरी खेती जस्तै काँक्राले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। काँक्रा तराईमा माघ फागुनमा रोपिन्छ भने बेमौसमी खेतीको लागि पुसमा बेर्ना तयार गरी रोपिने गरिन्छ। मध्य पहाडमा चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाखदेखि जेठसम्म काँक्रा रोपिने गरिन्छ। काँक्रालाई सलाद बनाएर, चानामा नुन खोर्सानी दलेर, अचार बनाएर, तरकारी पकाएर या त फल प्रशोधन गरेर सिधै खान पनि सकिनेछ। यसलाई न्यानो तापक्रमको आवश्यकता पर्दछ। यसको बोट प्रतिवृद्धि हुन 25 डिग्री सेल्सियसदेखि 30 डिग्री सेल्सियस

कार्यक्रमको आवश्यकता पर्दछ। काँक्राको बोटले तुसारो सहँदैन, आर्द्रता बढी भयो भने पनि यसको बोट वृद्धिमा विकास हुँदैन। यसको खेतीको निम्ति बलौटे या डोमट र चिम्टे माटो उपयोग हुँदछ। उक्त उर्वर शक्ति साथै 5.5 देखि 6.5 pH भएको माटो उपयुक्त हुन्छ। काँक्राको खेतीको निम्ति 2-3 पल्ट राम्रैसँगले गहिरो गरी खनजोत गरेर माटोलाई भुरभुराउँदो बनाउनु पर्दछ र 180 सेन्टिमिटर चौडा ढ्याङ बनाएर 2 ढ्याङको बिचमा कुलोसो बनाउनु पर्दछ। काँक्रा रोप्दा 30 देखि 35 सेन्टिमिटरको खाडल खनेर सिफारिस मात्राको मलखात रो हाल्नु पर्दछ। 2-3 दिनपछि 2 दाना खस्ने गरी 2-3 सेन्टिमिटर गहिरो पारेर बिउ रोप्नु पर्दछ। राम्रो फलनको निम्ति 1.5 देखि 2 मिटर अग्लो खम्बा गाडेर बाँसको भाटा वा दोरी बाँधेर यसको लहरामा टाढ या थाँक्राको व्यवस्था पनि गरिन पर्दछ। र जानकारी थियो आजको खेतीपातीबारे सल्लाहमा, काँक्राको खेतीबारे क्षमतापूर्ण जानकारी सदगन। यस जानकारीपछि अब आउँछौँ अघिल्लो चरणमा आधुनिक गीत, एकै गायक पेमा लामाको स्वरमा। यस गीतको पहिलो यो गीत रहेको छ जगत छेत्रीको, जसमा सङ्गीत रहेको छ दीप वाइबाको।

तथा लगन अहिलेघरि हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र यस प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत अभिवादन छ।

0: विविध स्वरमा हिन्दी भजनपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। गृहमन्त्री अमित शाहले नयाँ सुरक्षा चुनौतीहरूको सामना गर्ने तरिकाहरूलाई अझ प्रभावकारी बनाउने प्रयासमा सरकारले सीमा सुरक्षा बललाई थप जिम्मेवारी तोक्ने विचार गरिरहेको बताउनु भएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले समग्र शिक्षा अभियान अन्तर्गत अनुदान जारी गर्ने र उपयोग सम्बन्धी एक व्यापक समीक्षा बैठक गर्नुभयो। विश्वव्यापी ऊर्जा आपूर्तिमा हुन सक्ने सम्भावित अवरोधलाई ध्यानमा राख्दै सरकारले सार्वजनिक क्षेत्रका तेल बजार कम्पनीहरूलाई एलपीजीको 30 दिनको भण्डार कायम राख्न निर्देशन दिएको छ। म्यानमारका राष्ट्रपति युमिन अङ ल्याङ आज बिहान 5 दिने भारत भ्रमणका लागि बिहारको गया आइपुग्नुहुनेछ र आइपीएल क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर म्याचमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 7 विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। अब समाचार विस्तारमा। गृहमन्त्री अमित शाहले नयाँ सुरक्षा चुनौतीहरूको सामना गर्ने तरिकाहरूलाई अझ प्रभावकारी बनाउने प्रयासमा सरकारले सीमा सुरक्षा बललाई थप जिम्मेवारी तोक्ने विचार गरिरहेको बताउनु भएको छ। श्री शाहले हिजो गुजरातको भुजमा भारत पाकिस्तान सीमामा दुई नयाँ सीमा चौकीहरूको उद्घाटनपछि यी कुराहरू भन्नुभएको थियो। श्री शाहले सीमा सुरक्षा बलको स्थापनाको 60 वर्षमा सीमा सुरक्षाको अवधारणालाई पूर्ण रूपमा रूपान्तरण गर्ने निर्णय गरिएको उल्लेख गर्नुभयो। उहाँले 4 स्तरीय सुरक्षा ग्रिड स्थापनाको घोषणा गर्नुभयो। यो पहलले सीमा सुरक्षाको लागि परम्परागत दृष्टिकोणभन्दा बाहिर गएर क्षेत्रीय सुरक्षाको नयाँ अवधारणा प्रस्तुत गर्दछ। उहाँले भन्नुभयो, यस पहल अन्तर्गत जनता, नागरिक प्रशासन, स्थानीय पुलिस र सेना बलका कर्मचारीहरूसँगै सुरक्षाको लागि प्राथमिक जिम्मेवारी बाँडफोड गर्नेछन्। गृहमन्त्रीले स्मार्ट सीमा सुरक्षा परियोजनाको एक भागको रूपमा हाल सीमाहरूमा सुरक्षा ग्रिडलाई बलियो बनाउने प्रयासहरू भइरहेको उल्लेख गर्नुभयो।
2: सीमा सुरक्षा के कंसेप्ट को पूर्णतया बदलने का निर्णय किया है। एक चतुष्कोणीय कंसेप्ट के साथ एक सुरक्षा ग्रिड हम आने वाले दिनों में बनाएंगे और बॉर्डर सुरक्षा की जगह टेरिटोरियल सुरक्षा का एक नया कंसेप्ट भी लॉन्च करेंगे और बीएसएफ के जवानों की तो प्रमुख जिम्मेदारी रहेगी ही रहेगी। ये मिलाकर समग्र बॉर्डर बांग्लादेश और पाकिस्तान एक सुरक्षा ग्रिड मजबूत बनाने का काम हम स्मार्ट बॉर्डर सुरक्षा के प्रोजेक्ट के तहत हम ले रहे हैं।
1: गृहमन्त्रीले सरकार व्यापक र बलियो सुरक्षा संयन्त्र स्थापना गर्ने उद्देश्यले कार्ययोजना बनाएको बताउनुभयो। श्री शाहले जोड दिनुभयो, हाम्रो सीमा सुरक्षित गर्नु र घुसपैठ हटाउनु देशको रक्षाको लागि अत्यन्त महत्वपूर्ण छ। गोवाले आज आफ्नो राज्य स्थापना दिवस मनाउँदैछ। 1987 आजकै दिन गोवाले पूर्ण राज्यको दर्जा प्राप्त गरी र भारतीय

0: संघको 25 राज्य बन्यो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज पणजी स्थित कला एकाडेमीमा आयोजना हुने राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। यो अवसरले गोवाको मुक्तिदेखि मानव विकास र जीवन स्तरको हिसाबले अग्रणी राज्यहरूमध्ये एक बन्ने यात्राको प्रतीक हो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले समग्र शिक्षा अभियान अन्तर्गत अनुदान जारी गर्ने र उपयोग सम्बन्धी एक व्यापक समीक्षा बैठक गर्नुभयो। बैठकको क्रममा समग्र शिक्षा अभियानको तेस्रो चरणलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन विशेष जोड दिएको थियो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री प्रधानले यस वर्षदेखि समग्र शिक्षा अभियान, पीएम पोषण, उल्लास, पीएम श्री र अन्य प्रमुख योजनाहरूको समन्वय मार्फत एकीकृत दृष्टिकोण अपनाइने बताउनु भएको छ। उहाँले भन्नुभयो, यसले विद्यालय शिक्षा प्रणालीभित्र राम्रो समन्वय र प्रभाव सुनिश्चित गर्नेछ। बैठकमा सहकारी संघीयताको भावनालाई कायम राख्दै केन्द्र र राज्यहरूबीच राम्रो समन्वयलाई सुदृढ पार्ने बारेमा छलफल पनि समावेश थियो। श्री प्रधानले राष्ट्रिय शिक्षा नीति 2020 को प्रभावकारी कार्यान्वयनमा नयाँ ध्यान केन्द्रित गरिने कुरा पुष्टि गर्नुभयो। यस ढाँचा अन्तर्गत विद्यार्थीहरूमा नवाचार, पोषण, कौशल विकास, खेलकुद र कलालाई विशेष महत्व दिइनेछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले डिजाइन लिंक इन्टेन्सिभ योजनाले उत्साहजनक नतिजा दिइरहेको बताउनुभयो। हिजो यस बारेमा बोल्नुहुँदै श्री वैष्णवले घोषणा गर्नुभयो, तिरुवनन्तपुरममा आधारित सेमी कन्डक्टर स्टार्टअप नेत्रा सेमीले देशको पहिलो एचएआई सिस्टम अन चिप नेत्रा A2000 विकास गरेको छ, जुन उन्नत 12 नैनोमिटर नोड प्रविधिमा आधारित छ। श्री वैष्णवले भन्नुभयो, व्यावसायिक स्तरमा यो प्रविधिले निगरानी, अटोमोटिभ प्रणाली, रोबोटिक्स र ड्रोन जस्ता अनुप्रयोगहरूको लागि स्मार्ट भिजन उपकरणहरूलाई शक्ति दिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौँ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। पश्चिम एशियामा युद्धका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा हुन सक्ने सम्भावित अवरोधलाई ध्यानमा राख्दै सरकारले सार्वजनिक क्षेत्रका तेल बजार कम्पनीहरूलाई एलपीजीको 30 दिनको भण्डार कायम राख्न निर्देश दिएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव सुजाता शर्माले हिजो नयाँ दिल्लीमा यो जानकारी साझा गर्नुभयो। सुश्री शर्माले भारतको कच्चा तेल भण्डारण क्षमता विस्तार गर्ने काम पनि जारी रहेको बताउनुभयो। सहसचिवले देशमा पेट्रोल, डिजल, एलपीजी, कच्चा तेल र प्राकृतिक ग्यासको पर्याप्त भण्डार रहेको पुष्टि गर्नुभयो। कुनै पनि एलपीजी वितरण केन्द्रहरूमा आपूर्ति अभावको कुनै रिपोर्ट आएको छैन भनी उल्लेख गर्नुभयो।
1: सरकार सभी घरों तक एलपीजी सिलेंडर्स की उपलब्धता और डिलीवरी सुनिश्चित कराने के लिए हर संभव प्रयास कर रही है। इसके साथ सरकार सभी पेट्रोल पंप पर पेट्रोल और डीजल की आपूर्ति सुनिश्चित करने के लिए भी प्रयासरत है। इसलिए अफवाहों पर ध्यान न दें और अपने दैनिक उपयोग में ऊर्जा को बचाने का हर संभव प्रयत्न करें। बल्क और इंडस्ट्रियल कंज्यूमर्स से अपील है कि वो ऑथराइज प्रोक्योरमेंट चैनल से ही डीजल की खरीद करें।
0: विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम महाजनले खाडी र पश्चिम एसिया क्षेत्रहरूमा अवस्थित भारतीय दूतावासहरूले भारतीय नागरिकहरूलाई समयमै सहयोग प्रदान गरिरहेको पनि बताउनुभयो। म्यानमारका राष्ट्रपति युमिन अङ ल्याङ आज बिहान 5 दिने भारत भ्रमणका लागि बिहारको गया आइपुग्नुहुनेछ। उहाँसँगै धेरै क्याबिनेट मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र व्यापारिक नेताहरू सम्मिलित उच्च स्तरीय प्रतिनिधिमण्डल पनि आउनेछन्। यो राष्ट्रपतिको रूपमा युमिन अङ ल्याङको पहिलो भारत भ्रमण हो। गयामा म्यानमारका राष्ट्रपतिले महाबोधि मन्दिर र सुजाता मन्दिरमा प्रार्थना गर्नुहुनेछ। राष्ट्रपति युमिन पछि नयाँ दिल्ली पुग्नुहुनेछ। उहाँले आज साँझ विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेट गर्ने कार्यक्रम छ। भोलि म्यानमारका राष्ट्रपतिले म्यानमार भारत व्यापार मञ्चमा भाग लिने अपेक्षा गरिएको छ। सोमबार उहाँले दुई देशहरूबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्नुहुनेछ। हिजो नयाँ दिल्लीमा मीडियासँग कुरा गर्नुहुँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई नेताहरूबीचको भेटघाटमा म्यानमार र भारतबीचको द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा

छलफल गरिने बताउनु भएको छ। उहाँले भन्नुभयो भारत म्यानमारका राष्ट्रपतिलाई स्वागत गर्न उत्सुक छ। यस भ्रमणको एक भागको रूपमा म्यानमारका राष्ट्रपतिले 2 जुनमा व्यापार र उद्योग क्षेत्रहरूसँग छलफल गर्न र शहरभरिका विभिन्न स्थलहरूको भ्रमण गर्न मुम्बईको पनि यात्रा गर्नुहुनेछ। वित्तीय सेवा विभागले दावी नगरिएका वित्तीय सम्पत्तिहरूको बारेमा जानकारीमा जनता समक्ष सहज जानकारी सुनिश्चित गर्न एक कमन ल्यान्डिङ पोर्टल सुरु गरेको छ। यो पोर्टल सार्वजनिक क्षेत्र ब्याङ्कसँग पीएसबीएसँगको सहकार्यमा विकसित गरिएको हो। नयाँ चण्डीगढमा खेलिएको आइपीएल क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर म्याचमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 7 विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। म्याचको सुरुमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेपछि राजस्थान रोयल्सले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 214 रन बनाएको थियो। राजस्थान रोयल्सले दिएको 214 रनको लक्ष्यको जवाबमा गुजरात टाइटन्सले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर 219 रन बनाएर जित हासिल गर्न सफल भयो। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले नयाँ सुरक्षा चुनौतीहरूको सामना गर्ने तरिकाहरूलाई अझ प्रभावकारी बनाउने प्रयासमा सरकारले सीमा सुरक्षा बललाई थप जिम्मेवारी तोक्ने विचार गरिरहेको बताउनु भएको छ। म्यानमारका राष्ट्रपति यू मिन आङ ल्याङ आज बिहान 5 दिने भारत भ्रमणका लागि बिहारको गया आइपुग्नुहुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचार पछिको यो समय हो संगीत प्रवाहको। संगीत प्रवाह स्वतःगन गीत संगीत नै त्यो माध्यम हो जसको साथमा हामी रमाउने गर्छौँ अनि जीवनका उतार चढाउमा दुःख पीर वेदनालाई पनि भुल्दै भुल्दै अघि बढ्ने गर्छौँ। किनकि दुःख वेदनामा पनि एउटा ताल अनि लय छ, संसारको गतिमा पनि एउटा सङ्गीतको धुन गुन्जिरहेको हुन्छ। अनि यस्तै सङ्गीतलाई समेटिएर तयार पारेको कार्यक्रमको नाम हो सङ्गीत प्रवाह। यसरी नै आजको सङ्गीत प्रवाहको यस अङ्कबाट हाम्रा प्राविधिक मित्र सेल ब्राह्मण अनि प्रसारण सहयोगी महेश दाहालको साथमा तपाईँको साथी म वीरेनको तपाईँ तमाम श्रोताहरूमा स्वागत अभिवादन। त भन्नुहोस् कार्यक्रमको थालनीमा आरम्भ गरौँ गायक राजेश पायल राईको स्वरमा यो गीत आजको सङ्गीत प्रवाहको पहिलो गीतको रूपमा।

होता सदगन हाँसो अर्थात यो मुस्कानको महत्त्व जिन्दगीमा धेरै छ र यसरी नै हाँस्दै मुस्कुराउँदै जिन्दगीको बाधाहरूमा अघि बढ्नु पर्ने हुन्छ प्रत्येक मानवले, प्रत्येक गायकले, प्रत्येक कलाकारले। तथापि अब सानो कार्यक्रमको अघिल्लो गीत जोडेको छ गायिका कुन्ती मोक्तानको स्वरमा। यी दुई गीत अर्थात् अहिले बजेको गीत अनि अब बज्ने गीतमा छ अर्थात् थियो भनौँ शब्द सङ्गीत शरण छिनामको।

त्यसरी गायिका निकिता थापाले फुलाएकी प्रीतिको फूलमा रूप रङ भर्नुहुन्छ। अब अर्की गायिका अन्जु पन्तले यस गीतमा शब्द सङ्गीत शरण छिनामको

संगीत प्रभा यही हुन्छ समाप्त दिनु सामेल विदा हाम्रा प्राविधिक मित्र सिएल ब्राह्मण अनि प्रसारण सहयोगी महेश दाहालको साथमा तपाईँको साथी म बिरेनको पनि यस कार्यक्रमबाट नमस्ते।

0: अब प्रस्तुत छ समसामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा। विषय रहेको छ बीएसएनएल को उल्लेखनीय बदलाव 4G, आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। भारत संचार निगम लिमिटेड बीएसएनएल जुन कुनै समयमा एक संघर्षरत सार्वजनिक क्षेत्रको उद्यम थियो, बीएसएनएलले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा एक प्रभावशाली पुनरुद्धारको कथा लेखिरहेको छ र केवल 2 वर्षमा डिजिटल समावेशन र राष्ट्रिय विकासको एक प्रमुख चालकको रूप उदाएको छ। डाक्टर चन्द्रशेखर पेमासानीले यस परिवर्तनलाई चुनौतीपूर्ण र सन्तोषजनक बताउनु भएको छ। उहाँले कार्य संस्कृति, टावरहरूको स्थिति, पुरानो बुनियादी ढाँचा जस्ता समस्या भएका क्षेत्रहरूलाई ठिक गर्नमा प्रकाश पारेका छन् जसबाट यो बदलाव आएको छ। संचार एवं ग्रामीण विकास मन्त्रीले मानिसहरूलाई बीएसएनएलको परिवर्तनको बारेमा जानकारी दिएका छन्। डाक्टर पेमासानीले भन्नुभयो, हामीले व्यवस्थित कठोरता र निजी क्षेत्रको अनुशासनका साथ पुनरुत्थानलाई अगाडि बढायौं। परिणामहरू अब देखिन थालेका छन्, जस्तै बलियो वित्त स्वदेशी प्रविधि र भारतको दुर्गम कुनाहरूमा पुग्ने कनेक्टिभिटी। बीएसएनएलको विकास गाथालाई साझा गर्दै राज्यमन्त्रीले भन्नुभयो कि वित्तीय बदलाव उल्लेखनीय रहेको छ। बीएसएनएलको राजस्व 21,000 करोडबाट बढेर 25,000 करोड भएको छ, जुन 2 वर्षमा 20-25% असल वृद्धि हो। यसभन्दा पनि महत्त्वपूर्ण कुरा यो छ कि इबिआइटिडिए नाटकीय रूपले केवल 50 करोडबाट बढेर लगभग 7,000 करोड भएको छ, जसले असर परिचालन दक्षता र नाफाको स्पष्ट मार्गलाई दर्शाउँदछ। डाक्टर पेमासानीले यस सफलताको पछिको व्यवस्थित कार्यप्रणाली सम्झाउनु भयो। डाक्टर पेमासानीले भन्नुभयो कि आन्ध्र प्रदेश जस्ता राज्यहरूमा टावर अप टाइम केवल 75% थियो, हामीले 95% लक्ष्य निर्धारण गर्यौं। 50,000 टावरहरूमा 50,000 ब्याट्रीहरूको बदली बिजुली संयन्त्रलाई अपग्रेड गर्यौं र पुरानो केबलहरूलाई बदल्यौं। फेरि हामीले उद्यम व्यवसाय र नयाँ मोबाइल कनेक्सनहरूको लागि प्रत्येक सर्कल र राज्य स्तरमा व्यवस्थित लक्ष्य निर्धारित गर्यौं। नियमित निगरानी र जवाबदेही यस प्रयासको केन्द्रबिन्दु रहेको छ। स्वदेशी 4G तकनिकको द्रुत विस्तार एक गौरवपूर्ण उपलब्धि रहेको छ। डाक्टर पेमासानीले भन्नुभयो, बीएसएनएलले 1 वर्षभित्र 1 लाख टावरहरूमा स्वदेशी 4G सुरु गर्यो र अब यसलाई लगभग विश्वव्यापी मापदण्डमा परिष्कृत गरिसकेको छ। भारत अब यति गहिरो स्वदेशी 4G प्रविधि विकास गर्ने विश्वको 5 देश हो। जनताको विश्वास फेरि कायम गर्ने महत्त्वपूर्ण मुद्दामाथि मन्त्री व्यवहारिक हुनका साथसाथै आशावादी पनि थिए। उहाँले भन्नुभयो, बीएसएनएललाई थाहा छ कि विश्वास रातारात फर्कन सक्दैन। यसको शुल्क निजी खेलाडीहरूको भन्दा धेरै सस्तो छ। यसले भारतीय डाक कार्यालयहरू मार्फत 1 रुपियाँको सिम कार्डहरू दिइरहेको छ, ताकि मानिसहरूले यसको सेवा प्रयोग गर्न सकुन्। बीएसएनएलले ग्रामीण क्षेत्रहरूमा ढोका ढोका जागरूकता सुनिश्चित गर्न पनि भारतीय डाकसँग काम गरिरहेको छ, जहाँ डाक कर्मचारीहरूले बीएसएनएलको सुधारिएको सेवाहरूलाई सक्रिय रूपमा व्याख्या गर्छन्। गाउँहरूमा जहाँ बीएसएनएल एक मात्र भरपर्दो विकल्प हो, मानिसहरूले निश्चित रूपमा सदस्यता लिनुपर्छ। डाक्टर पेमासानीले सबैभन्दा प्रभावकारी परिणामहरूमध्ये एक दुर्गम र आदिवासी क्षेत्रहरूमा भएको कुरा प्रकाश पारे। प्राविधिक व्यावसायिक चुनौतीहरू, कठिन भूभाग वा वामपन्थी अतिवादको कारण लगभग 35,000 गाउँहरूमा पहिले उचित जडानको अभाव थियो। प्रधानमन्त्री मोदीको दृष्टिकोण भनेको जतिसुकै टाढा भए पनि हरेक गाउँलाई जोड्ने हो। बीएसएनएलले हरेक हप्ता प्रगतिको अनुगमन गर्छ। यसले यी गाउँहरूलाई समेटेर लगभग 25,000 टावरहरू स्थापना गरिसकेको छ र थप 10,000 टावरहरू प्रगतिमा छन्। उहाँले राष्ट्रिय सुरक्षा र सामाजिक स्थिरतामा कनेक्टिभिटीले प्रत्यक्ष योगदान पुर्याएको कुरामा प्रकाश पार्नुभयो। उहाँले उल्लेख गर्नुभयो कि छत्तिसगढको नारायणपुर जस्ता क्षेत्रहरूमा बीएसएनएलका टावरहरूले मानिसहरूलाई पुलिस र अधिकारीहरूसँग द्रुत रूपमा सम्पर्क गर्न सक्षम बनाएको छ। यो सशक्तिकरणले वामपन्थी अतिवादलाई कम गर्न मद्दत गरिरहेको छ। एकपटक कनेक्टिभिटी या क्षेत्रहरूमा पुगेपछि विकास हुन्छ र अतिवाद हराउँछ। डाक्टर पेमासानीले भन्नुभयो, बीएसएनएलको प्रयासहरूलाई पूरक बना

सिनेमाको पर्दामा सफा सुग्घर तस्विर अनि सरल सहज कथा कहानीका दशकहरूमध्ये 80 र 90 को दशकको पनि एउटा बेग्लै महत्व छ। भारतीय हिन्दी सिने जगतले ती समयहरूतिर धेरै प्रसिद्ध कलाकारहरूलाई जन्म दिएको छ, जसमध्ये एक अभिनेत्री पुनम ढिल्लो पनि हुन्। यस्तोमा रङ बिरङको संसारको आजको अङ्कमा हामीले यिनै लोकप्रिय अभिनेत्री पुनम ढिल्लोकै रोचक प्रसङ्ग लिएर आएका छौँ। कार्यक्रमबाट सहयात्री म बिरेनको हजुरहरू सबै सम्पूर्णमा न्यानो स्वागत अभिवादन। पुनम ढिल्लोको जन्म उत्तर प्रदेशको कानपुर प्रान्तमा साल 1962 18 अप्रेलमा भएको थियो। उनका पिता अमरिक सिंह भारतीय वायुसेनामा एरोनटिकल इन्जिनियर थिए भने आमा चाहिँ स्कुलकी प्रधान अध्यापिका थिइन्। पुनमका भाइ बहिनी दुवै डाक्टर हुन्। पुनमले चण्डीगढको कार्मेट कन्भेन्ट स्कुलबाट प्राथमिक शिक्षा प्राप्त गरेपछि मात्रै 16 वर्षको कलिलो उमेरमै चलचित्र जगतमा पाइला टेकिन्। त्यसपछि चाहिँ उनी स्नातक भएकी हुन्। 1978 त्यो महत्त्वपूर्ण समय थियो जुन समय पुनम ढिल्लो मिस यङ इन्डियाको ताजले अलङ्कृत हुन पुगिन्, जसको कारण सारा संसारको ध्यान उनीतर्फ केन्द्रित हुन पुग्यो र प्रसिद्ध फिल्म निर्देशक यश चोपडा पनि पुनमको सुन्दरताबाट अप्रभावित रहन सकेनन्। परिणामस्वरूप आफ्नो महत्त्वपूर्ण चलचित्र त्रिशुलमा यशले पुनमलाई एउटा खास भूमिका दिए, जसमा भएको एउटा चर्चित गीत कापुची कापुची गम गमबाट पुनमले पहिलोचोटि सिने दर्शकहरूमाझ आफ्नो पहिचान बनाइन्।

0: त्यसपछि त अभिनेत्री पुनम ढिल्लोले कहिल्यै पनि पछिल्लोतिर फर्किएर हेरिनन् र उनले लगभग 90 वटा चलचित्रहरूमा उल्लेखनीय काम गरिन्, जसमा सोहनी महिवाल, रेड रोज, तेरी कसम, दर्द, निशाना, ये वादा रहा, समुन्दर, रोमान्स, कसम र सितमगढ जस्ता लोकप्रिय चलचित्रहरू परेका छन्। यस अतिरिक्त पुनम कन्नडको युद्धकाण्डा, तमिलको यावरुम नालम र तेलुगुको इष्टम जस्ता क्षेत्रीय चलचित्रहरूतिर पनि देखा परिन्। पुनम 2009 कलर्स टिभीमा प्रसारित बिग बोसको सिजन 3 एक प्रतियोगी थिइन्। सोमा उनी दोस्रो रनर अप रहिन्। भारतीय टेलिभिजनमा मुख्य भूमिकामा उनको ठूलो कमब्याक 2013 सोनी टिभीमा प्रसारित सिरियल एक नई पहचानबाट भयो, जहाँ उनले एउटी धनाढ्य व्यवसायकी अशिक्षित तर आदर्श पत्नीको भूमिका निभाइन्। उनी हिन्दी थिएटर प्रोडक्सन द पर्फेक्ट हस्ब्यान्डमा पनि देखा परिन्, जसले 2005 सर्वश्रेष्ठ कमेडी नाटकको पुरस्कार जित्यो र आफ्नो स्वर्ण जयन्ती पनि पुरा गर्यो। त्यसपछि पुनमले सुरज थापरसँग द पर्फेक्ट वाइफ अनि आसिफ शेखसँग प्यार में कभी कभी जस्ता नाटकहरूमा पनि आफ्नो उपस्थिति दर्ज गराइन्। पुनम ढिल्लोले 1991 मेकअप बिहान व्यवसायमा पनि कदम राखिन् र भारतीय फिल्म उद्योगमा यो अवधारणालाई अग्रणी बनाइन्। यी सबै बाहेक अभिनेत्री पुनम ढिल्लोले 1985 चलचित्रहरू तबायफ, कभी अजनबी थे, तेरी मेहरबानिया।
1: तुम गांव छोड़कर जा रहे हो?
2: अरे पगले, गांव छोड़कर कैसे जा सकता हूँ, तुम जो यहाँ हो। ये मेरे बस की बात नहीं है, नौकरी का मामला है, मुझे जाना ही पड़ेगा।
1: जाना भी क्या आज ही जरूरी है, कल मेरा जन्मदिन है और मैं घर में अकेली होंगी।
2: क्यों, बापू कहाँ है?
1: बापू भी शहर गया है।
2: तुम फिक्र मत करो, मैं मोती को यहाँ छोड़कर जा रहा हूँ। ओके।
0: 1986 चलचित्रहरू पाले खान, कर्मा, खेल मोहब्बत का, 1989 चलचित्रहरू अभिमन्यु, गलियों का बादशाह, साया र 1990 चलचित्रहरू जय शिवशंकर अनि आतिशबाज इत्यादिमा पनि महत्त्वपूर्ण रोलमा देखा परेकी छन्। पुनमलाई साल 1980 27 फिल्मफेयर पुरस्कारको निम्ति सर्वश्रेष्ठ अभिनेत्रीको क्याटेगोरीमा मनोनित गरियो भने 2015 सर्वश्रेष्ठ सहायक अभिनेत्रीको इन्डियन टेली अवार्ड्सले पनि सम्मानित गरिसकिएको छ। उनको विवाह निर्माता अशोक ठकरियासँग भएको हो र उनकी एउटी छोरी पलोमा र एउटा छोरा अनमोल छन्।

प्रसिद्ध अभिनेत्री पूनम ढिल्लो बारे केही रोचक जानकारीहरू पाउनुभयो। यसको साथै अब आजलाई कार्यक्रमको यस अङ्कबाट प्रस्तोता लेखनाथ राईसँगै सहयात्री म वीरेन पनि ओझेल पर्दछु। नमस्ते।

0: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: अब सुन्नुहोस् लोक गायक नरबहादुर राई घाईको स्वरमा यो लोक भाकालाई।

यसरी लोकगायक नरबहादुर राई घाईको स्वरमा यो लोक भएकोपछि श्रोता पनि अब आउँ कार्यक्रमको अघिल्लो चरणमा जानेर रहनेछ योजना अनि केही समुद्र फिल्म सङ्गीत। अनि आजको योजनाको विषय रहेको छ सुकन्या समृद्धि योजना। तर यस योजनाको बारे जानकारीभन्दा पूर्व सुनौँ एउटा समुद्र फिल्म सङ्गीत, फिल्म आजादबाट लता मङ्गेशकरको स्वरमा, गीतमा बोल राजेन्द्र कृष्णको अनि धुन श्रीराम चन्द्रको।

यो खाता खोल्न सक्नेछन् अनि यसलाई देशमा कहीं पनि सार्न सकिनेछ। सम्पूर्ण भारतवर्षभरि एउटा बालिकाको नाममा एउटै मात्र खाता खोल्न सकिनेछ। यस्ता खाताहरू मातापिता वा त अभिभावकले आफ्नो अधिक दुईजना छोरीहरूको नाममा मात्रै खोल्न पाउनेछन्। यदि जम्ले छोरीहरू भएमा प्रमाणपत्र देखाएर तेस्रो छोरीको नाममा पनि खाता खोल्न सकिने प्रावधान पनि राखिएको छ। खाता 1,000 रुपियाँको न्यूनतम राशिबाट खोल्न सकिनेछ भने प्रत्येक वित्तीय वर्षमा यसमा कमसेकम 1,000 अनि अधिकतम 1,50,000 रुपियाँसम्म जम्मा गर्न सकिनेछ। राष्ट्रियकृत सबै ब्याङ्क अनि पोस्ट अफिसहरूमा सुकन्या खाता खोल्न सकिनेछ। खाता सञ्चालनबारे केही जानकारी। 10 वर्ष पुगेका बालिकाले स्वयंले पनि यस्ता खाताहरू खोल्न सक्नेछन् अनि खातामा आंशिक वा पूर्ण निकासीको समय पाउने राशि बालिकाकै नाममा सुरक्षित रहनेछ। यस योजना अन्तर्गत जम्मा राशिमा प्रत्येक वर्ष भारत सरकारको पक्षबाट ब्याज दरको घोषणा गरिन्छ। यदि कुनै बालिकाले प्रति महिना 1,000 जम्मा गरेको छ भने 14 वर्षमा उनको खातामा मोठ 1,68,000 रुपियाँ जम्मा भएको हुन्छ, जसलाई कम्तीमा पनि 9.1% दरले नै हिसाब गर्दा पनि परिपक्वतामा मोठ 6,42,091 रुपियाँको राशि प्राप्त हुँदछ। त्यो जानकारी थियो आजको योजना को बारेमा जोडिएको थियो सुकन्या समृद्धि योजना। त्यस्तो पनि यो जानकारी पछि आउँ अर्को सुमधुर फिल्म सङ्गीततर्फ जोडिएको छ फिल्म गुन्डाराजबाट। हरिष चिनाय अनि कुमार सानु अनि साथीको सम्म आवाज मेरो गीत रहेको छ। गीतमा बोल छ जफर गोरखपुरीको अनि धुन अनु मल्लिकको।

0: अब सुन्नुहोस् 9 बजेको समाचार।
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। गोवाले आज आफ्नो राज्य स्थापना दिवस मनाउँदैछ। 1987 आजकै दिन गोवाले पूर्ण राज्यको दर्जा प्राप्त गर्यो र भारतीय संघको 25 राज्य बन्यो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज पणजीस्थित कला एकेडेमीमा आयोजना हुने राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। यो अवसरले गोवाको मुक्तिदेखि मानव विकास र जीवनस्तरको हिसाबले अग्रणी राज्यहरूमध्ये एक बन्ने यात्राको प्रतीक हो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज गोवा राज्य स्थापना दिवसको अवसरमा गोवाका जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले गोवा संस्कृति र सम्पदाको एक भव्य संगम स्थल भएको र यसले विश्वलाई भारतीय आतिथ्यको अनुपम उदाहरण प्रस्तुत गर्ने बताउनु भएको छ। उहाँले भन्नुभयो, गोवाले देशको विकास र गौरवमा निरन्तर योगदान दिइरहेको छ। गृहमन्त्रीले गोवाको निरन्तर समृद्धि र प्रगतिको लागि प्रार्थना पनि गर्नुभयो। मतदाता सूचीको विशेष गहन पुननिरीक्षण एसआईआर आजबाट ओडिसामा शुरू हुँदैछ। निर्वाचन आयोगद्वारा सञ्चालित यो महिनाभरि चल्ने प्रक्रिया 28 जूनसम्म जारी रहनेछ। राज्यभरिका 3,33,00,000 भन्दा बढी मतदाताहरूलाई समेट्नेछ। यसको उद्देश्य भनेको नवीनतम परिवर्तन समावेश गरेर मतदाता सूची सठिक रूपमा तयार पार्नु रहेको छ। विशेष गरी दोहोरिएका मृतक र अयोग्य नामहरू हटाएर सबै योग्य मतदाताहरूको समावेश सुनिश्चित गर्नु यसको उद्देश्य रहेको छ। यस प्रक्रियाको एक भागको रूपमा घर घरमा प्रमाणीकरण गर्न र फारमहरू वितरण गर्न 45,000 भन्दा बढी बुथ स्तर अधिकारीहरू खटाइएको छ। मतदाताहरूले आफ्नो विवरणहरू प्रमाणित गर्न फारमहरू भर्न र अधिकारीहरूलाई फिर्ता गर्न आवश्यक छ। घर घर प्रमाणीकरण प्रक्रियामा भाग लिन नसक्ने मतदाताहरूले आफ्नो तोकिएको मतदान केन्द्रहरूमा आफ्नो फारमहरू बुझाउन सक्छन्, जहाँ अधिकारीहरू दैनिक दिउँसो 3 बजेदेखि 5 बजेसम्म उपलब्ध रहनेछन्। मस्यौदा मतदाता सूची 5 जुलाईमा प्रकाशित हुनेछ। त्यसपछि दावी र आपत्ति दत्ता गर्न 1 महिनाको समय दिइनेछ। अन्तिम मतदाता सूची 6 सेप्टेम्बरमा प्रकाशित हुने तालिका छ। गम्भीर गर्मीको अवस्थालाई ध्यानमा राख्दै ओडिसाका मुख्य निर्वाचन अधिकारीले निर्देशन जारी गर्नुभएको छ कि क्षेत्रमा प्रमाणीकरण गतिविधिहरू बिहान र साँझको समयमा मात्र सञ्चालन गरिनेछ र दिउँसो 12 बजेदेखि 3 बजेसम्म कुनै पनि बाहिरी काम गर्न पाइने छैन। पंजाब नगर निकाय चुनावमा सत्तारूढ आम आदमी पार्टीले 8 नगर निगमहरू, 75 नगर पार्षदहरू र 19 नगर पञ्चायतहरूको 1,977 वार्डहरूमा 958 वार्डहरूमा जीत हासिल गरेको छ। काँग्रेसलाई 397, शिरोमणि अकाली दललाई 192 र भाजपालाई 172 वार्डहरूमा जीत हासिल भएको छ। बहुजन समाज पार्टीलाई केवल 7 वार्ड मिलेको छ। चाखलाग्दो कुरा यो छ कि निर्दलीय उम्मेद्वारहरूले 251 वार्ड जितेर तेस्रो स्थान हासिल गरेको छ। यस महिनाको 26 तारिकमा भएको यस शहरी स्थानीय निकाय चुनावहरूमा जम्मा 7,554 उम्मेद्वारहरूले चुनाव लडेको थियो। वित्तीय सेवा विभागका सचिव एम नागराजुले वित्त वर्ष 2025-26 सार्वजनिक क्षेत्रका ब्याङ्कहरूको कार्य सम्पादन र प्रगतिको मूल्याङ्कन गर्न हिजो नयाँ दिल्लीमा समीक्षा बैठक आयोजना गर्नुभयो। वित्त मन्त्रालयले भनेको छ, सार्वजनिक क्षेत्रको ब्याङ्कहरूको कार्य सम्पादनको मूल्याङ्कन व्यापार वृद्धि नाफा सम्पत्ति गुणस्तर सरकारी योजनाहरूको कार्यान्वयन वित्तीय समावेश करण र डिजिटल पूर्वाधार लगायत प्रमुख क्षेत्रहरूमा गरिएको थियो। मौसम विभागले आज पश्चिमी उत्तर प्रदेश, बिहार, ओडिसा, तमिलनाडु, पुडुचेरी, कराईकल र अण्डमान र निकोबारमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागले हरियाणा, पंजाब, दिल्ली, राजस्थान, विदर्भ र छत्तीसगढमा असिना पर्ने सम्भावना पनि व्यक्त गरेको छ। असम, मणिपुर, मिजोरम, मेघालय, त्रिपुरा, नागाल्याण्ड र तटीय कर्नाटकमा मेघगर्जन र बिजुलीसँगै वर्षा हुने सम्भावना छ।

0: भारत र इङ्ल्याण्ड बीचको दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेट म्याच आज ब्रिस्टलमा खेलिनेछ। म्याच भारतीय समयअनुसार साँझ 7 बजे सुरु हुनेछ। समाचार पूरा भयो, अघिल्लो समाचार लिएर 9:25 उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: त श्रोताघन, समाचारपछि अब सुन्नुहोस् केही हिन्दी गजल जगजीत सिंह अनि चित्रा सिंहको युगल स्वरमा।

जगजित सिंह अनि चित्रा सिंहको शर्मा गजलपछि अब रिलिज गरिरहेछौँ कोलकाता केन्द्रको बङ्गला समाचार, जसको लगतैपछि 9:25 प्रसारण गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार।

0: সিপি রাধাকৃষ্ণন আজ এই প্রতিষ্ঠা দিবস উপলক্ষে পানাজি যাবেন। কলা একাডেমিতে এক বিশেষ অনুষ্ঠানে অংশ নেবেন তিনি। প্রধানমন্ত্রী নরেন্দ্র মোদীও এই উপলক্ষে গোয়ার জনগণকে শুভেচ্ছা জানিয়েছেন। শুভেচ্ছা বার্তা দিয়েছেন গোয়ার কেন্দ্রীয় স্বরাষ্ট্রমন্ত্রী অমিত শাহ। ভারতীয় আবহাওয়া দপ্তর IMD আজ পশ্চিম উত্তরপ্রদেশ, বিহার, ওড়িশা, তামিলনাড়ু, পুডুচেরি, কারাইকাল এবং আন্দামান ও নিকোবর দ্বীপপুঞ্জে ভারী থেকে অতিভারী বৃষ্টির পূর্বাভাস দিয়েছে। একই সঙ্গে হরিয়ানা, পাঞ্জাব, দিল্লি, রাজস্থান, বিদর্ভ এবং ছত্তিশগড়ে বজ্র বিদ্যুৎ সহ ঝড় বৃষ্টির সতর্কতা জারি করা হয়েছে। হংকংয়ে এশীয় অনূর্ধ্ব অ্যাথলেটিক্স চ্যাম্পিয়নশিপে ভারতীয় দল তাদের সাফল্য অব্যাহত রেখেছে। 4টি সোনা, 2টি রূপো এবং 2টি ব্রোঞ্জ সহ মোট 8টি পদক জিতে তারা পদক তালিকায় চীনের পরে দ্বিতীয় স্থানে উঠে এসেছে। খবর আপাতত এ পর্যন্তই। পরের খবর 10:10।
1: ইউ আকাশবাণী খরসাং হো, প্রাদেশিক সমাচার স্বপন সুব্বাবাট শুনুহোস। मुख्य समाचार। दार्जिलिङ पहाडमा अमृत योजना, कथित शिक्षा भर्ती घोटाला र जीटीएमा भएको धाँधलीको राज्य सरकारले जाँच गराउने भएको छ। पश्चिम बङ्गालमा जनगणना अभ्यास 1 अगस्तदेखि सुरु हुने तय भएको छ। पश्चिम बङ्गालका विभिन्न जिल्लाहरूमा आँधीहुरी र भारी वर्षाका कारण भएका दुःखद घटनाहरूमा जम्मा 7 जनाको मृत्यु भएको छ। पश्चिम बङ्गाल सरकारले वरिष्ठ अधिवक्ता सुरजित नाथ मित्रलाई राज्यको नयाँ महाअधिवक्ता नियुक्त गरेको छ अनि भारतीय जनता युवा मोर्चा दार्जिलिङ जिल्ला समितिले दार्जिलिङमा अवैध जुवा तथा गेमिङ गतिविधि रोक्ने माग गरेको छ। अब समाचार विस्तारमा। दार्जिलिङ पहाडमा अमृत योजना र कथित जीटीएमा भएको धाँधलीको राज्य सरकारले जाँच गराउने भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिज नवान्नमा दार्जिलिङका सांसद राजु विष्ट, पहाडका विधायकहरू, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरीसितको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै यसो भन्नुभएको हो। उहाँले मिरिक, खरसाङ र कालेबुङ नगरपालिकामा भएका अनियमितताको पनि जाँच गरिने बताउनु भएको छ। यसका लागि राज्यका सम्बन्धित नगरपालिका सचिव र गृह सचिवले चाँडै दार्जिलिङको भ्रमण गर्ने उहाँले अझ बताउनुभयो। मुख्यमन्त्रीले सम्बन्धित महकुमा शासकहरूले चुनाव नभइन्जेल यी नगरपालिकाहरूको प्रशासकको रूपमा काम थालेको जानकारी गराउनुभयो। उहाँले दार्जिलिङ पहाडका बन्द 10 वटा चिया बगानहरूलाई खोलाउने तथा त्यहाँका श्रमिकहरूको हितको रक्षा गरिने पनि बताउनुभयो। उहाँले तराई, डुवर्स र दार्जिलिङ पहाडका चिया श्रमिकहरूले न्याय पाउने विश्वास दिलाउनुभयो। उहाँले कालेबुङमा एउटा मेडिकल कलेज खोलिने र यसका लागि कालेबुङ जिल्ला शासकलाई स्थानीय विधायक र सांसदसित परामर्श गरी जमिन चिन्हित गर्ने निर्देश दिएको पनि बताउनुभयो। पश्चिम बङ्गालको राजनीति र दार्जिलिङ पहाडी क्षेत्रको प्रशासनिक ढाँचासँग गहिरो रूपमा गाँसिएको बहुचर्चित कथित जीटीए शिक्षक भर्ती घोटालाको सीबीआई अनुसन्धानको बाटो अब लगभग खुल्ला भएको छ। हिज पहाडी क्षेत्र र उत्तर बङ्गालको विकासको बारेमा छलफल गर्न नवान्नमा आयोजित उच्च स्तरीय बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले घोषणा गर्नुभयो कि राज्य सरकारले यस विषयमा सर्वोच्च अदालतमा दर्ता गरिएको याचिका फिर्ता लिनेछ। फलस्वरूप कलकत्ता उच्च अदालतले जारी गरेको सीबीआई अनुसन्धानको आदेश अब लागू हुनेछ।
2: जीटीए शिक्षक भर्ती मुद्दामा अनियमितता र भ्रष्टाचारको आरोप लामो समयदेखि लागेको छ। स्थापित नियम र विनियमहरूको पूर्ण रूपमा व्यवस्था गर्दै लगभग 400 शिक्षकहरूलाई गैर कानूनी रूपमा नियुक्ति गरिएको आरोप छ। मुद्दाको सुनवाईको क्रममा कोलकाता उच्च अदालतले सीबीआई अनुसन्धान गर्न निर्देशन दिएको थियो। यद्यपि तत्कालीन राज्य सरकारले उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएको थियो, जसको परिणाम स्वरूप अनुसन्धानमा रोक लगाइएको थियो। अब मुख्यमन्त्री शुभेन्दु अधिकारीले स्पष्ट पार्नु भएको छ, सरकारले सर्वोच्च अदालतबाट आफ्नो मुद्दा फिर्ता लिनेछ अनि सीबीआई अनुसन्धान सुरु गर्ने बाटो खोलिनेछ। मुख्यमन्त्रीले भन्नुभयो, हामी सर्वोच्च अदालतबाट यो मुद्दा फिर्ता लिइरहेका छौँ। यस त्यसपछि उच्च अदालतको आदेश कार्यान्वयन हुनेछ र सीबीआई अनुसन्धान अगाडि बढ्नेछ। यो कथनलाई पहाडी क्षेत्रको राजनीतिको सन्दर्भमा एक महत्वपूर्ण प्रशासनिक र राजनीतिक सन्देशको रूपमा हेरिएको छ। नवान्नमा आयोजित यस विशेष बैठकमा मुख्य सचिव मनोज अग्रवाल, पहाडी क्षेत्रका वरिष्ठ

0: प्रशासनिक अधिकारीहरू र विभिन्न सरकारी विभागका प्रतिनिधिहरू उपस्थित थिए। बैठकमा धेरै अधिकारीहरूले भर्चुअल रूपमा भाग लिए। समाचार कक्षबाट सीमा छेत्री।
1: दार्जिलिङका सांसद राजु विष्टको नेतृत्वमा हिज पहाडका तीनजना विधायक र एनडीए गठबन्धन दलका नेताहरूको एक प्रतिनिधिमण्डलले पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग शिष्टाचार भेट गरे। यो जानकारी खरसाङका विधायक सोनाम लामाले एक भिडियो सन्देश मार्फत दिनुभएको छ। उहाँले बैठकमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरीको उपस्थिति रहेको बताउनुभयो। उहाँले यस भेटको क्रममा दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रसँग सम्बन्धित विभिन्न समस्याहरू, विकासका मुद्दाहरू तथा क्षेत्रका दीर्घकालीन समस्या र चुनौतीहरू बारे विस्तृत छलफल गरिएको बताउनु भएको छ। यसको साथै क्षेत्रको समग्र विकास, जनताको आकांक्षा तथा विभिन्न महत्वपूर्ण मुद्दाहरूको समाधानका लागि राज्यका मुख्यमन्त्रीको मार्गदर्शन र सहयोगको अपेक्षा व्यक्त गरिएको उहाँले बताउनुभयो। खरसाङका विधायक श्री लामाले भन्नुभयो, हामी विश्वस्त छौँ कि केन्द्र र राज्य सरकार बीचको समन्वय तथा सकारात्मक सहकार्यबाट दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताका हितमा अझ प्रभाव कार्यहरू अगाडि बढ्नेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम बङ्गालमा जनगणना अभ्यास 1 अगस्तदेखि शुरू हुने तय भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिज राज्य सचिवालय नवान्नमा आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गर्नुभयो। उहाँले जनगणना प्रक्रिया अगस्त 2026 शुरू भएर फरवरी 2027 जारी रहने बताउनु भएको छ। जनगणना अभ्यासमा सक्रिय रूपमा सहयोग गर्न राज्यका सबै नागरिकहरूलाई अपील गर्नुहुँदै मुख्यमन्त्रीले यो प्रक्रिया देश र राज्य दुवैका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, पश्चिम बङ्गालको जनसाङ्ख्यिकीय प्रोफाइलले विशेष महत्व राख्छ किनकि राज्यले बङ्गलादेशसँग लगभग 600 किलोमिटर लामो सीमा साझा गर्दछ। उहाँले जोड दिनुभयो, केही समयमा क्षेत्रहरूमा बार लगाउने अभाव र सीमा सुरक्षा बललाई जमिन उपलब्ध गराउन अघिल्लो सरकारले असफलताका कारण राज्यको जनसाङ्ख्यिकीमा परिवर्तन आएको छ। मुख्यमन्त्रीले अझ भन्नुभयो, पहिलो पटक जनगणना डिजिटल माध्यमबाट गरिनेछ। उहाँले उल्लेख गर्नुभयो, यो प्रक्रिया देशभरिका धेरै अन्य राज्यहरूमा सुरु भइसके तापनि पश्चिम बङ्गालमा यो अपेक्षाकृत ढिलो सुरु भइरहेको छ। तैपनि राज्य सरकार निर्धारित समय सीमाभित्र जनगणना सम्पन्न गर्न प्रतिबद्ध छ। उहाँले जनगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सुनिश्चित गर्दै सठिक जानकारी प्रदान गरेर प्रशासनलाई सहयोग गर्न जनतालाई अपील गर्नुभएको छ। पश्चिम बङ्गालका विभिन्न जिल्लाहरूबाट आँधीहुरी र भारी वर्षाका कारण भएका दुःखद घटनाहरूको रिपोर्टहरू आएका छन्। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिज राज्यका 6 जिल्लाहरूमा वर्षासँग सम्बन्धित घटनाहरूमा जम्मा 7 जनाको मृत्यु भएको बताउनु भएको छ। राज्य सचिवालयमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै मुख्यमन्त्रीले घर भत्किने, विद्युतीय करेन्ट लाग्ने र चट्याङ लाग्ने जस्ता घटनाहरूबाट मृत्यु भएको उल्लेख गर्नुभयो। उहाँले मृतकका परिवारलाई राज्य सरकारले प्रति व्यक्ति 4 लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने पनि बताउनुभयो। सरकारले प्रभावित जिल्लाका प्रशासनहरूलाई राहत र सहयोग कार्यलाई तीव्र बनाउन निर्देश दिएको छ। अविरल वर्षाका कारण धेरै क्षेत्रहरूमा जनजीवन अस्तव्यस्त भएको छ र प्रशासनले अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ। मृतकहरूको बारेमा विवरण तुरन्तै उपलब्ध थिएन। पश्चिम बङ्गाल सरकारले वरिष्ठ अधिवक्ता सुरजित नाथ मित्रलाई राज्यको नयाँ महाअधिवक्ता नियुक्त गरेको छ। उहाँको नियुक्ति सम्बन्धी आधिकारिक सूचना हिज जारी गरिएको थियो। उहाँले राज्यका पूर्व महाअधिवक्ता किशोर दत्तको उत्तराधिकारीको रूपमा यो जिम्मेवारी सम्हाल्नुहुनेछ। राज्य विधानसभा चुनावमा अखिल भारतीय तृणमूल कङ्ग्रेसको पराजयपछि किशोर दत्तले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। त्यसबेलादेखि कानुनी र राजनीतिक वृत्तमा नयाँ महाधिवक्ताको नियुक्तिको बारेमा छलफल चलिरहेको थियो। भारतीय जनता युवा मोर्चा दार्जिलिङ जिल्ला समितिले दार्जिलिङमा फैलिँदै गएको अवैध जुवा तथा गेमिङ गतिविधि रोक्न सदर थाना समक्ष हस्तक्षेपको माग सहित निवेदन दिएको छ। समितिका अनुसार सहरका विभिन्न क्षेत्रमा जुवा सम्बन्धी क्रियाकलाप बढ्दै जाँदा सामाजिक अनुशासन कमजोर हुनको साथै धेरै परिवार आर्थिक समस्यामा परेको छ। विशेष गरी युवा पुस्तामाथि यसको गम्भीर मानसिक प्रभाव परिरहेको बताइएको छ। यो समाचार युट्युबमा @AIRKarsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट।

दार्जिलिङ पहाडमा अमृत योजना, कथित शिक्षक भर्ती घोटाला र जीटीएमा भएको धाँधलीको राज्य सरकारले जाँच गराउने भएको छ। पश्चिम बङ्गालमा जनगणना अभ्यास 1 अगस्तदेखि सुरु हुने तय भएको छ। पश्चिम बङ्गालका विभिन्न जिल्लाहरूमा आँधीहुरी र भारी वर्षाका कारण भएका दुःखद घटनाहरूमा जम्मा 7 जनाको मृत्यु भएको छ अनि पश्चिम बङ्गाल सरकारले वरिष्ठ अधिवक्ता सुरजित नाथ मित्रलाई राज्यको नयाँ महाअधिवक्ता नियुक्त गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: तपाईँलाई केही हुँदैन, जहाँ लगेर जे गरेर भए पनि म तपाईँलाई जाति बनाएर छोड्छु।
1: के म जाति हुन्छु र? यत्रो वर्षको मेरो दग्धीहरू यही त हो मेरो रोगको कारण। आया
0: होइन होइन, तपाईँ जसरी भए पनि जाति हुनै पर्छ। हेर्नुहोस् त, तपाईँ ड्युटी नगएको पनि आज पुरा 2 महिना भइसकेछ। अर्को महिनादेखि त तपाईँको तलब पनि काट्छ अरे भन्दै थियो त्यो पिउन कान्छाले।
1: जे होस् होस्, मलाई चिन्ता छैन, तर तर तर मलाई त तिमीहरूको धेरै धेरै चिन्ता लागिरहन्छ। म मरिगए भने तिमीहरू दुईको हेरचाह कसले गर्छ नि?
0: के भनिसकेको त्यस्तो? केही हुँदैन, तपाईँलाई भने त मैले।
2: बुहारी, ए बुहारी, महिना औ महिना कोही पनि पो छैन क्या हो?
0: हजुर बाबा आए।
2: होइन, कोही नभए जस्तो क्या हो? सुनसान पो पो छ त बा। होइन खोइ त त्यो महिना
0: ऊ, हेर्नुहोस् न, आफै बिरामी, त्यो माथि पनि नाना थरीको हरेस लाग्ने कुराहरू गरेर के?
1: होइन होइन, मैले के त्यस्तो कुरा गरेर मै माथि दोष खनाएको
2: होइन मैलो? तैँले नै त्यसरी हरेस खाइदिस् भने नि जन पाएको के लाग्छ र? म जाति हुन्छु भन्ने तैँले पो आज राख्नुपर्छ है मैलो? तर हेर त, आज कति दिन भइसक्यो यो बिमारी, म त जस्ताको जस्तै पो देख्छु है मैलो।
0: हेर्नुहोस् न बाबा, म त हैरान भइसकेँ। सम्झौता सम्झौता कति भन्दा पनि खोइ केही सुन्नेर मान्ने होइन नै।
2: होइन होइन, यो क्षयरोग भन्ने नि मैलो हिजो आज त नि साधारण पो भइसकेको छ नि। राम्ररी नबिराइकन दबाईहरू खाए त रोग निको हुन्छ भन्ने त सबैले भन्छ नि हौ मैलो। तर खोइ जेरो त
1: रोग निको त हुन्छ नि बाबा, तर तर यो औषधि किन्दा किन्दा लखतरान भइसक्यो। पहिला सरकारी अस्पतालतिर औषधिहरू त्यसै बाँड्थे अरे, तर आजकल त्यो छैन बाबा। त्यत्रो पैसा कहाँबाट ल्याउनु पर्ने हो? एउटै औषधिको दाम कम्ती छैन। आफू भने दिनदिनै दिनदिनै गल्दै गए चाहिँ भइसक्यो बाबा।
3: माइला भाइ, ओ माइला भाइ, क्या खबर छ? बिमारी छ भनेको पो सुनेको थिएँ। क्या नाम? अरे अरे, त्यस्तो सुके नासलाई पनि म चुट्कीमा भगाइदिन्छु, बुझ्यौ? चुट्कीमा माइला भाइ।
2: सुन्यौ त, सुन्यौ त, यी हो त यस्ताहरूले नै त रोग बिगार्छ, देखौ त तिमीहरूले।
3: सुन्नुहोस् न, एउटा कालो खसी क्या नाम चाहिन्छ, मैले अस्ति नै भनिराखेकै थिएँ नि, क्या नाम एउटा सिङ्गै औसेलुको झ्याङ अनि क्या नाम चौरीको घिउ धुपको लागि भनेको।

0: र स्याउला स्याउली त जङ्गलतिरबाट मै पनि ल्याइहाल्छु नि।
1: हन यहाँ काकाले अस्तिदेखि म जाति पार्छु भनेको भनेकै छन्। है यसो एकपल्ट हेराइ केरा गर्न पाए त हुन्थ्यो।
2: तिमीहरूलाई चाहिँ यस्तो दामी जातिहरूमाथि कत्रो विश्वास हो।
0: ल है माइला भाइ म हिँडे, त्यहाँ माथिल्लो घरमा पनि झारफुको लागि हिँडेको पो त।
1: हुन्छ
3: होइन है बुहारी होइन, यो नानीले नि के भन्न चाहिँ खोजेको हँ कुनी?
1: होइन बाबा, मलाई त एकपल्ट काकालाई ल्याएर बा देउ देउतालाई बल बिन्ती पो माग्न पर्ने हो कि।
3: अब कुरो यस्तै हो भने नि मेरो भन्नु केही पनि छैन है बुहारी। मलाई अलिक हतार छ, उतल कुरो काट्न पनि हिँडेको म। अब के कसो गर्ने हो मलाई यसो समय समयमा खबर चाहिँ गर्दै गर। अहिले चाहिँ म हिँडेँ है, म जानु पर्यो।
1: हुन्छ बाबा हुन्छ।
2: ओहो आया आया खोइ खोइ, यी दबाईहरू पनि कति खानु परेको। न न दबाई पाओस्, पाउने दबाईहरू पनि त्यस्तै महँगो।
0: अरे माइला भाइ, तपाईँ किन क्या नाम यस्तो चिन्ता फिक्री गर्नुहुन्छ? मेरो जन्तर मन्तरले तपाईँको रोग कष्ट क्या नाम नाङ्लोमा चामल निफने चाहिँ भागी जान्छ नि, चिन्तै नलिनुहोस् न माइला भाइ।
1: ल है काका, तपाईँ नै हुनुहुन्छ यो गाउँको जान्ने बुझ्ने, हामी त लाटा मूर्ख पर्यौँ। तपाईँले भन्नुभएको चिजबिजहरू हामीले सबै नै जोगाड गरिराखेका छौँ।

0: Apuganas, apuganas, apuat, apuat, apuat, adevi, adevi, atimi, simi, umi, nag, nagini, helne, hut, vori, vori, ak, ak, sukenas, ak, यो बाला मनु अखेलाई सधैं शान्ति मिलोस् विन्ती राखीले भाइ जङ्गल जङ्गल डुल्ने डुल्ने घुमी हिँड्ने राजा देउता जङ्गल देउता नाग नगिनी
1: लो है म पनि आइपुगेँ। अब त बुढो भइएच के अरे होइन पो भयो हो। आम्मामामामामामा त्यो उकालो बाटो त हौ। ओहो के साह्रो गरम भयो। अम्मै अम्मै अम्मै अम्मै अनि बुहारी बुहारी
2: हजुर बाबा
1: लु न हौ एक मग यसो चिसो पानी ल्याउन है।
2: ए हुन्छ।
1: म त साह्रै पो थाके हो। अन कस्तो तिर्का पो लाग्यो हो। अन होइन हौ बुहारी तिमीहरूले पनि कस्तो खबर पठाएको त्यस्तो हतारमा खोइ के ल्याउनु र म त्यस्तो हतारमा। ल है बुहारी यो दुई चारवटा अन्डा ल्याइदिएको छु अनि यो एउटा भाले र यो भालेलाई चाहिँ ती छोपी राख त्यही सुकुवामा भा पनि हुन्छ है भाइ।
3: त्यो भाले भागलाई फेरि अर्को लन्ठा पो पर्छ नि।
4: लु म मरे म त यहाँ थिची त भए लु म मलाई मलाई यसो उठाएर उठाएर त्यो त्यो पलङमाथि राखिदेऊ त। आइया मरे
3: होइन होइन यो माइला आइ त अहिले

0: केही हुँदैन केही हुँदैन, अबको 10-15 मिनटमा त होस आइहाल्छ नि।
1: हुनु त बुहारी, मैले त भनेकै थिएँ नि तिमीहरूले समयमा यसो
0: जन्तर झुन्डाउन पाएको भए त कतै।
1: ओ धामी भाइ, तिमीहरूको यस्तै कुराले त मान्छेको जीवन अप्ठ्यारो पार्छ बुझ्यौ त।
2: अब त म धेरै ठुलो भइसके नि,
3: अब जिद्दी नै गर्छस् भने जा, तर होसियारसित काम गर्नु नि, फेरि उतौलो सुतौलो नगरिकन, बुझिस्?

0: त्यो पल्लो पल्लो रुखको हो त्यो मुडालाई पटाउँदै झार्छ म यहाँ भार मिलाउँदै गर्छु ल
1: हुन्छ हुन्छ
2: छिटो गर।

0: र त्यसैबाट
1: तपाईँ सुलभको आमा हुनुहुन्छ होइन?
0: हो।
1: नानीको खुट्टामा धेरै इन्फेक्सन भएछ।
0: हजुर।
1: हामीले शब्द प्रयास गरेकै हौँ, अब उसलाई बाहिर कतै लगेर देखाउन पर्छ, नत्र उसको घोडादेखि उँधो काम नलाग्ने पनि हुन सक्छ। यस्ता धेरैवटा बिमारीको खुट्टा काट्न समेत परेको छ, त्यसैले
0: डाक्टर साहब तपाईँ यो के भन्नुहुँदैछ? अब म यसलाई कहाँ लैजाऊ, कहाँ लैजाऊ? अलिका तपाईँको पैसा पनि सक्यो, हामी जस्तो असहाय गरिबलाई कसले पत्याउने होइन?
1: त्यो तपाईँहरूको व्यक्तिगत आशय हो, यसमा हाम्रो भन्नु केही छैन। अस्पतालको जे कुरा थियो मैले सुनाइदिएँ, चाँडै सोच्नुहोस्, म गएँ अहिले।

0: 아무로 것도 바뀌어 이번 것도 바뀌어
1: 아마 किन्हें ये सरी रुनु भागो आंसू न जानुस ना आमा अरुले जान हेप्छा पोता रोयो भने ता मलाई की पो भाई हाले कुछ रा मेरो खुट्टा तक काटियो नी मा राम्रे छु ता अली अली काम करना सकी आल छु तपाई हुनुन चता ये तिबा भाई गयो नी
2: माइली ए माइली
0: साउपो हुनु दरेसा बस्नुस ना
2: बस्नुस बस्नु होइन माइली म तिमीसित कुराकानी गर्न भनेर आएको भन्छन् नि गरिबमाथि जति नै दया गरे पनि आफ्नो हुँदैन भनेर
0: होइन होइन त्यसो नभन्नुहोस् त्यसो नभन्नुहोस् साउजी
2: अनि के त तिमीहरूको त्यो बदमबारी महिला छँदै बन्दकी परेको नौकासी उभितिहाल्यो यो घुरेन र कोरेसबारी तिम्रो यो छोरोको औषधि किन्दा बन्दकीमै छ बन्दकीमाथि बन्दकी छ के भन्दा त्यो तिमीहरूले अस्ति लिएको ऋणको सुद मात्र कति भइसक्यो थाहा छ तिमीहरूलाई 2500 भइसक्यो 2500 अब बारी उकास्ने कुरो छैन त्यो पैसा रुपियाँको त हिसाबै छैन भने पनि भयो अब तिमीहरूको नाममा अरू के नै रह्यो र यो आँगनको दुई गरो जमिनको निम्ति केही नसोच्नु आजदेखि यो जमिनमा मै खेती गराउने छु बुझ्यौ तिमीहरूले यो साहुको हुकुम सम्झिनु बुझ्यौ होला नि
1: बडा म पनि अब त केही काम गर्न सक्छु नि तपाईँले किन आमालाई त्यसो भन्नुभएको बरु म काम गरेर
0: भो नानी भो साउजीसित बढी बोल्नु हुँदैन चुप लागेर बस
2: हेर्छ ल किन किन भनेर मेरो शिरमाथि चढ्ने कोसिस नगर बरु भोलिदेखि नै मेरो घरमा नातिकोटेलाई स्याहार सुसार गर्नको निम्ति आइज सुन्यौ माइली भोलिदेखि यसलाई पढाइदिनु भएछ भने म त्यो ऋणको साउ सुत त्यसैमा मिलाइदिनेछु
0: साउजी होइन तपाईँले यो के भनिरहनु भएको छ यो यो सुलभ आफै त लङ्गडो छ यसले
2: हुन्छ भने हुन्छ भन माइली नत्र यो तिमीहरू बसेको घरमा म मेरो चौकीदार ल्याएर आजदेखि बसाउनेछु बुझ्यौ
3: कोही छैन कि क्या हो यो घरमा
1: ए काका नमस्कार
3: नमस्कार अरे तिमी त सुलभ नानी होइनौ यस्तो बिहानै कताबाट आइपुग्यौ नानी
1: होइन काका म त यहाँ साउजीकै घरमा काम गर्न बसेको छु नि धेरै भयो यहाँ बसेको तपाईँलाई थाहा थिएन र
3: थाहा हुनु नि नानी अब कहिले कहीँ यसो उकालो आइन्छ खोइ त साउजी कता हुनुहुन्छ नमस्कार छै साउजी नमस्कार
2: बस्नुहोस् बस्नुहोस् आज धेरै दिनपछि निस्किनु भयो नि
3: ए माथि स्कुल डाँडासम्म पुगौँ भनेर नि
0: नमस्ते साउजी
2: माइली यस्तो बिहानै तिमी किन यहाँ
0: साउजी मलाई धेरै दिन भयो ज्वरो र खोकीले सताएको छ नानी सुलभलाई अस्पतालसम्म पठाउ कि भनेर यी पैसा पनि लिएर आएकी छु खोइ आफू सकिने होइन मालिक दया होस् म माथि यसलाई एकछिनको निम्ति मेरो औषधि लिनलाई अस्पताल पठाइदिनुहोस् मालिक

0: तिमीले कुरो ठिक गरेनौ माइ। तिमी बिरामी पर्नु नपर्नुमाथि मेरो सरोकार छैन। अँ, तर यो सुलभलाई अस्पताल पठाउनुसित भने अवश्य सरोकार छ मेरो कुरो।
1: होइन साहुजी, मैले कुरो बुझिन नि।
0: कुरो के भने नि, मेरो यो नाति केटोको अहिले 7:30 स्कुल लाग्छ। त्यसलाई तयार तमार बनाएर सुलभले त्यसलाई स्कुल लैजाओस् कि म उसलाई तिम्रो दबाई लिन पठाउँ अस्पताल।
2: आमा आमा, म स्कुलमा उसलाई पुऱ्याइ राखेर त्यतैबाट तपाईँको औषधि पनि लिएर आउँछु नि, हुँदैन?
0: हुँदैन, तेरो मालिक म कि तेरी आमा। त खुरुक्क केटालाई स्कुलमा पुऱ्याएर घरमा तुरन्त फर्क्याल। यहाँ घरको लथालिङ्गे कामहरू के म गरौँ त?
3: त्यसो नभन्नुहोस् मालिक, म धेरै नसक्ने भइसकेको छु मालिक। दया होस्, हामी माथि दया होस् मालिक।
0: हेर माइली, तिमी घर जाऊ या के गर त्यो म जान्दिन, तर सुलभलाई यहाँ खुरुखुरु काम गर्न देऊ। मलाई काम चाहिन्छ, काम। तिमीहरू मेरो बन्दकी हौ, बन्दकी।
3: हे ईश्वर, हामी गरिबहरू माथि समाजको दृष्टि कहिले पर्छ?

श्रोताहरू, रेडियो रङ्गमञ्च कार्यक्रम सम्बन्धमा यहाँहरूलाई संक्षिप्त जानकारी दिन चाहन्छौँ। पहिलो रविवार समय 2 बजे हामी हिन्दी नाटक श्रोताहरूको मनोरञ्जनको निम्ति प्रस्तुत गर्दछौँ। दोस्रो रविवार सोही समय नेपाली नाटक, तेस्रो रविवार हिन्दीमा श्रृङ्खला।

0: अब सुन्नुहोस् 10 बजेको समाचार।
1: यो आकाशवाणी हो, समाचार सपन सुब्बाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू अनि प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यको स्थापना दिवसको अवसरमा

का जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपतिले भन्नुभयो, गोवा आफ्नो समृद्ध सांस्कृतिक सम्पदा र भव्य आतिथ्य सत्कारका लागि मात्र प्रसिद्ध छैन, तर शिक्षा, प्रविधि, स्टार्टअप र दिगो विकासमा उल्लेखनीय प्रगतिका लागि पनि परिचित छ। आफ्नो सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री नरेन्द्र मोदीले यो अवसर राज्यको प्रगति र पहिचानको लागि अथक परिश्रम गर्ने सबैलाई सम्झने अवसरको रूपमा काम गर्ने बताउनुभयो। उहाँले गोवा समृद्ध हुँदै जाने र विकसित भारतको दृष्टिकोणलाई साकार पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। गोवाले आज आफ्नो राज्य स्थापना दिवस मनाउँदैछ। वर्ष 1987 आजकै दिन गोवाले पूर्ण राज्यको दर्जा प्राप्त गर्यो र भारतीय सङ्घको 25 राज्य बन्यो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज पणजी स्थित कला एकाडेमीमा आयोजना हुने राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले हिन्दी पत्रकारिता दिवसको अवसरमा हिन्दी भाषाप्रति समर्पित पत्रकार, लेखक र बुद्धिजीवीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री बिरलाले हिन्दी पत्रकारिताले सामाजिक चेतना जगाउने, लोकतन्त्रलाई सुदृढ पार्ने र जनताको भावनालाई आवाज दिने शक्तिशाली माध्यमको रूपमा काम गरेको बताउनुभयो। उहाँले हिन्दी पत्रकारिताले जनचेतना जगाउने, सामाजिक परिवर्तनलाई अगाडि बढाउने र राष्ट्रिय एकतालाई सुदृढ पार्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। बिरलाले भन्नुभयो, द्रुत प्राविधिक प्रगतिको यस युगमा पनि हिन्दीको प्रासङ्गिकता निरन्तर बढ्दै गइरहेको छ। उहाँले भन्नुभयो, हिन्दी अब केवल पत्र पत्रिका र टेलिभिजनमा मात्र सीमित छैन, तर यो अब डिजिटल मिडिया, सामाजिक सञ्जाल, कम्प्युटर, इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको माध्यमबाट लाखौँ मानिसहरूसम्म प्रभावकारी रूपमा पुगिरहेको छ। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले हिज आन्ध्र प्रदेशको कपडा, ह्यान्डलुम, हस्तशिल्प र रेशम खेती क्षेत्रका विभिन्न पहल र विकासात्मक पक्षहरूको मूल्याङ्कन गर्न समीक्षा बैठक गर्नुभयो। बैठकमा वस्त्र मन्त्रालय, आन्ध्र प्रदेश सरकार, केन्द्रीय रेशम बोर्ड र सम्बद्ध विभागका अधिकारीहरू उपस्थित थिए। यस अवसरमा मुख्यमन्त्री एन चन्द्रबाबु नायडू पनि उपस्थित हुनुहुन्थ्यो। बैठकमा श्री सिंहले वस्त्र र रेशम खेती क्षेत्रको अपार सम्भावनाहरूलाई प्रकाश पार्नुभयो। उहाँले नयाँ चिन्हित गरिएका वनस्पति स्रोतहरूबाट नयाँ युगका फाइबरहरूको उत्पादन साथै त्यसको औद्योगिक अनुप्रयोगहरूको सम्बन्धमा उदयमान अवसरहरूतर्फ ध्यान आकर्षित गराउनुभयो। श्री सिंहले केन्द्र सरकार र आन्ध्र प्रदेश सरकार दुवैले गरेका पहलहरूले वस्त्र उद्योगलाई सुदृढ पार्न नयाँ बाटोहरू प्रशस्त गरिरहेका छन् भनी बताउनुभयो। कर्नाटकका निवर्तमान मुख्यमन्त्री सिद्धारमैयाले आज साँझ 4 बजे कङ्ग्रेस विधानसभा दल सिएलपी बैठक बोलाउनु भएको छ, जसमा नयाँ नेता चयन गरिनेछ। डीके शिवकुमार उहाँको उत्तराधिकारी बन्ने दौडमा अग्रपङ्क्तिमा हुनुहुन्छ। राज्यपाल थावरचन्द गहलोतले सिद्धारमैयाको राजीनामा स्वीकृत गर्नुभएको छ र नयाँ नेता चयन नभएसम्म काम चलाउ मुख्यमन्त्रीको रूपमा निरन्तरता दिन निर्देश दिनुभएको छ। सबै 136 कङ्ग्रेस विधायकहरूलाई सिएलपीको बैठकमा उपस्थित हुन आवश्यक पर्ने परिपत्र जारी गरिएको छ। एआइसिसी महासचिव तथा पार्टीका कर्नाटक प्रभारी रणदीप सिंह सुरजेवालाले कार्यवाहीको निरीक्षण गर्नुहुनेछ। विधायक दलको बैठकमा निर्वाचित नेताले सरकार गठन गर्न र मन्त्री परिषदको शपथ ग्रहण समारोहको मिति अन्तिम रूप दिन राज्यपालसँग भेट गर्नेछन्। स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालयले राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको 6 चरणको आँकडा हिज जारी गरेको छ। यस अनुसार मातृ अनि शिशु स्वास्थ्य, पोषण तथा वित्तीय सुरक्षामा भारतको तीव्र प्रगति गरेको छ। सर्वेक्षण अनुसार संस्थागत प्रसव 88.6%देखि बढेर 90.6% भएको छ। सर्वेक्षणमा भनिएको छ कि भारतको जम्मा प्रजनन दर 2 रहेको छ। शिशुहरूलाई लगाएको टीका राष्ट्रिय परिवार नियोजन कार्यक्रमहरूको निरन्तर प्रभाव प्रदर्शित गर्दछ। सर्वेक्षणमा महिलाहरूको डिजिटल समावेशन र वित्तीय सशक्तिकरणमा निरन्तर प्रगति भएको छ। यसमा भनिएको छ, इन्टरनेटको उपयोग गर्ने महिलाहरूको संख्या लगभग 2 गुणा 64.3%मा पुगेको छ। सर्वेक्षणमा भनिएको छ, आयुष्मान भारत र विस्तारित स्वास्थ्य सुरक्षा पहलहरूले स्वास्थ्य सेवामा वित्तीय सुरक्षालाई बलियो बनाएको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

हेलकरसाङ सुनेर बसिरहनु भएका यहाँ तमाम श्रोताहरूमा हाम्रा प्राविधिक मित्र सेल ब्राह्मण अनि प्रसारण सहयोगी महेश दाहालको साथमा तपाईँको साथी म वीरेनको यहाँहरू सबै सम्पूर्णमा हार्दिक स्वागत अभिवादन। आजको हेलकरसाङको यस अङ्कमा पहिलो विचार राख्नु भइरहेछ विलियम सेक्सपियरले। उहाँले कुनै समय भन्नुभएको थियो, तिमी हिउँ जस्तै विशुद्ध र पवित्र भए तापनि तर लोकनिन्दादेखि चाहिँ बाँच्न सक्दैनौ। त यही विचारको साथमा हामी सुरु गरेछौँ आजको हेलकरसाङ कार्यक्रम। साधारण कार्यक्रममा छन् धेरैवटा सेगमेन्ट जानकारी अनि तथ्यहरू, तर पहिला सुनौँ एउटा सुमधुर फिल्म सङ्गीत, फिल्म दुल्हन वही जो पिया मन भाएबाट यशुदास हेमलता अनि बंश्री सेन गुप्ताको समूह स्वरमा, गीत संगीत रविन्द्र जैनको यस गीतमा।

सुन्दै गीतपछि सोधागन अब आउँ आजको दिनको विशेषतातर्फ। आज विशेष सेगमेन्ट अन्तर्गत आजको सोधागन सन् 2026 सालको मई महिनाको 30 तारिक शनिबार। अनि आजको यो महत्त्वपूर्ण दिन हरेक साल गोवा राज्य दिवस मनाइने गरिन्छ। आजकै दिन अर्थात् 30 मईको दिन सन् 1987 गोवालाई भारतको पूर्ण राज्यको दर्जा प्राप्त भएको थियो। भारतको एउटा अत्यन्तै सुन्दर अनि ऐतिहासिक राज्य हो गोवा, जसलाई पश्चिमको स्वर्ग पनि भनिने गरिन्छ। यसको इतिहास यो प्रकार रहेको छ। 19 दिसम्बर सन् 1961 भारतले अपरेसन विजय नामक सैन्य अभियान चलाएर गोवा, दमन र दीवलाई पोर्तुगलबाट मुक्ति दिलाएको थियो। अनि सँगसँगै आजकै दिन अर्थात् 30 मईको दिन हरेक साल अन्तर्राष्ट्रिय आलू दिवस पनि मनाइने गरिन्छ। आलुको पनि दिवस हुन्छ भन्ने एउटा मनमा आउँछ धारणा, तर निश्चय पनि कतागन आलुको पनि दिन निश्चय नै आउँछ। यो विशेष दिनलाई संयुक्त राष्ट्रद्वारा मान्यता पनि दिएको हो। आजको यस दिनलाई आलुको पोषण, आर्थिक पर्यावरणीय अनि सांस्कृतिक मूल्यहरूको बारेमा जागरुकता बढाउनको निम्ति मनाइने गरिन्छ। यस्तोमा संसारभरिको निम्ति नै अन्तर्राष्ट्रिय आलु एउटा महत्त्वपूर्ण खाद्य स्रोत हो, जो अन्तर्राष्ट्रिय स्तरमा पनि यसको एउटा महत्त्व छ। ग्रामीण परिवारहरूमा अनि उत्पादकहरूको निम्ति पनि यो आयको एउटा प्रमुख माध्यम हो। सोतागन अनि आलुसँग समेत एउटा रोचक तथ्य रहेको छ। विश्वभरमा आलुका लगभग 4,000 पनि धेर प्रकारहरू पाइन्छन्। यदि आज विशेषको सेगमेन्ट अनि यस सेगमेन्टको चरण आउँ कार्यक्रमको अग्रो चरणमा अर्को समुदाय फिल्म सङ्गीतको साथमा जोडिएको छ फिल्म आराधनाबाट लता मङ्गेशकरको स्वरमा, गीतमा बोल अन्द बक्सीको धुन एस डी बर्मनको।

अनि आजको ट्राफिक अपडेटको यो अन्तिम अपडेट, खराब रखरखाव गरिएका वाहनहरू पनि दुर्घटनाको कारण बन्न सक्दछ, यसकारण आफ्नो वाहनको सही देखरेख पनि गर्नुहोस्। ट्राफिक अपडेट पछि अब यो हो अघिल्लो गीत। सर सुरेश वाडकर, लता मङ्गेशकर, गीत संगीत रविन्द्र जैन, फिल्म राम तेरी गंगा मैली।

स्वागतम समय हेरेको छ बिहानको ठिक 10:32 अबको यो समय हो अघिल्लो कार्यक्रम जसमा रहेको छ केही आधुनिक गीत सङ्गीत।

सीमाको 15 किलोमिटरको परिधिमा अवैध ढाँचा अनि अनधिकृत गतिविधिहरूलाई हटाउने आदेश दिइएको छ। म्यानमारका राष्ट्रपति यु मिन आङ ल्याङ आजदेखि भारतको 5 दिने यात्रामा हुनुहुन्छ। राष्ट्रपतिको रूपमा उहाँको यो पहिलो भारत यात्रा हो। कर्नाटकका निवर्तमान मुख्यमन्त्री सिद्धारमैयाले आज साँझ 4 बजे कंग्रेस विधानसभा दल सीएलपीको बैठक बोलाउनु भएको छ, जसमा नयाँ नेताको चुनाव गरिनेछ। ओडिसामा आजदेखि मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर शुरू भइरहेको छ। दक्षिण क्यालिफोर्नियाका पूर्व मेयरले चीनको एक अवैध एजेन्टको रूपमा काम गरेको अपराध स्वीकार गरेका छन्। एलेन वाङले यसै महिनाको आरम्भमा मेयर पदबाट राजीनामा दिएका थिए अनि मौसम विभागले पश्चिमी उत्तर प्रदेश, बिहार, ओडिसा, तमिलनाडु, पुडुचेरी, कराइकल अनि अण्डमान निकोबार द्वीप समूहमा आज भारी वर्षा हुने आशंका व्यक्त गरेको छ। आकाशवाणीबाट मुख्य समाचार अहिलेलाई पूरा भयो।

सुन्नुहोला अब सुन्नुहोस् आशा भोसले अनि मोहम्मद रफीको स्वरमा विभिन्न फिल्मका हिन्दी फिल्म सङ्गीतहरू।

समझे समझे अज समझे।

त श्रोताहरू, अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् समर सनमको स्वरमा यो गीत।

श्रोताहरू, अहिले सुन्नुभयो समर सनमको स्वरमा गीत। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् अर्णव अनि जोन ब्यानर्जीको स्वरमा यो गीत।

0: 31 मई सुबह 11 बजे मन की बात।
1: त श्रोताहरू, प्रथम प्रस्तुति स्वीकार्नुहोस्। इन्डियन बाबु चलचित्रबाट गुन्जने स्वर रहेको छ कुमार सानु, अनि उक्त गीतलाई अनुरोध गर्नुभएको छ आजाद रेडियो श्रोता सङ्घबाट। अररिया रजोखर बाजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, मोहम्मद सरफराज खान, अफजल खान, त्यसरी नै मेन रोड रानीगञ्जबाट नुसरत जानम, फरजाना खानम, सहना सबनम, अररिया जोगीहाट बाट सोम्या नाजमिन, रुकैया आफ्रिन, रिहाना प्रवीण, नगमा प्रवीण, अनि यसरी नै न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट अनुरोधकर्ता हुनुहुन्छ तोर क्वात्रुस एकका, स्वर्णलता एकका, श्रद्धा एकका, अनिरुद्ध एकका, डेमियन एकका, जुलियन एकका, चार्ल्स एकका, साथै झाउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु खडिया अनि सनिया खडिया। यसरी नै शान्तिनगर भिलाई छत्तिसगढबाट प्रदीप कुमार शाह, श्रीमती प्रतिमा शाह अनि सन्देश शाह। यसरी पुना महाराष्ट्रबाट श्रीमती बिना आदिश मेहता अनि कुमारी डाक्टर माही मेहता। त श्रोताहरू, स्वीकार्नुहोस् यो गीतलाई।

त श्रोताहरू, अहिले सुन्नुभयो इन्डियन बाबु चलचित्रबाट गुन्जने स्वर थियो कुमार सानुको। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्, जीना सिर्फ मेरे लिए चलचित्रबाट गुन्जने स्वर रहेको छ अल्का याग्निक, कविता कृष्णमूर्ति अनि बाबुल सुप्रियोको। अनि श्रोताहरू, उक्त गीतलाई अनुरोध गर्नुभएको छ काठमाडौँबाट सरोज दत्ता, चन्द्र दत्ता, अवनीश आशिष, तरुण रञ्जन, बेबी विदिता, साथै गोल्डन रेडियो श्रोता सङ्घ, राज पैलेस, मौनाथ भजन उत्तर प्रदेशबाट, राजेश कुमार वर्मा, प्रीति वर्मा, कार्तिक आर्यन वर्मा, यसरी नै शिव मन्दिर हकिकत पुरा मऊबाट मुन्ना भाइ स्वर्णकार, प्रीति स्वर्णकार, आर्यन कृष्ण अनि पिहु स्वर्णकार, यसरी नै पद्मा टाकिज नेपानगरबाट सुदर्शन शाह, पल्लवी शाह, प्रखर शाह, कुशल शाह, नीति शाह, सुरभि शाह, अश्विन शाह, मङ्गला बेन शाह अनि राजेन्द्रजी शाह, यसरी नै मेन रोड राजविलास नेपालबाट मोहम्मद अताउल्लाह, बेगम जिन्नत जहाँ, सोनी परविन अनि इम्तियाज आलम। त श्रोताहरू, स्वीकार्नुहोस् यस गीतलाई।

श्रोताहरू अहिले सुन्नुभयो जीना श्रीफ मेरे लिए चलचित्रबाट अल्का याग्निक, कविता कृष्णमूर्ति अनि बाबुल सुप्रियोको स्वरमा. अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् अंश चलचित्रबाट. गुन्जने स्वर रहेको छ सोनु निगम अनि अल्का याग्निकको अनि उक्त गीतलाई अनुरोध गर्नुभएको छ सर्लाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा, रेणुदेवी शर्मा, राहुल कुमार शर्मा, वन्दना कुमारी शर्मा, प्रियङ्का कुमारी शर्मा र शर्मा परिवारको सम्पूर्ण सदस्यहरू. यसरी नै राजविराज नेपालबाट श्याम कुमार हाकु, तारादेवी हाकु, राजन हाकु, कल्पना राय हाकु, सुम्निमा हाकु, पिङ्की खुसबु, श्रुति, पूजा, पूर्णिमा हाकु, सनी हाकु. यसरी नै मेहरनगर उमरखेड महाराष्ट्रबाट अभिजित गुहानकर राही, श्रीमती सरिता गुहानकर, प्रणीता सिद्धान्त गुहानकर, अर्जुन गुहानकर, आकार हाइर्स बहादुरा नागपुरबाट वैशाली शैलेश गुहानकर, सुमित गुहानकर, कुमारी ध्वनी गुहानकर परी, साथै प्रिन्स एकांश गुहानकर. त श्रोताहरू स्वीकार्नुहोस् यो गीतलाई.

त श्रोताहरू, हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ। अब यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस्। चलचित्र आ अब लौट चलेबाट उदित नारायण अनि अल्का याग्निकको युगल आवाजमा। त श्रोताहरू, उक्त गीतलाई अनुरोध गर्नुभएको छ मेहर नगर उमरखेड महाराष्ट्रबाट अभिजित गोहनकर राही, श्रीमती सरिता गोहनकर, प्रदिता सिद्धान्त गोहनकर, अर्जुन गोहनकर टुकटुक। यसरी नै टाउनसिप सेक्टर 8 भिलाई नगर छत्तिसगढबाट अशोक श्याम कुँवर, प्रमिला श्याम कुँवर, चिनु आसमा, दीपक श्याम कुँवर, अनुश्री श्याम कुँवर। यसरी नै आजाद रेडियो श्रोता सङ्घबाट अररिया रजोखरबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, मोहम्मद सरफ खान आर्जु अनि अफजल खान। त श्रोताहरू, स्वीकार्नुहोस् यस गीतलाई।

त श्रोताहरू, अहिले सुन्नुभयो कार्यक्रम तपाईँको अनुरोधमा अब प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम।

नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। भारतको पाँच दिने भ्रमणका क्रममा म्यानमारका राष्ट्रपति ऊ मिन आउ लाइन आज बोधगया आइपुग्नु भएको छ। भ्रमणका क्रममा उहाँले विश्व प्रसिद्ध महाबोधि मन्दिर र ऐतिहासिक सुजाता मन्दिरमा पूजा अर्चना गर्नुहुनेछ। राष्ट्रपति विनले बोधगयामा रहेका म्यानमारका विभिन्न बौद्ध गुम्बाको भ्रमण गर्नुहुनेछ। यसअघि बिहारका कृषि मन्त्री विजय कुमार सिन्हाले राष्ट्रपति ऊ मिन आउ लाइनलाई गया विमानस्थलमा स्वागत गर्नुभएको थियो। उहाँसँग धेरै क्याबिनेट मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र व्यापारिक नेताहरू सहित उच्च स्तरीय प्रतिनिधिमण्डल रहेको छ। राष्ट्रपति ऊ मिन आउ लाइनको यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, क्षेत्रीय सुरक्षा र साझा सांस्कृतिक सम्पदालाई नयाँ गति दिने दिशामा महत्त्वपूर्ण कदम चालेको छ। जम्मू कश्मीरमा अन्तर्राष्ट्रिय सीमामा बसोबासो गर्ने मानिसहरूले सीमाको 15 किलोमिटरभित्रको अवैध संरचना र अनाधिकृत गतिविधिहरू हटाउने केन्द्र सरकारको निर्णयको स्वागत गरेका छन्। गृहमन्त्री अमित शाहले हालै भएको उच्चस्तरीय सुरक्षा समीक्षा बैठकमा यस्तो निर्णय गर्नुभयो। अरनिया, आरएसपुरा र सचेतगढ लगायतका सीमावर्ती क्षेत्रका मानिसहरूले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने कुनै पनि गतिविधिलाई कडाइका साथ कार्यवाही गर्नुपर्ने बताएका छन्। सीमा क्षेत्र सीमापारीबाट आउने खतरा र राष्ट्र विरोधी तत्त्वहरूले अवैध संरचना र अनधिकृत सञ्जालको दुरुपयोग गर्ने प्रयासको जोखिममा रहेको उनीहरूले बताएका छन्। प्रमुख रक्षा अध्यक्ष जनरल अनिल चौहानले आज नयाँ दिल्ली स्थित राष्ट्रिय युद्ध स्मारकमा त्रिसेवाको गार्ड अफ अनरको साथ सेवालाई विदाई गर्नुभयो। यस समारोह देशको सर्वोच्च सैन्य अधिकारीको रूपमा उहाँको विशिष्ट कार्यकाल समापनको प्रतीक थियो। जनरल चौहानले तीनै सेनाले दिएको गार्ड अफ अनर लिएर अवकाश पाउनु आफ्नो लागि गर्वको विषय भएको बताउनुभयो। चार दशकभन्दा लामो सेवापछि जनरल

चौहानले आफ्नो कार्यकाललाई सन्तोषजनक र उत्कृष्ट रहेको बताउनुभयो। 1981 भारतीय सेनामा कमिसन प्राप्त गर्नुभएका जनरल चौहानले 40 वर्षभन्दा बढी देशको सेवा गरेर आफ्नो सैन्य करियरको समयमा धेरै महत्वपूर्ण कमान्ड र स्टाफ पदहरू सम्हाल्नुभयो। उहाँले परम विशिष्ट सेवा पदक, उत्तम युद्ध सेवा पदक, अति विशिष्ट सेवा पदक, सेना पदक र विशिष्ट सेवा पदक प्राप्त गर्नुभयो। लेफ्टिनेन्ट जनरल एनएस राणा सुब्रमणीले जनरल चौहानको स्थान लिनुहुनेछ। रक्षा सचिव श्री राजेश कुमार सिंहले सिङ्गापुरमा अन्तर्राष्ट्रिय सामरिक अध्ययन संस्थानको साङ्ग्रिला सम्वादको अवसरमा नेदरल्यान्ड्सका रक्षा मन्त्री डिलन येसिलगुज जेगारियससँग द्विपक्षीय वार्ता गर्नुभयो। रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ कि वार्ता द्विपक्षीय रक्षा सहयोग बढाउने, सेना सैन्य सम्बन्धलाई बलियो बनाउने विषयमा केन्द्रित थियो। यसले भारत र नेदरल्यान्ड्स बीचको बढ्दो रणनीतिक साझेदारीलाई प्रतिबिम्बित गर्दछ। श्री सिंहले आफ्ना अस्ट्रेलियाली समकक्षी मेघन क्विनसँग पनि भेट गर्नुभयो। दुवै पक्षले आगामी यी उच्च स्तरीय बैठकहरूमा छलफल गरेर रक्षा सहयोगलाई अझ बलियो बनाउने उपायहरूमा छलफल गरे। बिहारमा मेघगर्जन, वर्षा र चट्याङका छुट्टा छुट्टै घटनामा 7 जनाको मृत्यु भएको छ, जसमा गयामा 3, औरङ्गाबादमा 2, सारण र खगरियामा 1-1 जनाको मृत्यु भएको छ। मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई 4 लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। स्वास्थ्य अनि शिशु कल्याण मन्त्रालयले राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण 6 जारी गरेको छ। यसमा भारतमा मातृ अनि शिशु स्वास्थ्य, पोषण अनि वित्तीय सुरक्षाको क्षेत्रमा भएको तीव्र प्रगतिको तथ्य दर्शाइएको छ। मन्त्रालयद्वारा यो सर्वेक्षण 2023-24 सञ्चालित गरिएको थियो। यो सर्वेक्षण 715 जिल्लाका 6,79,000 परिवारहरूलाई गरिएको थियो। जारी गरिएको सर्वेक्षण अनुसार भारतमा संस्थागत प्रसव 2019-21 88.6% बढेर 2023-24 90.6% पुगेको छ। सर्वेक्षणले भारतको कुल प्रजनन दर 2 रहेको देखाएको छ। सर्वेक्षणले महिलाको डिजिटल पहुँच र वित्तीय सशक्तिकरणमा स्थिर प्रगति पनि रेकर्ड गरेको छ। यसमा इन्टरनेट प्रयोग गर्ने महिलाको सङ्ख्या 33.3% बढेर 64.3% पुगेको छ। मन्त्रालयले भनेको छ यी निष्कर्षहरूले दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने दिशामा भारतको निरन्तर प्रगतिलाई पुष्टि गर्दछ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 2:40 बजेर 40 मा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

स्वागत जनाउन चाहन्छौ श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा। श्रोताहरू अब सुनाउनेछौँ केही लोक तथा आधुनिक गीतहरू। प्रथम प्रस्तुति स्वीकार्नुहोस् नम्रता बलको आवाजमा यो आधुनिक गीत।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले भन्नुभएको छ, भारतीय सशस्त्र बल उच्च स्तरको सतर्कतामा छ र आवश्यकता परे अपरेशन सिन्दूर 2.0 को लागि तयार छ। म्यानमारका राष्ट्रपति ओ मिन आउन लाइन भारतको पाँच दिने भ्रमणमा बिहारको गया आइपुग्नुभयो। उहाँले बोधगयामा विश्व प्रसिद्ध महामोदी मन्दिरमा पूजा अर्चना गर्नुभयो। कर्नाटकमा आज साँझ बेंगलुरूमा कंग्रेस विधानसभा दलको बैठक हुनेछ, यसमा नयाँ नेताको चुनाव गरिनेछ। बिहारमा आधी वर्षा र चट्याङको भिन्दाभिन्दै घटनामा सात मानिसहरूको ज्यान गएको छ। अमेरिकाका रक्षा मन्त्री पीट हेक्सेथले यदि सम्झौता पुग्ने प्रयास असफल भएमा अमेरिकी सेना इरान विरूद्ध सैन्य कार्यवाही पुनः शुरू गर्न पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। र भारत र इङ्ल्याण्ड बीच तीन म्याचहरूको श्रृङ्खलाको दोस्रो T20 महिला क्रिकेट म्याच आज ब्रिस्टलमा खेलिनेछ। अब समाचार विस्तारमा। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले भारतीय सेनाहरू उच्च सतर्कतामा रहेको र आवश्यकता परे अपरेशन सिन्दूर 2.0 को लागि तयार रहेको बताउनु भएको छ। पुणेको खड्कवा सल्स स्थित राष्ट्रिय रक्षा एकाडेमीमा 150 ब्याचको पासिङ आउट परेडलाई सम्बोधन गर्दै जनरल द्विवेदीले भन्नुभयो, अपरेशन सिन्दूरले उत्तेजनाको सटीक र दृढताका साथ जवाफ दिने भारतको क्षमता प्रदर्शन गरेको छ। उहाँले पासिङ आउट क्याडेटहरूलाई व्यावसायिकता, नेतृत्व र राष्ट्र सेवाको उच्च स्तर कायम गर्न आग्रह गर्नुभयो।
2: जहाँ तक ऑपरेशन सिंदूर की बात है, ये अभियान अभी जारी है। इसमें फिलहाल केवल अस्थायी रूप से संघर्ष विराम है, इसलिए भारतीय सशस्त्र बल ऑपरेशन सिंदूर 2.0 की संभावना को ध्यान में रखते हुए पूरी तैयारी कर रहे हैं। इस समय हमारा ध्यान तीनों सेनाओं के बीच बेहतर तालमेल बढ़ाने पर है। साथ ही हम भविष्य के युद्धों के लिए खुद को और अधिक सक्षम बना रहे हैं। जैसा कि मैंने पहले कहा था, आने वाले समय के युद्ध केवल जमीन, समुद्र और हवा तक सीमित नहीं रहेंगे।
1: यसैबीच पुडुचेरीका पूर्व उपराज्यपाल र प्रख्यात समाज सुधारक डाक्टर किरण बेदी 150 एनडीए पाठ्यक्रमको दीक्षान्त समारोहमा मुख्य अतिथि हुनुहुन्थ्यो। एकाडेमीबाट 353 जना क्याडेटले स्नातक उपाधि प्राप्त गरेका छन्। त्यस्तै मित्र राष्ट्रका 21 जना क्याडेटलाई पनि उपाधि प्रदान गरिएको छ। प्रमुख रक्षा अध्यक्ष जनरल अनिल चौहानले आज नयाँ दिल्ली स्थित

0: राष्ट्रिय समर स्मारकमा तीनै सेवाहरूद्वारा दिएको गार्ड अफ अनरका साथ सैन्य सेवाबाट विदाई लिनुभयो। यो समारोह देशको सर्वोच्च सैन्य अधिकारीको रूपमा उहाँको प्रतिष्ठित कार्यकालको समापनको प्रतीक हो। समर स्मारकमा पुष्पाञ्जली अर्पित गरेपछि जनरल चौहानले तीनै सेवाद्वारा प्रस्तुत गार्ड अफ अनरका साथ अवकाश लिनु आफ्नो लागि ठूलो सम्मानको कुरा भएको बताउनुभयो।
1: मेरे लिए ये बहुत सम्मान की बात है कि मुझे तीनों सेनाओं से गार्ड ऑफ ऑनर लेने का अवसर मिला। इसके लिए मैं तीनों सेनाओं और सेना मुख्यालय को धन्यवाद देता हूँ। गार्ड ऑफ ऑनर के समापन के साथ मैं वर्दी में अपने साथियों से विदाई लेता हूँ। मैंने वर्दी में अंतिम बार समर स्मारक पर पुष्प चक्र अर्पित किया। ये उन वीर सैनिकों को मेरी विनम्र श्रद्धांजलि है जिन्होंने देश की सेवा में सर्वोच्च बलिदान दिया।
0: चार दशकभन्दा बढी समय सेवा गरेपछि जनरल चौहानले आफ्नो कार्यकाल सन्तोषजनक र उत्कृष्ट भएको बताउनुभयो। 1981 भारतीय सेनामा कमिसन प्राप्त गर्ने जनरल चौहानले 40 वर्षभन्दा बढी समयसम्म राष्ट्रको सेवा गर्नुभयो र आफ्नो उत्कृष्ट सैन्य करियरमा धेरै महत्वपूर्ण कमान र स्टाफ पदहरू सम्हाल्नुभयो। उहाँलाई परम विशिष्ट सेवा मेडल, उत्तम युद्ध सेवा मेडल, अति विशिष्ट सेवा मेडल, सेना मेडल र विशिष्ट सेवा मेडलद्वारा सम्मानित गरिएको छ। लेफ्टिनेन्ट जनरल एनएस राजा सुब्रमणि जनरल चौहानको स्थान लिनुहुनेछ। म्यानमारका राष्ट्रपति ओ मिन आउ लाइन आज 5 दिवसीय भारत भ्रमणको क्रममा बिहारको कया आइपुग्नु भएको छ। उहाँले बोधगया स्थित विश्व प्रसिद्ध महाबोधि मन्दिरको भ्रमण गर्नुभयो र पवित्र बौद्ध स्थलमा प्रार्थना गर्नुभयो। उहाँले बोधि वृक्षमुनि ध्यान पनि गर्नुभयो। भनिन्छ त्यहाँ भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभएको थियो। राष्ट्रपतिले बकरावर स्थित ऐतिहासिक सुजाता मन्दिरमा पूजा गर्नुभयो र बोधगया स्थित बर्मी मठको भ्रमण पनि गर्नुभयो। उहाँका साथ वरिष्ठ अधिकारीहरू र बौद्ध प्रतिनिधिहरू सहित एक उच्चस्तरीय प्रतिनिधि पनिल रहेको थियो। यसअघि बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल सैयद अता हसनैन र राज्यका कृषि मन्त्री विजय कुमार सिन्हाले राष्ट्रपति लाइनको गया विमानस्थलमा स्वागत गर्नुभयो। राष्ट्रपतिको यो भ्रमण दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, क्षेत्रीय सुरक्षा र साझा सांस्कृतिक विरासतलाई नयाँ गति दिने दिशामा एक महत्वपूर्ण कदम हो। यसपछि राष्ट्रपति ओ मिन आउ लाइन नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ। उहाँले आज साँझ विदेश मन्त्री डाक्टर एस जयशंकरसित भेटवार्ता गर्नुहुनेछ। म्यानमारका राष्ट्रपतिले भोलि म्यानमार भारत व्यापार मञ्चमा भाग लिने सम्भावना छ। सोमबार उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीका साथ दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ पार्ने चर्चा गर्नुहुनेछ। यस भ्रमण अन्तर्गत राष्ट्रपति ऊले व्यापार र उद्योग जगतसित सम्बन्धित वार्ताका लागि 2 जुनमा मुम्बईको भ्रमण पनि गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अपराह्नको समाचारमा तपाईहरूलाई पुनः स्वागत छ। कर्नाटकका निवर्तमान मुख्यमन्त्री सिद्धारमैयाले आज साँझ 4 बजे बेंगलुरूमा कंग्रेस विधानसभा दल सीएलपीको बैठक डाक्नु भएको छ, जसमा नयाँ नेताको चुनाव गरिनेछ। राज्यपाल थावरचन्द गहलोतले सिद्धारमैयाको राजीनामा स्वीकार गर्दै नयाँ नेता चयन नभएसम्म कार्यवाहक मुख्यमन्त्रीको रूपमा काम चलाउन निर्देश दिनुभएको छ। हाम्रा संवाददाताले बताए अनुसार श्री डीके शिवकुमारलाई कंग्रेस विधानसभा पार्टीको नयाँ नेताको रूपमा औपचारिक रूपमा निर्वाचित हुने सम्भावना छ। कंग्रेसका 136 विधायकहरूलाई विधानसभा बैठकमा उपस्थित हुन भनिएको छ। एआईसीसी महासचिव तथा कर्नाटक प्रभारी रणदीप सिंह सूर्यवालाले कार्यवाहीको अवलोकन गर्नुहुनेछ। स्वास्थ्य अनि शिशु कल्याण मन्त्रालयले राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण 6 जारी गरेको छ। यसमा भारतमा मातृ अनि शिशु स्वास्थ्य पोषण अनि वित्तीय सुरक्षाको क्षेत्रमा भएको तीव्र प्रगतिको तथ्य दर्शाइएको छ। मन्त्रालयद्वारा यो सर्वेक्षण 2023-24 सञ्चालित गरिएको थियो। यसमा 715 जिल्लाका 6,79,000 परिवारहरूलाई लिएको थियो। जारी गरिएको सर्वेक्षण अनुसार भारतमा संस्थागत प्रसव 2019-देखि 2021 88.6% बढेर 2023-24 90.6% पुगेको छ। जम्मू कश्मीरमा अन्तर्राष्ट्रिय सीमामा बसोबास गर्ने मानिसहरूले सीमाको 15 किलोमिटर भित्रको अवैध संरचना र अनाधिकृत गतिविधिहरू हटाउने केन्द्र सरकारको निर्णयको स्वागत गरेका छन्। गृहमन्त्री अमित शाहले हालै भएको उच्चस्तरीय सुरक्षा समीक्षा बैठकमा यस्तो निर्णय गर्नुभयो। अर्निया, आरएस पुरा र सुचेतगढ लगायतका सीमावर्ती क्षेत्रका मानिसहरूले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने कुनै पनि गतिविधिलाई कडाईका साथ कार्यवाही गर्नुपर्ने बताएका छन्। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले सम्झौताका प्रयास असफल भएमा इरान विरूद्ध सैन्य कार्यवाही पुनः शुरू गर्न अमेरिकी सेना पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। एसियाको प्रमुख सुरक्षा मञ्च साङ्ग्रीला डायलगलाई सम्बोधन गर्दै हेक्सेटले भन्नुभयो, आवश्यक परेमा यस्ता कार्यवाही गर्न अमेरिकासित यस क्षेत्र र विश्वभरि पर्याप्त सैन्य भण्डार छ। उहाँले कुनै पनि आपतकालीन स्थितिको सामना गर्न देश पूर्ण रूपमा तयार रहेको बताउनुभयो। श्री हेक्सेटले भन्नुभयो, इरानसित संघर्षमा संलग्न भए पनि वाशिङटन एसिया प्रशान्त क्षेत्रप्रति आफ्नो प्रतिबद्धतामा दृढ छ। उहाँले अमेरिकाले आफ्नो रणनीतिक ध्यान हिन्द प्रशान्त क्षेत्रबाट नहटाएको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा आफ्ना शीर्ष सल्लाहकारहरूसित 2 घण्टा भेटवार्ता गर्नुभएको छ। यसले इरानसित युद्ध विराम विस्तार गर्ने उद्देश्यले सम्झौताको सम्भावनाको बारेमा छलफल गर्यो। सिचुएसन रूममा भएको बैठक कुनै स्पष्ट निर्णय नगरी समाप्त भयो। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायतले गोवाका जनतालाई राज्य स्थापना दिवसको अवसरमा बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा राष्ट्रपतिले गोवाको समृद्ध सांस्कृतिक सम्पदा र उत्कृष्ट आतिथ्यका लागि मात्र नभएर शिक्षा, प्रविधि, स्टार्टअप र दिगो विकासका क्षेत्रमा उल्लेखनीय प्रगतिका लागि पनि प्रसिद्ध रहेको बताउनुभयो। यस्तै प्रधानमन्त्री मोदीले यो राज्यको प्रगति र पहिचानका लागि अथक परिश्रम गर्ने सबैलाई सम्झने अवसर भएको बताउनुभयो। गोवा कला एकाडेमी पणजीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति सीपी राधाकृष्णनले गोवालाई एक आदर्श राज्यको रूपमा वर्णन गर्दै आफ्नो समृद्ध संस्कृति र सम्पदाको विकास र संरक्षणको बीचमा सफलतापूर्वक सन्तुलन कायम गरेको बताउनु भएको छ।
4: उपराष्ट्रपति सीपी राधाकृष्णन ने आज कहा कि गोवा इस बात का प्रेरणादायी उदाहरण है कि पहचान और प्रगति साथ साथ कैसे आगे बढ़ सकती हैं। पणजी के कला अकादमी में गोवा के 40वें राज्य स्थापना दिवस समारोह को संबोधित करते हुए उन्होंने कहा कि गोवा ने आधुनिक विकास को अपनाते हुए अपनी सांस्कृतिक जड़ों को सफलतापूर्वक संरक्षित रखा है। गोवा केवल एक पर्यटन स्थल नहीं बल्कि सांस्कृतिक आदान प्रदान, सामाजिक सद्भाव और बुद्धि खुलेपन से निर्मित एक जीवंत सभ्यता है। इससे पहले उपराष्ट्रपति ने प्रसिद्ध कार्टूनिस्ट मारियो मिरांडा पर आधारित प्रदर्शनी का उद्घाटन किया, स्मारक डाक टिकट और विशेष आवरण जारी किए, पुरस्कार और नियुक्ति पत्र वितरित किए तथा दीनदयाल स्वास्थ्य सेवा योजना के अंतर्गत बढ़ी हुई सहायता का शुभारंभ किया। उन्होंने कहा कि विकसित भारत 2047 के लक्ष्य की प्राप्ति के लिए विकसित गोवा आवश्यक है। महेश चोपड़े, आकाशवाणी समाचार, पणजी।
0: यो समाचार न्यूजन एआईआर मोबाइल एप र युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। यो आकाशवाणी हो। बिहारमा मेघगर्जन, वर्षा र चट्याङका भिन्दाभिन्दै घटनामा 7 जनाको मृत्यु भएको छ, जसमा गयामा 3, औरंगाबादमा 2, सारण र खगरियामा 1-1 जनाको मृत्यु भएको छ। मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई 4,00,000 भारतीय रूपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ। मौसम विभागले आज पश्चिमी उत्तर प्रदेश, बिहार, उडिसा, तमिलनाडु, पुडुचेरी, कराइकल र अण्डमान निकोबार मा धेरै वर्षा हुने पूर्वानुमान गरेको छ। विभागले हरियाणा, पंजाब, दिल्ली, राजस्थान, विदर्भ र छत्तीसगढमा असिना पर्ने सम्भावना पनि व्यक्त गरेको छ। असम, मणिपुर, मिजोरम, मेघालय, त्रिपुरा, नागाल्याण्ड र तटीय कर्नाटकमा मेघगर्जन र बिजुलीसितै वर्षा हुने सम्भावना छ। पश्चिमी मध्यप्रदेश र तेलंगानामा गर्मीको लहरको स्थितिको अनुमान गरिएको छ। आज हिन्दी पत्रकारिता दिवस मनाइँदैछ। भारतमा यो दिवस प्रतिवर्ष 30 मईमा मनाइन्छ। यो दिवस भारतको प्रथम हिन्दी समाज

0: का प्रतिनिधिहरु उपस्थित थिए। सीएसआईआर आईएचबीटीलाई हिमालय जैविक विविधता, परम्परागत ज्ञान र व्यावसायिक नवीनताको बहुआयामलाई एकीकृत गर्ने एक अद्वितीय वैज्ञानिक संस्थाको रूपमा वर्णन गर्दै डाक्टर जितेन्द्र सिंहले हिमालय जैविक संसाधनहरूको दिगो उपयोगका लागि यो संस्थान देशको अग्रणी केन्द्रको रूपमा देखा परेको बताउनुभयो। उहाँले भन्नुभयो कि संस्थानको काम कृषि प्रविधि, जैव प्रविधि, पर्यावरण विज्ञान, पोषण प्रविधि, फार्मास्युटिकल्स र फर्मेन्टेसन प्रविधिहरूसहित विविध क्षेत्रहरूमा फैलिएको छ। अरोमा मिशनको सफलताको उल्लेख गर्दै मन्त्रीले भन्नुभयो, हिमाचल प्रदेश सुगन्धित जंगली गेन्दु तेलको उत्पादनमा देशको अग्रणी उत्पादकको रूपमा देखा परेको छ, जसले कृषकहरू अनि उद्यमीहरूका लागि पर्याप्त आय गरेको छ। उहाँले भन्नुभयो कि संस्थानले धेरै राज्य र केन्द्र शासित प्रदेशहरूमा सुगन्धित बाली खेतीलाई विस्तार गरेको छ र हिमालयको अवस्थाको लागि उपयुक्त लेभेन्डर र क्यामोमाइलको उन्नत प्रजातिहरू पनि विकास गरेको छ। फ्लोरिकल्चर मिशनको प्रभावमाथि प्रकाश पार्दै डाक्टर सिंहले भन्नुभयो कि सीएसआईआर आईएचबीटीले फूलको खेतीलाई हिमालयी क्षेत्रहरूमा जीविकोपार्जन र कृषि पर्यटनको महत्वपूर्ण स्रोतमा रूपान्तरण गर्न सहयोग गरेको छ। उहाँले स्थानीय कृषकहरूले खेती गरेको बल्बबाट विकसित हिमाचल प्रदेशको ट्युलिप गार्डन पहलको उल्लेख गर्नुभयो, जसले यस वर्ष 150,000 भन्दा अधिक पर्यटकहरूलाई आकर्षित गर्यो। उहाँले अझ भन्नुभयो, संस्थानद्वारा समर्थित पुष्प कृषि गतिविधिहरूले हिमाचल प्रदेश, लद्दाख, उत्तराखण्ड, पंजाब र हरियाणाका हजारौं कृषकहरूलाई लाभ पुर्याइरहेको छ। मन्त्रीले हिङ, केसर, दालचिनी र भिक्षु फलको खेतीको माध्यमबाट आत्मनिर्भर भारतको परिकल्पना अन्तर्गत आयात प्रतिस्थापनको लागि संस्थानको योगदानको पनि उल्लेख गर्नुभयो।
1: श्रोताहरू, अब सुनाउनेछौ हिन्दी सिनेमाका गीतहरू। त प्रथम प्रस्तुति स्वीकार्नुहोस्। मोहब्बत चलचित्रबाट गुञ्जनेश्वर रहेको छ विनोद राठौड अनि सोनु निगमको

श्रोताहरू अर्को प्रस्तुति स्वीकार्नुहोस्। बेखुदी चलचित्रबाट गुन्जने स्वर रहेको छ आशा भोसले अनि कुमार सानुको।

श्रोताहरू, अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् कल्की आवाज चलचित्रबाट आशा भोसले अनि कुमार सानुको युगल आवाजमा।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मंगोलियामा आयोजना हुने पवित्र प्रदर्शनी कार्यक्रममा भगवान बुद्धका दुई प्रमुख शिष्य अरहन्त सारिपुत्र र अरहन्त मौद्गल्यायनको पवित्र अवशेष लिएर भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। संस्कृति मन्त्रालयको तत्त्वावधानमा कार्यक्रम आयोजना हुन लागेको हो। मध्य प्रदेशको साँची विहार चैत्यमा संरक्षित यी पवित्र अवशेषहरू जुन 9 मंगोलियामा राखिनेछ। भारतीय र मंगोलिया बीचको सदियौं पुरानो सभ्यता र बौद्ध सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले यस आध्यात्मिक र सांस्कृतिक भ्रमणको उद्देश्य राखिएको छ। युनेस्को विश्व सम्पदा स्थल साँची स्तूपसँग सम्बन्धित यी पवित्र अवशेषहरू संसारभरका बौद्ध मार्गीहरूका लागि ठूलो श्रद्धाका विषय हुन्। यो भारत र मंगोलिया बीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई अझ बलियो बनाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा गरिएको हो। यसैबीच राज्यपाल आचार्य शनिबार पूर्ण राजकीय सम्मानका साथ पवित्र अवशेष लिएर प्रस्थान गर्नु हुनेछ। मंगोलियामा हुने प्रदर्शनीमा ठूलो संख्यामा भक्त, भिक्षु, विद्वान र आध्यात्मिक अनुयायीहरूले यी पवित्र अवशेषहरूको भ्रमण गर्नेछन् र श्रद्धाञ्जली अर्पण गर्नेछन्। यस कार्यक्रमलाई भारत र मंगोलिया बीचको साझा बौद्ध विरासत र गहिरो मित्रताको प्रतीकको रूपमा हेरिएको छ। राज्यपाल आचार्य 3 जुनमा भारत फर्कने अपेक्षा गरिएको छ। भारतीय रेलवे मजदुर संघले नयाँ नीति अन्तर्गत 30,000 रेलवे पोस्ट खारेज गर्ने भारतीय रेलवे बोर्डको निर्णयको विरोधमा प्रदर्शन गरेको छ। हिजो गुवाहाटीको मालीगाउँमा रहेको नर्थ इस्ट फ्रन्टियर रेलवेको मुख्यालय अगाडि युनियनले विरोध प्रदर्शन गरेको थियो। प्रदर्शनमा ठूलो संख्यामा रेलवे कर्मचारी र संगठनका सदस्यहरू सहभागी भए र आफ्नो आक्रोश व्यक्त गरे। असम र मेघालय 200 पुरानो अन्तर्राज्य सीमा विवादको स्थायी समाधानको लागि सीमा निर्धारण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन सहमत भएका छन्। लोकसेवा भवनमा दुई राज्यका मुख्यमन्त्रीहरूबीच भएको उच्च स्तरीय बैठकमा यो निर्णय लिएको हो। बैठकमा मेघालयका मुख्यमन्त्री कोनराड सङ्गमालाई आसामका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले स्वागत गर्नुभयो। असममा नयाँ सरकार गठन भएपछि दुई राज्यबीच यो पहिलो औपचारिक उच्च स्तरीय वार्ता भएको विश्वास गरिएको छ। बैठकमा दुवै नेताले दोस्रो चरणको सीमा विवादको प्रगतिको समीक्षा गर्दै बाँकी विवादित क्षेत्रमा स्थलगत सर्वेक्षण र प्रशासनिक समन्वयलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए। दुई राज्यबीचको करिब 884 किलोमिटर लामो साझा सीमाका कैयौं भागमा अझै पनि विवाद कायमै छ। बैठकमा सीमा विवाद बाहेक पूर्वाधार विकास, सडक तथा यातायात सञ्जाल, व्यापार र क्षेत्रीय आर्थिक विकासका बारेमा विस्तृत छलफल भएको थियो। दुवै मुख्यमन्त्रीहरूले क्षेत्रीय विकासका लागि पूर्वोत्तर राज्यहरूबीच राम्रो समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। असम मिजोरम सीमामा सुरक्षा बलले लगभग 18 करोड बराबरको याबा ट्याब्लेट बरामद गरेको छ भने यस घटनामा 1 पक्राउ परेका छन्। पुलिसका अनुसार अवैध लागु औषध तस्करीले सूचना प्राप्त भएपछि सुरक्षा बलले असम मिजोरम सीमामा चेकपोइन्ट अपरेसनको क्रममा यो ठूलो सफलता हात पारेको थियो। स्वतन्त्र साक्षीहरूको उपस्थितिमा गाडीको जाँच र सम्पूर्ण प्रक्रियाको भिडियोग्राफीले 60,000 शङ्कास्पद याबा ट्याब्लेट र 1 मोबाइल फोन बरामद गर्यो। डिडीके किटको परीक्षण गर्दा फेला परेका ट्याब्लेटमा मेथाफेटामाइन भेटिएको छ। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले हिजो इटानगरको नागरिक सचिवालयमा नयाँ राज्य आपतकालीन सञ्चालन केन्द्र तथा राज्य आपदा व्यवस्थापन प्राधिकरण कार्यालय भवनको शिलान्यास गर्नुभयो। कार्यक्रममा विधायक तेची कासो, नाकाप नालो र रोडे बुई लगायतको विशेष उपस्थिति रहेको थियो। यस परियोजनालाई अरुणाचल प्रदेश आपदा प्रबन्धन व्यवस्थालाई सुदृढ पार्ने दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। यसैबीच मुख्यमन्त्री खाण्डुले यस अत्याधुनिक सुविधाहरूले आपत पूर्व तयारी र आपतकालीन प्रतिक्रिया क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ। आगामी एसईओसी कम एसडीएमए भवनमा विपद र आपतकालीन अवस्थामा समन्वित र कुशल प्रतिक्रिया सुनिश्चित गर्न एकै छानामुनि उन्नत नियन्त्रण कक्ष, आधुनिक सञ्चार प्रणाली, सम्मेलन कक्षहरू र आपतकालीन अपरेसनका पूर्वाधार हुनेछन्। अरुणाचल प्रदेश सरकारले अनुसूचित जनजाति बचाओ आन्दोलनले उठाएका चार प्रमुख मागहरू अरुणाचल आदिवासी मञ्च, सामुदायिक संगठन अखिल अरुणाचल प्रदेश विद्यार्थी संघ, अनुसूचित जनजाति बचाओ आन्दोलन समिति र सरकारले कानूनविदसँगको छलफलपछि अधिकार सम्पन्न समिति गठन भएको छ। मुख्यमन्त्री पेमा खाण्डुले यी समितिहरू अरुणाचल प्रदेशमा लागू हुने बताउनु भएको छ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह्न 3:45 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
0: श्रोताहरू, अब प्रस्तुत छ कार्यक्रम गीत संगीत अन्तर्गत लोक तथा आधुनिक गीतहरू। सर्वप्रथममा सुनाउनेछौँ श्रोताहरू नरबहादुर रेगाईको स्वरमा केही लोकगीतहरू।

श्रोताहरू अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् पेमा लामाको स्वरमा, संगीत रचना छ राजु सुन्दासको।

श्रोताहरू अहिले सुन्नुभयो नम्रता बलको स्वरमा। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् पेमा लामाको स्वरमा यो गीत।

0: जहाँ तक ऑपरेशन सिंदूर की बात है, ये अभियान अभी जारी है। इसमें फिलहाल केवल अस्थायी रूप से संघर्ष विराम है, इसलिए भारतीय सशस्त्र बल ऑपरेशन सिंदूर 2.0 की संभावना को ध्यान में रखते हुए पूरी तैयारी कर रहे हैं। इस समय हमारा ध्यान तीनों सेनाओं के बीच बेहतर तालमेल बढ़ाने पर है, साथ ही हम भविष्य के युद्धों के लिए खुद को और अधिक सक्षम बना रहे हैं। जैसा कि मैंने पहले कहा था, आने वाले समय के युद्ध केवल जमीन, समुद्र और हवा तक सीमित नहीं रहेंगे।
1: यसैबीच पुडुचेरीका पूर्व उपराज्यपाल र प्रख्यात समाज सुधारक डाक्टर किरण वेदी 150 एनडीए पाठ्यक्रमको दीक्षान्त समारोहमा मुख्य अतिथि हुनुहुन्थ्यो। एकाडेमीबाट 353 जना क्याडेटले स्नातक उपाधि प्राप्त गरेका छन्। त्यस्तै मित्र राष्ट्रका 21 जना क्याडेटलाई पनि उपाधि प्रदान गरिएको थियो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि एक दिने भ्रमणका लागि केरला जानुहुने भएको छ। उहाँले कोटायाममा मलयालम दैनिक दीपिकाको 140 स्थापना दिवस समारोहको उद्घाटन गर्नुहुनेछ भने कन्नूरमा राज्यसभाका सांसद सी सदानन्दन मास्टरद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनुहुनेछ। उपराष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै राज्यमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। केन्द्रीय इलेक्ट्रोनिक्स एवं सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले आज ग्रेटर नोएडाको सूरजपुरमा लोहुमको भ्रमण गर्नुभयो। यसले महत्वपूर्ण खनिज र उन्नत सामग्री उत्पादन गर्दछ। पत्रकारहरूसँग कुरा गर्दै श्री वैष्णवले भन्नुभयो, लिथियम ब्याट्री र स्थायी चुम्बकहरूले धेरै आधुनिक प्रविधिहरूमा महत्वपूर्ण भूमिका खेल्छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण तिनीहरू भारतमा उत्पादन गरिनुपर्छ र तिनीहरूको प्रविधि स्वदेशी रूपमा विकास गरिनुपर्छ। यही भिजन अनुरूप लोहम नामक युवा स्टार्टअपले जटिल प्रविधि विकास गर्न सफल भएको उहाँको भनाइ छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News खर्साङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। भारतीय हज मिशनले पहिलो पटक सऊदी हज र उम्रा मन्त्रालयबाट हज समन्वय र सञ्चारमा उत्कृष्टताको लागि दुई प्रतिष्ठित लबैतुम पुरस्कार प्राप्त गरेको छ। यसको जानकारी अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजूले दिनुभएको छ। सोसियल मिडिया पोस्टमा श्री रिजिजूले भन्नुभयो, हजको सफल आयोजनले अल्पसंख्यक मामिला मन्त्रालय, भारतीय हज समिति र सऊदी अरबमा भारतका राजदूत जेद्दामा महावाणिज्य दूतको नेतृत्वमा भारतीय हज मिशन बीचको सहज समन्वयलाई दर्शाउँदछ। केन्द्रीय उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीले केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले यूपीएससी सिभिल सेवा परीक्षा 2023 नतिजाको बारेमा भ्रामक विज्ञापन दिएको आरोप मा एक निजी कोचिङ सेन्टरलाई 7,00,000 जरिवाना लगाएको बताउनुभयो। एक सोसियल मिडिया पोस्टमा श्री जोशीले यो कार्यले कोचिङ क्षेत्रमा पारदर्शिता, जवाबदेहिता र निष्पक्ष व्यवहार सुनिश्चित गर्ने सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताउनुभयो। उहाँले भन्नुभयो, प्राधिकरणले अहिलेसम्म कोचिङ संस्थानहरूलाई 60 अधिक नोटिस जारी गरेको छ भने 1,46,00,000 जरिवाना लगाएको छ। प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले भारतमा चुनाव संविधान, चुनाव कानून र निर्वाचन आयोगले जारी गरेको पारदर्शी दिशानिर्देशहरू अनुसार सञ्चालन हुने बताउनुभयो। नयाँ दिल्लीस्थित भारतीय अन्तर्राष्ट्रिय लोकतन्त्र र चुनाव प्रबन्धन संस्थानमा भारतीय निर्वाचन आयोगको प्रतिनिधित्व गर्ने वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्री कुमारले भन्नुभयो, पारदर्शिता, जवाबदेही र स्वतन्त्र एवं निष्पक्ष मतदान सुनिश्चित गर्नका लागि लोकसभा चुनावको समयमा 1,08,00,000 कर्मचारीहरू परिचालन गरिएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले भनेको छ, यसको पोस्ट रिजल्ट एक्टिभिटी पोर्टल सोमबार 1 जुनदेखि सक्रिय हुनेछ। आवेदन भर्नको लागि इच्छुक विद्यार्थीहरूको उत्तर पुस्तिकाहरूको सत्यापन र पुनर्मूल्याङ्कनको पारदर्शी प्रक्रिया सुनिश्चित गर्नको लागि यो पोर्टल सुरु गरिएको हो। यसबाट मूल्याङ्कनको सर्वोच्च मानदण्ड स्थापित हुनेछ। बोर्डले भनेको छ, विद्यार्थीहरूले कुनै पनि जानकारीको लागि सीबीएसईको टेली परामर्श हेल्पलाइन 1800 11 1800 4 र रिजल्ट सीबीएसई 2026@cbsc.in मा सम्पर्क गर्न सक्नेछन्। लोकसभा अध्यक्ष ओम बिरलाले हिन्दी पत्रकारिता दिवसको अवसरमा हिन्दी भाषाप्रति समर्पित पत्रकार, लेखक र बुद्धिजीवीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री

0: गर्न अमेरिकासँग यस क्षेत्र र विश्वभरि पर्याप्त सैन्य भण्डार छ। सिङ्गापुर ओपन सुपर 750 टुर्नामेन्टको सेमी फाइनलमा भारतका मिक्स डबल्स जोडी ध्रुव कपिला र तनिषा कास्ट्रोको जोडीले जापानका साइका होबारा र युची सिमोगामीको जोडीसँग प्रतिस्पर्धा गर्दछन्। हिजो क्वार्टर फाइनलमा मलेसियाका चेन ताङजी र तो ई वेको जोडीलाई पराजित गर्दै भारतीय जोडीले सेमी फाइनलमा स्थान बनाएका थिए। यो समाचार युट्युबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। म्यानमारका राष्ट्रपति ऊ मिन औलाइन भारतको 5 दिने भ्रमणका लागि आज बिहारको गया आइपुग्नुभयो। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले भारतीय सेनाहरू उच्च सतर्कतामा रहेको र आवश्यक परे अपरेसन सिन्दुर 2.0 लागि तयार रहेको बताउनु भएको छ। केन्द्रीय इलेक्ट्रोनिक्स एवं सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले लिथियम ब्याट्री र स्थायी चुम्बकहरूले धेरै आधुनिक प्रविधिहरूमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। अनि सिङ्गापुर ओपनको सेमिफाइनलमा भारतका मिक्स डबल्स जोडी ध्रुव कपिला र तनिषा क्रास्टोको जोडीले जापानका साइका होबारा र युची सिमोगामीको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: त श्रोताहरू, अब प्रस्तुत छ लता मङ्गेशको स्वरमा देशभक्ति गीत।

श्रोताहरू सुन्नुहुँदैछ विविध कलाकारहरूको स्वरमा आधुनिक गीत। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् बानिका प्रधानको स्वरमा शब्द अनि सङ्गीत नरवीर रसाइलीको।

श्रोताहरू अहिले सुन्नुभयो बानिका प्रधानको स्वरमा अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् थुप्देन भुटेको स्वरमा शब्द अनि सङ्गीत नरवीर र शैलीको

श्रोताहरू, अहिले सुन्नुभयो थुप्देन भुटियाको स्वरमा यो गीत। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् मनोज राई शिवकोटीको स्वरमा, शब्द अनि सङ्गीत नरवीर रसाइलीको।

श्रोताहरू, अब हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ। स्वीकार्नुहोस् यो अन्तिम गीत, एड्रिन प्रधानको स्वरमा, शब्द अनि सङ्गीत नरवीर र शैलीको।

प्यारा श्रोता साथै विद्यार्थी वर्गलाई शिक्षा ज्योति कार्यक्रमको तर्फबाट म सञ्जालिका शर्मिष्ठाको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन। शिक्षा ज्योति कार्यक्रमको प्रथममा राखिरहेछु समूह स्वरमा देशभक्ति गीत।

0: त श्रोता साथै विद्यार्थी वर्गको निम्ति आज शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत गर्न लागिरहेका छौँ ऐतिहासिक धरोहर अन्तर्गत चित्तरगढ किल्ला विषयमा केही जानकारी। यस कार्यक्रमलाई प्रस्तुत गर्नुहुनेछ शिक्षिका विष्णु तामाङज्यूले।
1: आज हामी भारतको ऐतिहासिक चित्तौडगढ जिल्लाको बारेमा केही सत्य अनि तथ्यहरू लिएर चर्चा परिचर्चा गर्दै आफ्नो ज्ञानको अझ वृद्धि गरौँ। चित्तौडगढको नयाँ सहर निचला सहरको नाउँले प्रचलित छ। सन् 1568 पछि मैदानहरूमा विकसित गरेको थियो। जब 16 शताब्दीमा तोपखानाको आरम्भको कारण किल्लालाई छोडिदिएको थियो। यसैले राजधानीको अरावली पर्वत श्रृङ्खलाको पूर्व किनारमा स्थित अधिक सुरक्षित उदयपुरमा स्थानान्तरित गरियो। मुगल सम्राट अकबर यस किल्लामा आक्रमण गरे, यसलाई लुटे। मेवाडको 84 किल्लाहरूमध्ये यो एक थियो। तर राजधानीलाई अरावली पहाड मा सारियो, किनकि त्यहाँ भारी तोपखाना अनि घोडसवार सेना प्रभावी थिएन। नयाँ सहरदेखि 1 किलोमिटर अधिक लामो घुमावदार पहाडी सडक किल्लाको पश्चिमी तर्फबाट मुख्यद्वार थियो, जसलाई रामपोल भनिन्छ। किल्लाको भित्र एक गोलाकार सडक किल्लाको भित्ताभित्र स्थित सबै द्वार अनि स्मारकसम्म पुग्न सकिन्छ, जुन किल्लामा 84 जलको मुहान हुने गर्दथ्यो। अब यसमा केवल 22 मात्र बाँचेको छ। यो जल निकाय प्राकृतिक जल संग्रहण अनि वर्षाको जलले भरिने गर्दथ्यो। यसको संयुक्त भण्डारमा क्षमता 4 अरब लिटरको हो, जुन 50,000 सैनिकहरूको पानीको दैनिक रूपमा पूरा गर्दछ। यो आपूर्ति 4 वर्षसम्म चल्न सक्छ। यो जल निकाय तालाब, कुवा अनि बावण्डीको रूपमा छ। अब हामी चित्तौडगढमा भएको दोस्रो जोहोर अथवा आत्मदाहको कथाहरू सुनौ। रानी कर्णवती विधवी थिइन्। उनको मुगल सम्राट हुमायूँसँग सहायता मागिन्, तर हुमायूँ सठिक समयमा आउन सकेनन्। राजा अनि उनको भाइ उदय सिंह द्वितीय आफ्नो ज्यान जोगाएर भाग्न सफल भए, तर 13,000 राजपूत महिलाहरूले आत्मसमर्पण गर्नुको सट्टामा सामूहिक बलिदान दिने निर्णय

गरे। बहादुर शाहको यस जीत ज्यादा समयसम्म रहेन। चाँडै हुमायूँले सुल्तानलाई चित्तौडगढबाट बाहिर निकालिदिए अनि युवा राणा विक्रमादित्यलाई किलाको शासकको पदमा राखिदिए, किनकि उनले सहजसँग उनलाई नियन्त्रण गर्न सक्दथे। तर मेवाडको शासक अरू राजपूतहरू जस्तै मुगलहरूको अघि शिर झुकाउन मानेनन्। सन् 1576 मुगल सम्राट अकबरले किलामा एक भीषण हमला गरे। उनको सेनालाई किलाको पर्खालसम्म पुग्नु, सुरङ खन्नु पर्यो। पछि बारुद अनि तोप गोलाहरूले त्यस पर्खालहरूलाई भत्काउनु पर्यो। अन्तमा सन् 1568 उनले किलामा विजय प्राप्त गरे। उनीभन्दा अघि राणा उदय सिंह द्वितीय त्यहाँबाट निक्लिँदा किलाको रक्षाको दायित्व उनले सरदारको हातमा दिएका थिए। अकबरको सेनाले हजारौँ मानिसहरूको निर्मम हत्या गरे। एक पटक फेरि किलाको भित्र नै महिलाहरूको आत्मसम्मानको निम्ति आत्मदाह गरियो। वास्तवमा भाइ बहिनीहरू, यस दुर्गको निर्माणको कथाहरूले अझ पनि मानवको मन मस्तिष्कलाई रोमाञ्चले भरिदिन्छ। तर रणनीतिक दृष्टिकोणले हेर्दा आफ्नो भौगोलिक कारणले युद्धको निम्ति रणथम्बोर अनि कोमलगढ जस्तो गढ युद्धको लागि उपयुक्त भने थिएन। किल्ला सुदृढ थियो, पहाडको किनारमा उदग्र उभ्रिएको चट्टानहरूको श्रृङ्खला थियो जसको एकमाथि अर्को उच्च अनि सुदृढ प्रकारले बनिएको थियो। यसै कारणले गढमा सहजै प्रवेश गर्नु शत्रुहरूलाई गाह्रो पर्दथ्यो। विस्तृत मैदानको बीचमा एउटा लामो पहाडीमा बनेको अन्य पर्वत श्रेणीहरूभन्दा पृथक बनेर गएको, अत शत्रुहरूद्वारा घेरा हालेर किल्लामा प्रयोग गरिने रसद पुर्याउने सहजै रोकिदिने गर्दथे। गढमा खाद्य सामग्रीहरू सकिँदा राजपूतहरूले विवश भएर युद्धका लागि द्वार खोल्नु बाध्य हुनु पर्दथ्यो। प्राय जस्तो शत्रुहरूको ठूलो सेना भएकोले उनीहरूलाई हारको मुख नै हेर्न पर्थ्यो। चित्तौडगढलाई राजधानीको रूपमा छानिएको रणनीतिको दृष्टिले उचित थिएन, किनकि महाराणा उदय सिंहले उदयपुरलाई आफ्नो राजधानी बनाए, किनकि यसलाई चारैतर्फ पर्वतले घेरिएको कारणले सुरक्षित थियो। वर्तमानमा चित्तौडगढ जंक्सनदेखि किल्लाको माथिसम्म पक्का सडकको निर्माण भएको छ। केही मिलको अन्तरालपछि गम्भीरी नदी बगिरहेको छ, जसमाथि अलादिन खिलजीको छोरा खिज्र खाँले सन् 1303 ढुङ्गाले बनाएको एक सुदृढ पुल रहेको छ। कतिपय मानिसहरूले त्यो पुल राणा लक्ष्मण सिंहको पुत्र अरिसिंहले बनाएको भनिन्छ। उनी अलाउद्दिनसित लडाईँमा मारिएका थिए, तर कतिपय विद्वानहरू यसमा सहमत छैन, किनकि यस पुलको निर्माणमा कतिपय हिन्दू अनि जैन मन्दिरहरूलाई गिराएर त्यहाँको ढुङ्गाहरूलाई पुल बनाउन चलाएको मानिन्छ। यसको निर्माण शैली पनि मुसलमान जस्तै छ। नदीको जल प्रवाहको लागि 10 मेहरावे बनाइएको छ। पुलदेखि केही टाढो जाँदा कोटले छुपेको चित्तौडको कस्बा आउँछ, जसलाई तलहटी भनिन्छ। कस्बाको जिल्लामा कचहरी छ, जसको नजिक किल्लामा चढाई आरम्भ हुन्छ। दुर्गको अन्तिम प्रवेशसम्म जम्मा 7 ढोका बनेका छ, जसमा प्रवेशको बाटोदेखि भित्रको परिसरमा कैयौँ इमारतहरू बनिएको छ, जस्तै विजय स्तम्भ, महाराणा कुम्भद्वारा मालवाको सुल्तानमाथि विजयको स्मृति बनेको हो। यो भवन स्थापत्यको अद्भुत नमुना हो। 122 उचा स्तम्भमा 9 छन् भने यसमा हिन्दू देवताहरूको मूर्तिहरूलाई प्रतिष्ठित गरिएको छ। भाइ बहिनीहरू, चित्तौडगढको भौगोलिक क्षेत्रफल 24.88 उत्तरमा पूर्वमा छ भने 74.63 पूर्वमा स्थित छन् भने यसको उचाइ 394 मिटर राजस्थान राज्यको दक्षिणी भागमा भारतको उत्तर पश्चिमी भागमा रहेको छ। गम्भीरी नदीको नजिकको अग्लो पहाडको किनारमा बसेको चित्तौडगढ राजस्थान राज्य जिल्लाको क्षेत्रफल
750.8 वर्ग किलोमीटर जो राजस्थान राज्य को 3.17% हो। यस किल्लाले राजपूतहरूको अदम्य साहस, शौर्य, त्याग अनि बलिदानको प्रतीक हो। यो मेवाडको आन बान शान, गौरव अनि पराक्रम अनि स्वतन्त्रताको रक्षाको लागि गरिएको आत्मबलिदान अनि ऐतिहासिक गाथाहरूको बीज

0: भएको जीवन्त उदाहरण हो। प्रमुख बुन्दाहरूमा वीरता अनि बलिदानलाई परिचित गराउने तीन महत्वपूर्ण युद्ध अनि जौहरको लागि प्रसिद्ध छ, जुन राजपूत वीरको वीरता अनि महिलाहरूको पनि दृढ साहसको प्रतीक हो। यो गढ ढुङ्गाहरूको संरचना मात्र नभएर भारतको संस्कृति, आत्मगौरव अनि स्वतन्त्रताको भावनाको साक्षात स्वरूप हो। चितौडगढका प्रमुख दर्शनीय स्थलहरूमध्ये विजय स्तम्भको विषयमा भन्नुपर्दा, भाइ बहिनीहरू, यसलाई महाराणा कुम्भद्वारा मोहम्मद खिल्जीमाथि विजयको चिन्हको रूपमा बनाएको थियो। हिन्दू देवी देवताहरूको मूर्तिहरूले सुसज्जित यो स्तम्भ चितौडगढ किल्लामा स्थित छ। यसको उचाइबाट समस्त चितौड नगरीको अद्भुत दृश्य देखिन्छ, जसलाई अवलोकन गर्न पर्यटकको लागि एक अविस्मरणीय अनुभव हुने गर्दछ। यहाँ जैन देवी पद्मावतीको चित्र पनि देखिन सक्छ। अझ अल्लाह शब्द 9 पटक अरबी भाषामा छापिएको अचम्म पार्ने तथ्य पनि यहाँ रहेको छ। जैन संस्कृतिको महिमालाई दर्शाउन हेतु व्यापारी जीजा भागरवालद्वारा कीर्ति स्तम्भ बनाएको थियो। यो स्तम्भ प्रथम तीर्थङ्कर आदिनाथजीलाई समर्पित छ अनि यसमा दिगम्बर जैन सन्तको सुन्दर मूर्तिहरू बनाइएको थियो। किल्लाको पश्चिमी भागतर्फ स्थित जलाशय धार्मिक दृष्टिबाट अत्यन्त पवित्र मानिन्छ। गौमुखको आकृतिमा बनेको संरचनाबाट पानी झरिरहने जसले गर्दा जलाशय भरिने भनिन्छ। यो भक्त कैयौं तीर्थहरूको यात्रा गर्ने गर्छ। उनको लागि गौमुख कुण्डको यात्रा धार्मिक रूपबाट पूर्णता मानिने गर्दछ। शानदार स्थापत्य अनि ऐतिहासिक महत्व भएको राणा कुम्भ महल सिसोदिया वंशको नामसँग जोडिएको छ। यसै स्थानमा रानी पद्मिनी अनि अन्य महिलाहरू मिलेर आत्मदाह गरेका थिइन्। साथै प्रसिद्ध सन्त अनि भक्त कवियत्री मीराबाईको निवास पनि यहाँ रहेको थियो। आज पनि किल्लाको छेउमा गाउँ बसेका छन्। यसै घरको पर्खाल अनि कथाकारहरूले कैयौं चाखलाग्दो कहानीहरू बयान गर्ने गर्दछन्। लामो माछा जस्तै आकारमा बनेको चितौडगढको किल्ला भारतको विशालतम किल्ला हो, जसलाई एक दिनमा हेर्नु सम्भव छैन। जसलाई हेर्न पर्यटकहरू आउने गर्छ। यसको अतिरिक्त सानो सानो गाउँ, घना जङ्गल अनि पुरा किल्लामा फैलिएको जल स्रोत छ। त्यहाँ प्रसिद्ध प्रकाश अनि ध्वनिको अद्भुत खेल पनि भइरहेका हुँदछ। चितौडगढ किल्ला राजस्थानमा 5 पहाडी किल्लाहरूमध्ये एक हो, जसलाई युनेस्कोबाट विश्व धरोहर स्थलमा गनिने गर्दछ भने अरू बाँकी 4 किल्लाहरू कुम्भलगढ, जैसलमेरको सोनार किल्ला, अम्बेर किल्ला अनि रणथम्भौर किल्ला। कुम्भ महल यहाँको प्रमुख महल थियो, जहाँ एकमात्र प्रासाद थियो अनि राजसी परिवार बस्दथे। स्त्री र पुरुषहरूको वासस्थान भने भिन्दा भिन्दै राखिएको थियो। त्यहाँ एउटा शिव मन्दिर भेटिएको छ। त्यसैको नजिकमा स्त्री कक्षाको छेउमा स्नान गर्ने पोखरी पनि बनाइएको थियो। यसको वरिपरिको क्षेत्र सन्ध्याको समय जीवन्त हुने गर्थ्यो। प्रकाश अनि ध्वनिको खेलको समयमा मेवाडको कथा प्रस्तुत गर्नुको निम्ति यस स्थानको उपयोग पृष्ठभूमिको रूपमा गरिन्दथ्यो। चितौडगढमा जैन परम्पराको प्राचीन केन्द्र हो। चितौडगढको बारेमा केही तथ्यहरूलाई हेरौँ। चितौड प्राचीन नगर माध्यमकोबाट निकट छ। कुशाण काल प्रथमदेखि तेस्रो शताब्दीमा मथुरा स्थित जैन शिलालेखहरूमा कोटियागनको मञ्जली मिला शाखाको उल्लेख छ, जसले यो प्रमुख जैन केन्द्र हो भन्ने पुष्टि गर्दछ। प्रसिद्ध आचार्य हरिभद्र सूरी 6 शताब्दीको जन्म चितौडमा भयो। उनले धूर्तोपाख्यान लेखेका थिए। चितौडमा एक विद्वान एलाचार्य थियो। उनीसित वीर सेनाचार्य तिर प्राचीन सतखण्डागम अनि कषायापाहुङ सिक्दथे। यिनै पुस्तकहरूको आधारमा वी सेनाचार्यले पछि धवला अनि जय धवला प्रसिद्ध भए। चितौड जिनावल्लभको निवास स्थान थियो। 12 शताब्दीमा विधि मार्गको प्रचार गरे। 1500 17 शताब्दी समयसम्म यो भट्टाचार्यको केन्द्र रह्यो। चितौडगढ क्षेत्रमा भेटिएको शिलालेख कलाकृतिमा भव्य जैन मन्दिरहरूको खण्डर अनि प्रख्यात दिगम्बर अनि श्वेताम्बर आचार्यको तत्समयको ग्रन्थमा निर्विवाद रूपबाट प्राचीन कालदेखि ख्याति पाएको हो। यहाँको राजपरिवारहरूले जैन धर्मलाई सम्मान गर्थे, मन्दिर बनाइदिए, तीन तीन पिँढीहरूलाई प्रशासनमा ठूलो पदमा नियुक्ति पनि दिए। चितौडगढको यो क्षेत्र शक्ति एवं भक्तिको साथै आफ्नो वैभवशाली जैनको अतीतलाई पनि समावेश गरेको हुँदछ। इतिहासकार वा पर्यटकहरू जो चितौडगढ जान चाहनुहुन्छ उनीहरूको निम्ति केही आवश्यक विवरणहरू टिपौँ है त भाइ बहिनीहरू। हवाई मार्गबाट जाने पर्यटकहरूलाई डबोक एयरपोर्ट उदयपुर स्थित सबैभन्दा नजिकको विकल्प हो, जुन चितौडगढबाट लगभग 90 किलोमिटरको टाढोमा रहेको छ। त्यहाँबाट ट्याक्सी या बसको माध्यमबाट सहजै किल्लासम्म पुग्न सकिन्छ। यो मार्ग समयको बचतको निम्ति उपयुक्त हुन्छ। ट्रेनबाट यात्रा गर्न चाहनेहरूले चितौडगढ रेलवे स्टेशनसित कैयौँ ठुलो सहरहरूसँग राम्रोसित जोडिएको छ, जस्तै कोटा, उदयपुर, जयपुर, अजमेर अनि दिल्ली। अझ रमणीय अनि शाही अनुभवको निम्ति पर्यटकहरूले प्यालेस अन व्हील्स ट्रेनको विकल्प पनि छान्न सकिन्छ, जुन चितौडगढको स्टेशनमा रोकिने गर्दछ। जो पर्यटकहरूले यात्राको समयमा बाटोको आनन्द लिन चाहनुहुन्छ उनीहरूको लागि सडक मार्गबाट यात्रा एक रोमाञ्चकारी अनुभव हुन सक्छ। चितौडगढ प्रमुख सहरहरूसँग सडक मार्गद्वारा जोडिएका छन्। जयपुरसँग 325 किलोमिटर, दिल्लीसँग 583 किलोमिटर, इन्दौरसँग 325 किलोमिटर अनि अजमेरसम्म 185 किलोमिटर। प्रवेश शुल्क भने भारतीय पर्यटकलाई 10 रुपियाँ प्रति व्यक्ति भने विदेशी पर्यटकहरूलाई 100 रुपियाँ प्रति व्यक्ति गरेर लिइने गरेको छ। चितौडगढ राजस्थानको मुकुट रत्न हो। राजपुताना इतिहास, भव्य किला अनि वीरतापूर्ण गाथाहरूले समृद्ध शहर। शाही माहौलको आनन्द लिने इच्छुक भए प्राचीन महलहरूमा घुम्नुहोस् या विशाल प्राचीरहरूबाट सूर्यास्त भएको हेर्न यहाँको हरेक क्षणहरू कोही अमर कथाको दृश्य जस्तो लाग्दछ। छोटो सांस्कृतिक यात्रा अथवा इतिहाससँग भरपूर पारिवारिक यात्राको लागि यो एउटा उत्तम विकल्प हो। आधुनिक वाहन अनि निम्न मूल्यहरू जस्ता सुविधाहरूले चितौडगढको सफर गर्नु पहिला भन्दा धेरै सहज भएको छ।
1: विद्यार्थी भाइ बहिनीहरू, अहिलेलाई केही क्षणको निम्ति विश्राम लिँदै सुनौ यो गीत।

0: गीतपछि चित्तरगढ किल्लाको बारेमा अझ जानकारी दिनुहुनेछ शिक्षिका विष्णु तामाङज्यूले।
1: चित्तरगढमा यात्रा गर्दा याद गर्नुपर्ने स्थानहरू यस प्रकारका छन्। किल्लाको दर्शन गर्नु अनिवार्य छ किनकि यसले वीरता अनि बलिदानको गहन कहानीहरू सुनाउँछन्। यहाँको स्थानीय राजस्थानी व्यञ्जनहरूको आनन्द लिँदा दाल बाटी चुरमा अनि गट्टाको सब्जी एकपल्ट अवश्य चाख्नुपर्ने हुँदछ। सदर बजारमा हस्तशिल्प चाँदीको आभूषण अनि लघु चित्रकलाहरू पर्याप्त रूपमा देखिन्छ। किला वरिपरि नै रङ्गबिरङ्गी राजस्थानी लुगाहरूको दोकान पाइन्छ जसमा अधिक घाघरा अनि रङ्गीन ओढनीहरू पाइन्छ। पुरुषहरूको निम्ति विभिन्न किसिमका टोपी पनि उपलब्ध छ। राजस्थानी पोसाक लगाएर आफ्नो सुन्दर चित्र खिचेर प्राप्त पनि गर्न सकिन्छ। भारतको सबैभन्दा ठुलो किल्लामध्ये एक युनेस्को को

विश्व धरोहर स्थल हो जसले इतिहासले पर्यटकहरूलाई रोमाञ्चित गर्ने गर्दछ। कैयौं कहानीहरूमध्ये एक कहानीमा पाण्डवहरूमध्ये भीमले आफ्नो पूरा शक्तिले जमिनमा प्रहार गरेकाले एक विशाल जलाशयको निर्माण भयो, त्यसैलाई भीमतल्ला कुण्ड पनि भनिने गर्दछ। भाइ बहिनीहरू, चितोरगढ किल्लालाई किन जल किल्ला भनी सम्बोधन गरिन्थ्यो भने नि 700 एकरमा फैलिएको किल्लामा 22 जलाशय, 4 महल, मिनार अनि मन्दिरहरू थियो। फतेह प्रकाश महल आधुनिक शैलीको महल थियो, जसलाई महाराणा फतेह सिंहले बनाएका थिए भने यो महल एक सरकारी सङ्ग्रहालयमा परिवर्तित भएको अनि यसमा सुन्दर मूर्तिहरू, प्राचीन हतियारहरू जस्तै कटार, चाकु, कुल्हाडी, हेलमेट, बाल अनि सैनिकहरूको वर्दीको विशाल सङ्ग्रह छ। यसमा अझ गणेशजीको प्रतिमा, एउटा पानीको फवारा पनि छ। मोहन मगरीमा स्थित

रचनाको निम्ति आउन गर्दछन्। चित्तौडगढको सुन्दर अनि नवकाशीले बनिएको 6 वटा जैन मन्दिर मध्ये भगवान आदिनाथ मन्दिर सबैभन्दा विशाल हुन्। चित्तौडगढ मूल रूपमा चित्रकूट पनि भनिन्छ। यसको निर्माण मोसी शासक चित्राङ्गदा मोरीले गरेका थिए। किम्बदन्ती अनुसार किल्लाको नाम यसको निर्माताबाट लिएको थियो। गुहिला शासक बप्पा रावले 728 ईस्वीदेखि 734 ईस्वीभित्र किल्लामा आक्रमण गरेका थिए। विवरण अनुसार यो किल्ला उनले दाइजोमा प्राप्त गरेका थिए भने अन्य संस्करण अनुसार बप्पा रावलले यो किल्ला मोरियाहरूबाट हत्याएका थिए। इतिहासकार आरसी मजुमदारको सिद्धान्त थियो कि जब अरबहरूले लगभग 725 ईस्वीमा उत्तर पश्चिमी भारतमाथि आक्रमण गरे तब मोरी चित्तौडमा शासन गरिरहेका थिए। अरबहरूले मोरियालाई हराए अनि त्यसको सट्टामा बप्पा रावल सहित एक संघद्वारा पराजित भए। चित्तौडमा खोजिएको सबैभन्दा पुरानो गुहिला शिलालेख तेज सिंहको शासनकालको हो। यसमा चित्रकूट महादुर्ग चित्तौडका महान किल्लाको उल्लेख छ। अलाउद्दिन खिलजीको आदेश अनुसार 1251 देखि 1258 को बीचमा बलबनले घरिघरि सेनाको नेतृत्व गर्दै चित्तौड किल्लामा हमला गर्दै यसलाई धेरै साथै रणथम्बोर अनि बुढा किल्लामा पनि सन् 1313 मा दिल्ली सल्तनतको शासक अलाउद्दिन खिलजीले चित्तौडगढमा विजय प्राप्त गर्नको लागि एक टुक्रा सेनाको नेतृत्व गरे जसमा गुहिला राजा रतन सिंहको शासन थियो। उनले 8 महिनाको घेराबन्दी पछि चित्तौडमाथि कब्जा गरे। उनले गुजरात सल्तनतलाई लुटे अनि मुस्लिम सेनाको राजधानी अहमदाबादसम्म खेदाए। उनले उत्तरी गुजरातलाई सफलतापूर्वक आफ्नो राज्यमा मिलाए। लगातार विजय प्राप्त गरेपछि उनले राजस्थान मालवा अनि गुजरातको भागहरूमा आफ्नो सम्प्रभुता स्थापित गरे। त्यसपछि बाबरलाई भारतदेखि खेदाउन अनि दिल्लीलाई आफ्नो राज्यमा मिलाएर आफ्नो क्षेत्रको विस्तार गर्न अफगानहरूको समर्थनबाट 1,00,000 राजपूतहरूको विशाल सेनासित अघि बढे। बाबरको श्रेष्ठ सेनापति क्षमता अनि आधुनिक राजनीतिको कारण राजपूत संघलाई खानवामा विनाशकारी पराजयको सामना गर्नु पर्यो। यस युद्धमा तोप, माचिसबन्द तोप, घुम्ने तोप अनि मोटारोको उपयोग गर्ने प्रथम युद्ध थियो। बाबरले चन्देरीको साथै मालवा पनि कब्जा गरे जसमा रायको शासन थियो। राणा सङ्गाको मृत्युपछि 1526 ईस्वीमा गुजरातको सुल्तानको रूपमा आसीन हुने बहादुर शाहले सन् 1535मा चित्तौडगढ किल्लालाई घेरेर यसमाथि लुटपाट गरे। फेरि एकपटक मध्ययुगीन वीरताको सिद्धान्तहरूको परिणाम निर्धारित गरे। राजा विक्रमादित्य, उनको भाइ उदय सिंह द्वितीय अनि उनको वफादार दासी पन्ना दाई ननिहाल बुद्धि भागेपछि उनको माता रानी कर्णवतीले 13,000 राजपूत महिलाहरूलाई नेतृत्व गर्दै आत्मदाह गरिन्। राणा क्षेत्र सिंहको पुत्र राणा लखा जो 1382 ईस्वीमा सिंहासनमा भए उनले कैयौँ युद्धहरू जिते भने उनको प्रसिद्ध नाति राणा कुम्भ 1433 ईस्वीमा सिंहासनमा आए अनि त्यस समयसम्म मालवा अनि गुजरातको मुस्लिम शासकहरूले ख्याति प्राप्त गर्दै शक्तिशाली मेवाड राज्यमा पनि विजय गर्नुको निम्ति उत्सुक थिए। 1500 शताब्दीमा राणा कुम्भको शासनकालमा मेवाडको पुनरुत्थान भयो। राणा कुम्भको शासनकालमा मेवाडको राणा कुम्भलाई कुम्भकर्णको नामले पनि चिनिन्दथ्यो। राणा मुकलले पुत्र थिए भने उनले 1433 ईस्वीदेखि 1468 ईस्वीसम्म

0: मेवाडको शासक बने। राणा सङ्गाले आफ्नो भाइ पृथ्वीराज अनि जयमलसँग लामो सङ्घर्षपछि 1509 सिंहासन सम्हाले। उनको शासनकालमा मेवाड शक्ति अनि समृद्धको शिखरमा पुगे। राणा सङ्गाको नेतृत्वमा राजपूत पन्जाबको सतलुजदेखिको दक्षिणमा नर्मदा नदीसम्म एक मजबुत राज्यको स्थापना गरे। उनले सैन्य करियरमा खाटोलीको युद्धमा इब्राहिम लोदीलाई हराए अनि राजस्थानको अधिकांश भागहरूलाई मुक्त गराए। राणा सङ्गाले इब्राहिम लोदीसँग धौलपुरको युद्ध लडे, त्यसमा पनि राजपूतसँग विजयी भए। उनले आफ्नो 3 सहयोगीहरूसँग मिलेर 50,000 राजपूतहरूको सङ्घको साथै गुजरातमा पनि आक्रमण गरे। अमीर खुसरोको अनुसार उनले यस विजयपछि 30,000 स्थानीय हिन्दूहरूको नरसंहारको आदेश दिए। इतिहासकारहरू 2 वर्गमा छुटेका छन्। कतिपयले रत्नसिंहको सुन्दर पत्नी पद्मिनीलाई प्राप्त गर्नको निम्ति चित्तौडमा आक्रमण गरे। यसै क्रममा रानीद्वारा समूहमा जोहर आत्मदाह गरियो भन्छन् भने अर्कोतर्फ इतिहासकार बनारसी प्रसाद सक्सेनाले यस जोहर कथालाई काल्पनिक मान्दथे, किनकि खुस्रोले चित्तौडगढमा भएको आत्मदाहको उल्लेख गरेनन्। बरु रणथम्बरको पूर्व विजयको समयमा भने उनले जौहरको उल्लेख गरेका थिए। अलाउद्दिनले चित्तौडगढलाई आफ्नो युवा पुत्र खिजर खानलाई सुम्पिदिए अनि यस किल्लाको नाम राजकुमारको नाम खिजराबाद राखियो। उनी बालकै भएकाले वास्तविक प्रशासन मालिक शाहिन नामक एक नौकरलाई भार दिएका थिए। भाइ बहिनीहरू, हामी राणा हमीर अनि उनको उत्तराधिकारीको बारेमा ज्ञान लियौँ है। खिजर खानको शासन 1311 ईस्वीसम्म चल्यो अनि राजपूतको करकापले गर्दा उनले सत्ता भने सोनिग्रा प्रमुख मालदेवलाई सुम्पिनु पर्यो, जसले 7 किल्लामा शासन गरे। हमीर सिंहले मालदेवबाट किल्लाको नियन्त्रण छिने अनि चित्तौडले एकपटक फेरि आफ्नो पुरानो इज्जत प्राप्त गर्यो। 1378 ईस्वीमा आफ्नो मृत्यु अघि हमीरले मेवाडलाई एक अपेक्षाकृत ठुलो अनि समृद्ध राज्यमा बदलिदिए। उनीद्वारा स्थापित वंशलाई उनको जन्मस्थानको गाउँको नाममा सिसोदियाको नामबाट चिनिन थाल्यो। उनको पुत्र राणा क्षेत्र सिंहले उनको उत्तराधिकार सम्हाले अनि सम्मान वा शक्तिको साथ शासन गरे। भाइ बहिनीहरू, अब हामी चित्तौडगढको अन्तिम घेराबन्दीबारे केही तथ्यहरू जानौँ। 1576 जब मुगल सम्राट अकबरले किल्लामा हमला गरे, मेवाडमा विजय प्राप्त गर्न चाहन्थे, त्यस समय राणा उदयसिंह द्वितीय शासन गर्दै थिए। गुजराती बन्दरगाहसम्म स्थापित गर्दै सहसै सिंहासनमा पुग्न सफल हुन सक्ने भाव लिएर अघि सरे। राणाको पुत्र शक्ति सिंहले अकबरको आक्रमण गर्ने सूचना आफ्नो पितालाई दिएपछि क्रोधित अकबरले मेवाडमाथि आक्रमण गर्ने निर्णय लिए। 20 अक्टोबर 1576 किल्लाको बाहिर आक्रमण गर्न तयारी गरे। उदय सिंहले परिवारसँग गोगुन्डाको पहाडीमा जाने निर्णय गरे। जयमल अनि पट्टालाई 8,000 राजपूत सैनिकसित किल्लाको रक्षा गर्न राखे। 4 घेराबन्दीपछि अकबरले 22 फरवरी 1568 चलाएको तोपको गोलीले जयमल मारिए। एसरदास अनि साहिब खानले पनि आत्मदाह गरे। यस युद्धमा चित्तौडगढ सेना सतै 20,000-25,000 नागरिकहरू मारिए अनि चित्तौडगढमाथि विजय प्राप्त भयो। 1615 जहाँगीर अनि अमरसिंह बीचमा एक सन्धिमा चित्तौडगढ फर्काइयो। यसलाई मुगल राजपूत शान्ति सन्धि पनि भनेर याद गरिन्छ। चित्तौडगढ केवल ढुङ्गाहरूले बनेको इमारत होइन, राजपूतहरूको वीरता, आत्मसम्मान अनि बलिदानको अमरगाथा हो, जसले भारतीय इतिहासमा एउटा अनौठो छाप छाडेको छ। यो सबै भूतकालमा घटित भएको तर वर्तमानको दृष्टिले हेरे सबै एक अर्कासँग संलग्न रहेको इतिहासबाट थाहा पाइन्छ। यति भन्दै आजको निम्ति म शिक्षिका विष्णु तामाङ बिदा लिन गइरहेछु। धन्यवाद।
1: भर्खरै प्रस्तुत थियो शिक्षा ज्योति कार्यक्रममा विद्यार्थी वर्गको निम्ति चितौरगढ किल्ला बारेमा र यस कार्यक्रमलाई प्रस्तुत गर्नुभएको थियो शिक्षिका

0: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। म्यानमारका राष्ट्रपति ऊ मिन आउ लाइन भारतको 5 दिने भ्रमणका लागि आज बिहारको गया आइपुग्नुभयो। उहाँले बोधगया स्थित विश्व प्रसिद्ध महाबोधि मन्दिरको दर्शन गर्नुभयो भने राष्ट्रपतिले बकराउर स्थित ऐतिहासिक सुजाता मन्दिरमा दर्शन गर्नुका साथै बोधगया स्थित बर्मेली गुम्बाको पनि अवलोकन गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि 1 दिने भ्रमणका लागि केरला जानुहुने भएको छ। उहाँले कोट्टायममा मलयालम दैनिक दीपिकाको 140 स्थापना दिवस समारोहको उद्घाटन गर्नुहुनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स एवं सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले आज ग्रेटर नोएडाको सूरजपुरमा लोहुमको भ्रमण गर्नुभयो। यसले महत्वपूर्ण खनिज र उन्नत सामग्री उत्पादन गर्दछ। केन्द्रीय उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले युपिएससी सिभिल सेवा परीक्षा 2023 नतिजाको बारेमा भ्रामक विज्ञापन दिएको आरोपमा एक निजी कोचिङ सेन्टरलाई 7 लाख जरिवाना लगाउनु भएको छ। राष्ट्रिय सञ्चालन समितिले प्रधानमन्त्री सेतु योजना अन्तर्गत आन्ध्र प्रदेशमा विशाखापट्टनम आइटीआई क्लस्टरको लागि आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नामक एक निजी कम्पनीद्वारा पेश गरिएको महत्वपूर्ण लगानी योजनालाई अनुमोदन गरेको छ। राजस्व गुप्तचर निदेशालयले केरलममा समन्वित लागू औषध सञ्चालन गरेको छ र ठूलो मात्रामा लागू औषध र मनोरोगी पदार्थहरू बरामद गरेको छ। वित्त मन्त्रालयले चक्रव्यूह अभियान अन्तर्गत कोच्ची, मल्लपुरम र तिरुवनन्तपुरमबाट सञ्चालन गरिएका यी अभियानहरूमा 24 किलोभन्दा बढी यस्ता पदार्थहरू जफत गरिएको जानकारी दिएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा आफ्ना शीर्ष सल्लाहकारहरूसँग 2 घण्टा भेटवार्ता गर्नुभयो। यसले इरानसँग युद्धविराम विस्तार गर्ने उद्देश्यले सम्झौताको सम्भावनाको बारेमा छलफल गर्यो। मुख्य समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 MHz र अब प्रस्तुत गर्न लागिरहेछौ फौजी श्रोताहरूको निम्ति फिल्म संगीतको कार्यक्रम जय जवान।

त सम्पूर्ण फौजी श्रोताहरूलाई जय जवान कार्यक्रममा स्वागत जनाउँदै सुनोस् कार्यक्रमको पहिलो गीत के अनि सुनिधि चौहानको युगल आवाजमा खट्टा मिठा फिल्मबाट।

श्रोताले कार्यक्रमको दोस्रो गीत स्वीकार्नुभयो। श्रेया घोषाल अनि साथीहरूको स्वरमा अग्निपथ फिल्मबाट सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्म सङ्गीतको कार्यक्रम जय जवान आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। अघिल्लो गीत सुन्नुहोस् नेहा बसिन अनि साथीहरूको स्वरमा मेरे ब्रदर की दुल्हन फिल्मबाट।

श्रोताले अहिले सुन्नुभयो सुखविन्दर सिंह अनि साथीहरूको स्वरमा रब्नी बनादी जोडी फिल्मबाट। श्रोताले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्म संगीतको कार्यक्रम जय जवान। त यस कार्यक्रमको अन्तिम गीत स्वीकार्नुहोस् फना फिल्मबाट शान र कैलाश खेरको स्वरमा।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। म्यानमारका राष्ट्रपति उ मिन अङलाई

0: भारतको पाँच दिने भ्रमणका लागि आज बिहारको गया आइपुग्नुभयो। उहाँले बोधगया स्थित विश्व प्रसिद्ध महाबोधि मन्दिरको दर्शन गर्नुभयो भने राष्ट्रपतिले बक्रौर स्थित ऐतिहासिक सुजाता मन्दिरमा दर्शन गर्नुका साथै बोधगया स्थित बर्मेली गुम्बाको पनि अवलोकन गर्नुभयो। उहाँका साथ बौद्ध धर्मका वरिष्ठ अधिकारीहरूको साथमा एक उच्च स्तरीय प्रतिनिधि मण्डल पनि छ। यसैबीच राष्ट्रपति उ मिन अङलाई आजै नयाँ दिल्ली पुग्नुहुनेछ। उहाँले आज साँझ विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरसँग भेट गर्नुहुनेछ। यस्तै म्यानमारका राष्ट्रपति भोलि म्यानमार भारत व्यापार मञ्चमा भाग लिने सम्भावना छ भने राष्ट्रपतिको सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई अझ प्रगाढ बनाउन छलफल गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा राष्ट्रपतिले 2 जुनमा व्यापार र उद्योग सम्बन्धी वार्ताका लागि मुम्बईको भ्रमण गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णन भोलि एक दिने भ्रमणका लागि केरलम जानुहुने भएको छ। उहाँले कोटायाममा मलयालम दैनिक दीपिकाको 140 स्थापना दिवस समारोहको उद्घाटन गर्नुहुनेछ। केन्द्रीय उपभोक्ता मामिला खाद्य र सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीले केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले यूपीएससी सिभिल सेवा परीक्षा 2023 नतिजाको बारेमा भ्रामक विज्ञापन दिएको आरोपमा एक निजी कोचिङ सेन्टरलाई 7 लाख जरिवाना लगाएको बताउनुभयो। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले आज उत्तर प्रदेशको ग्रेटर नोएडाको सूरजपुरमा रहेको लोहुमको भ्रमण गर्नुभयो। लोहुम लिथियम आयन ब्याट्री र अन्य महत्वपूर्ण खनिज र उन्नत सामग्री उत्पादन गर्ने देशको अग्रणी उद्यमहरूमध्ये एक हो। आफ्नो भ्रमणको क्रममा श्री वैष्णवले लिथियम ब्याट्री र स्थायी चुम्बकहरूले धेरै आधुनिक प्रविधिहरूमा महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले यी ब्याट्रीहरू भारतमा उत्पादन गरिनुपर्छ र तिनीहरूको प्रविधि स्वदेशी रूपमा विकास गरिएको हुनुपर्छ भन्ने परिकल्पना गर्नुभएको बताउनुभयो। राष्ट्रिय सञ्चालन समिति एनएससीले प्रधानमन्त्री सेतु योजना अन्तर्गत आन्ध्र प्रदेशको विशाखापट्टनम आइटीआई क्लस्टरको लागि निजी कम्पनी ओर्सेलर मित्तल निपोन स्टिल इण्डियाद्वारा पेश गरिएको महत्वपूर्ण लगानी योजना एसआइपीलाई अनुमोदन गरेको छ। यो स्वीकृति प्रधानमन्त्री सेतु योजना अन्तर्गत स्वीकृति पहिलो एसआइपी हो। यससँगै आन्ध्र प्रदेश योजना अन्तर्गत उद्योग साझेदारी लागू गर्ने पहिलो राज्य बनेको छ। नयाँ दिल्लीमा आयोजित तेस्रो एनएससी बैठकमा सिप विकास र उद्यमशीलता मन्त्रालयले यो स्वीकृति दिएको हो। मन्त्रालयले यो उपलब्धि औद्योगिक प्रशिक्षण संस्थानहरूलाई उद्योग व्यवस्थित परिणाम उन्मुख संस्थाहरूमा रूपान्तरण गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको बताएको छ, जुन परिवर्तनशील कार्यबल आवश्यकताहरू पूरा गर्न सक्षम छन्। यस्तै यो स्वीकृतिले व्यावसायिक शिक्षा र तालिममा उद्योग सहभागितालाई सुदृढ पार्न र देशभरि प्रधानमन्त्री सेतु पहलहरूको कार्यान्वयनलाई तीव्र बनाउन चाहने अन्य राज्यहरूको लागि मोडेलको रूपमा काम गर्नेछ। प्रधानमन्त्री सेतु सरकारको एक पहल हो जसको लागि 60,000 करोड रुपियाँको बजेट विनियोजन गरिएको छ। यस पहलको उद्देश्य उद्योग नेतृत्वमा रहेको हब एन्ड स्पोक मोडेल मार्फत 1,000 सरकारी आइटीआईहरूलाई रूपान्तरण गर्नु हो। राजस्व गुप्तचर निर्देशनालयले केरलममा एक समन्वित लागू औषध विरोधी अभियान सञ्चालन गरेको छ र ठूलो मात्रामा लागू औषध र मनोचिकित्सा पदार्थहरू जफत गरेको छ। वित्तीय मन्त्रालयले अपरेसन चक्रव्यूह अन्तर्गत कोची मलपुरम र तिरुवनन्तपुरममा गरेको यी अपरेसनहरूमा 24 किलोग्रामभन्दा बढी यी पदार्थहरू जफत गरिएको बताएको छ। मन्त्रालयले तस्करी सञ्जालमा संलग्न प्रमुख अपरेटरहरूसहित 5 जनालाई लागू औषध र मनोचिकित्सा पदार्थ ऐन 1985 प्रावधान अन्तर्गत पक्राउ गरिएको छ। मौसम विभागले आगामी 4 देखि 5 दिनमा केरलम र तमिलनाडुमा मनसुन शुरू हुनका लागि मौसम द्रुत गतिमा अनुकूल हुने बताएको छ। मनसुन अरब सागर, बंगालको खाड़ी, लक्षद्वीप र कन्याकुमारी क्षेत्रमा अझै बढेको छ। सिंगापुर ओपन सुपर 750 टुर्नामेन्टको सेमी फाइनलमा भारतका मिक्स डबल्स जोडी ध्रुव कपिला र तनिषा क्रास्टोको जोडीले जापानका साइका होबारा र युची सिमोगामीको जोडीसँग प्रतिस्पर्धा गर्दछन्। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि अब श्रोताहरूलाई सुनाइरहेका छौं फिल्म संगीत। त सुन्नुहोस् अल्का याग्निक अनि बाबुल सुप्रियोको युगल आवाजमा हम तुम फिल्मबाट

0: नमस्ते धनमय बहिनी.
1: ए नमस्ते नमस्ते कान्छी माई दिदी. लु आउनुहोस् आउनुहोस् बस्नुहोस् सजिलो गरी बस्नुहोस् न.
0: हुन्छ म त यहाँ त गुन्द्रीमा सजिलो गरेर.
1: हजुर गुन्द्रीमा नै बस्नु सजिलो है कान्छी माई दिदी.
0: अनि मजाले गल्ती मारेर हजुर सकिन्छ. भन्दा पनि तपाईँ अघि आउनुभयो.
1: साह्रो अघि त होइन कान्छी माई दिदी, भर्खर भर्खर नै आइपुगेको नि.
0: आज त छटपटे बा आउने कुरो थियो, म त तपाईँसँग पो आयो होला भनेर.
1: ए आउनुहुन्छ होला कान्छी माई दिदी, म पनि छटपटे बा आउनुहुन्छ. आज त खुसी लागिरहेको छ नि, छटपटे बाबाट धेरै ज्ञानको कुरोहरू आउन सकिन्छ है.
0: फेरि उहाँ त जसो भए पनि भ्याइ नभ्याए भए पनि आउनुहुन्छ. तपाईँलाई आउँछु भनेर भन्नुभएको थियो.
1: हजुर आउँछु भन्नुभएको छ. आउनुहुन्छ हौ.
0: ए त्यो परबाट देख्दै गरेको छटपटे बा होइन.
1: ए हो कान्छी माई दिदी,
0: दौरा सुरुवाल त
1: हो.
0: अस्ति त्यो लाउनु भएको थियो नि त्यही कलरको लाउनु.
1: हजुर त्यही दौरा सुरुवाल नै ला.
2: बहिनी दुवैजना अघि नै आइसकेछन् त हौ.
1: आइपुग्नु भयो है यहाँ छटपटे बा.
0: छटपटे बा आएको बेलामा यहाँलाई त हामीले गीत त सुनाउनै पर्छ.
1: सुनाउनु पर्छ नि. फेरि छटपटे बाले सङ्गीत सुन्नु त एकदमै मन पराउनुहुन्छ.
0: पुरै मन पराउनुहुन्छ. फेरि गीत सुनाएन भने त घर जान्छु पो भन्छ त.
2: अनि यही गीतको लोभले पनि म हतार हतार हसाङ पसाङ गर्दा आउनु मन लाग्छ.
1: हजुर हजुर हामी त अब यसो छटपटे बा आउनु भयो भने अब यसो गीत सुनाउँदै रमाइलो गर्दै त अब राख्नु पर्यो नि, कुराकानी त गर्नु पर्यो नि.
0: हजुर हजुर खै त्यही लट्ठी ल्याउनुहोस् यो पुनातिर राखिदिन्छु. लु अब गीत सुन्नुहोस्. लु
1: लु सुन्नुहोस्.
0: लु सुनौ त.

0: 아하, 뭐라 말로 봐, 뭐라 말로 봐요. 안 한다 봐요.
1: 아주. 라마일로 라게 기춘에라
0: 작가님. 라마일로 라게 아베우스 기타 순대 가는 거.
2: 잘. 아니, 근데 안에 이 오빠가 걸리거든. 기 어디와 버리셔 됐습니다.
0: 예. 아, 뭐 어디와 되고 어디 빠타고
1: 아니 아빠. 예, 작가님 발라다 어디와 버디는 와. 사이.
0: 왜 거기 지도 보이는데 되게 보니.
2: 아니, 콜레레 이래군다.
0: 나 택사 안 말아도 말할 바에 다 되나. 어디와 되기 게 되기 누 해.
2: 아,
0: 작가님 발로 요라노스 바네 버시 아버. 아버 람레 구라 감 라도 구라 되고 렌터
1: 같이 감 라네 구로니 삭삭씩
0: 아니 아버 아저 께 구라 거네 구니 아버 마일 자네 구라 다 번는추 아버 썼다 해도 예 아저 구라고 비세만 걸다 버리면 훈차
1: 이 마네 버지 간치 마이 디디 아이 아도아 다 사베 코 마네 차 아이 바리 마네
2: 바리
1: 마 라 아버 사베 코 사베 레네 아도아 다 로페 코네 찬 아이 아도아 코 케티 다 거레 코네 찬 따라 아버 이슬람 이네 샤 수사르 거누 잔누 파리오 헤르차 거누 잔 किरा रोग कस्तो लाग्छ त्यो विषयमा पनि त हामीले बुझ्नु पर्यो जान्नु पर्यो
2: बुझ्नु पर्यो
1: है र अब यहाँ छटपटे बालाई त गोडाइ सम्बन्धी पो सोध्नु मन लाग्यो हौ छटपटे बा
0: है त धनमाया भाइले अब यो चाहिँ अदुवालाई चाहिँ वर्षमा दुई तिन पटक झार जङ्गल चाहिँ गोड्नु पर्छ
1: हजुर हजुर
0: अब त्यसपछि माटो चढाउनु पर्छ यसो गर्नाले चाहिँ जमिनको मुनिको पाना राम्रोसँग बढ्न र फैलिन पाउँछ
1: हजुर
2: हजुर
0: पानी परेको दिन बारीमा झारपात गोड्नु हुँदैन यसो गर्नाले चाहिँ रोग लाग्ने अनि सर्ने सम्भावना बेसी हुन्छ त्यो भएर चाहिँ गोड्नुको निम्ति पनि यसो विचार गरेर गोड्नु पर्यो अब यो त बुझ्यो होला नि गोडाईको
1: र गोडाई सम्बन्धी त तपाईँले राम्रो बताउनु भयो अब हामीले गोडाइ मात्र गरेर भएन हामीले मलजलको पनि हामीले राम्रो व्यवस्था गर्नु पर्यो मलजल चाहिँ कसरी गर्नुपर्ने हो यो अदुवालाई
0: अब अदुवाले अब माटोबाट प्रचुर मात्रामा खाद्य तत्त्वहरू चुसेर लिने भएकोले चाहिँ अब 25 दिन अब 30 टन भनौँ न अब गाईको मल बाहेक अब 100 किलो जस्तो अब नाइट्रोजन है अब अनि फस्फरस अनि पोटास प्रति हेक्टर जमिनमा चाहिँ लगाउनु पर्छ अब एक तिहाई यो नाइट्रोजन अनि फस्फरस र पोटास सम्पूर्ण रोप्दाखेरि अर्को एक तिहाई 40-60 दिन पछि अनि अर्को एक तिहाई चाहिँ 30-40 दिन दोस्रो हालेपछि अदुवा बारेमा चाहिँ लाउनु पर्छ यो प्रकारले चाहिँ अब विचार गरेर यो मलजलको कुराहरू चाहिँ गर्नु पर्यो
1: हजुर हजुर
0: अब बुझेनौ भने पनि यसो लेख्दै पनि गर्नु
1: है नजानेको नबुझेको त लेख्दै
0: गर्नु पर्यो यो विषयमा चाहिँ अब कति मल हाल्नु पर्यो होइन पोटास कति फस्फरस कति नाइट्रोजन कति यो कुराहरू चाहिँ मैले भनेको कुरा
1: हजुर हजुर ठिकै कुरा हो अब हामीले यो अदुवाको खेतीमा यो बर्खाको समयमा नि कान्छी माइदिनु अदुवाको खेतीलाई चाहिँ हामीले कसरी ध्यान दिनुपर्ने हो त्यो सम्बन्धी पनि यसो जाने कुरो बताइदिनुहोस्
2: छटपटे बाले त निकै कुरो बताउनु हुँदैछ
1: हजुर हो नि
2: छटपटे बा तपाईँ बताउने कि म बताउनु
0: बताउँदा भने अब बहिनीलाई धेरै कुराहरू थाहा छ अब जाने कुरा बताइदिनु
2: बताइदिन्छु ल र अब यो हेर्नुहोस् के छ भने बर्खाको समयमा चाहिँ धनमाई बहिनी यो अदुवा बारीबाट हामीले पानी काट्ने पानी सलल बगेर जाने प्रबन्ध पनि गर्नु पर्यो है अनि रोग लागेको छ या छैन सो हामीले जान्नु पनि नियमित हामीले निरीक्षण गर्नै पर्यो अनि रोगी बोटहरू देखा पर्न साथ हामीले सावधानीसँग यो अदुवाको बोटलाई जरा र माटोसँगै उखालेर अलग्गै ठाउँमा लगेर जराइदिनु पर्यो है
1: हजुर
2: अनि जुन चाहिँ यो उखालेको बोट छ नि यो उखालेको ठाउँ र छेउछाउको बोटहरूमा चाहिँ हामीले म्यानको जेब भन्ने अथवा म्यानको जेब छैन भने कप्पर फङ्गिसाइड यो ढुडीनाशक औषधि 25 ग्राम प्रति लिटर पानीमा मिसाएर घोल बनाएर चाहिँ हामीले जमिनमा चाहिँ छिड्काउ गर्दिनु
1: यो औषधि चाहिँ हामीले अप्नाउनु पर्यो नि यसो छटपटे भए म त यसो यो औषधिको नाम पो लेख्नु पर्यो
2: लेख्नुहोस् है ल
1: र अब हामीले अदुवाको खेती यस्तो मेहनतसँगले लगाएको हुन्छौँ है
2: हो नि
1: अब यसलाई हामीले धेरै उत्पादन गराउनुको लागि त मलजल पनि त राम्रोसँगले गरेको हुन्छौँ
2: हजुर
1: र अब यो बर्खाको समयमा हामीले कसरी ध्यान दिनुपर्ने भन्ने कुरो पनि यहाँ कान्छी माइदीले त बताइहाल्नु भयो छटपटेमा अब यो अदुवाको रोगलाई अरू सागसब्जीको खेतीमा जस्तै रोग र किराहरूले सताउने गर्छन् है र यो मुख्य रोग अनि किराहरूको चाहिँ कस्तो किसिमको लाग्छ र अब रोकथाम गर्ने उपायहरू चाहिँ के कस्तो छ त्यो पनि यसो जानिराखौँ भनेको नि।
0: अब ठिकै छ अब हाम्रो यो दार्जिलिङ भेगमा भनौँ न है, दार्जिलिङ भेगमा चाहिँ यो अदुवाको फसलमा थुप्रै रोग र किराहरूले आक्रमण गर्छन्। तीमध्ये चार पाँचवटा रोग र किराहरू भने अदुवाको व्यवसायलाई नै ठप्प पार्ला जस्तो भएको छ है। अब यही सन्दर्भमा अब अदुवाको फसललाई आक्रमण गरेर फसललाई हानि पुर्याउने मुख्य रोग र किराहरूको लक्षणहरू चाहिँ म बताउँदैछु सुनाइ त है। यो यो एउटा भन्छ यो ब्याक्टेरियल विल्ट पनि भन्छ, अनि यो दुधे वा निधाउने रोग पनि भन्छ नि त,
1: रोग हो नि।
0: अनि यसको चाहिँ अब यो रोग चाहिँ अब यसको विशेष गरी भन्नु पर्दा लक्षण चाहिँ बुझिराख्नु पर्छ बहिनी। अब यो रोगको पहिलो लक्षण चाहिँ पातहरू हरिए अवस्थामा फेदका पातहरूबाट ओइलिँदै माथिल्लो भागका पातहरूमा सर्दै सम्पूर्ण बोट नै ओइलिएर लतक पर्छ। यो अवस्थामा बोटलाई ताने सजिलैसँग फेदमै चुडिएर आउँछ। जस्तो अवस्था एकदमै नाजुक अवस्थामा हुन्छ। यस रोगले सबैभन्दा पहिला चाहिँ पलाएको टुसाहरूलाई आक्रमण गर्छ र नयाँ नयाँ टुसाहरूमा सरेर जान्छ। यसरी अब ओइलाएको बोटलाई उखलेर हेरेमा पाना पनि कुहिएको पाइन्छ सुरुमा है, अनि काण्ड र पाना जोडिएको ठाउँहरूबाट हुन्छ र अन्तमा चाहिँ सम्पूर्ण पाना कुहिएको हुन्छ। तर पहिला याद गर्नु चाहिँ पर्यो, अब यसरी ओइलाएको बोट र कुहिएको पानाको टुक्रालाई बोतलको गिलासमा पानी हालेर त्यसमा चोपेर राखेमा त्यहाँबाट सेतो दुध जस्तो पदार्थ निस्केको देखिन्छ। यो चाहिँ अब मैले भने नि दुधे वा निधाउने रोग भने नि, त्यही कारण भनिएको यो यो ब्याक्टेरियल बिल्ट भन्छ।
1: अब यस्तो डरलाग्दो रोग लागेपछि हामीले रोकथाम गर्ने उपायहरू पनि त अप्नाउनु पर्यो। र अघि तपाईँलाई मैले भनेको थिएँ रोकथाम गर्ने उपायहरू के कस्तो छ त्यो पनि बताउनुहोस् है भनेर, बताउनुहोस् न त।
0: अब यो रोग चाहिँ एकदमै जटिल अनि सरुवा भएकोले गर्दा चाहिँ अदुवाको खेती गर्दा धेरै कुराहरूमा सावधानी अप्नाउनु पर्छ। साथै यो रोगको जीवाणुहरूलाई फसलमा आक्रमण गरिसके पश्चात यसलाई रोकथाम गर्न अथवा मार्न नसकिने भएकोले गर्दा आक्रमण हुनुदेखि बचाउने उपायहरू गर्नु पर्यो।
1: हजुर हजुर।
0: अब त्यो उपायहरू चाहिँ कस्तो छ भनेदेखिको अब रोग नलागेको बिउको मात्र रोपाई गर्नुपर्छ। यदि कुनै बारीमा यो ब्याक्टेरियल विल्ट रोग कतै देखा परेको छ भने त्यस्तो बारीबाट बिउ ल्याएर रोप्नु भएन, भर्सक आफूले राम्रो जोगाएर राखेको अदुवाको बिउलाई प्रयोग गर्नु पर्यो।
1: हजुर।
0: अथवा जाडो ठाउँबाट जहाँ यो रोग आक्रमण छैन त्यस्तो ठाउँबाट बिउ किनेर रोपे चाहिँ असल हुन्छ। अब अदुवा व्यापारीहरूबाट सस्तो दाममा बिउ किनेर रोप्नु हुँदैन, अब कस्तो छ कस्तो
1: होइन,
0: व्यापारीहरूबाट किनेको बिउ रोगग्रस्त पानाहरू पनि मिसिएको हुन्छ।
2: सस्तो छ भनेर किनिराख्छौँ कोही बेला,
0: हो नि, अब सस्तो चिजले अब पहाला खल्छ भने जस्तो है। र यस्तो बिउ आफ्नो बारीमा जतासुकै रोप्यो भने चाहिँ माटोमा यसको जीवाणु सर्छ है, अनि जमिन नै एकदम बारी नै रोगी भएर जान्छ। अनि पोटिलो जरा भएको र पाना भाज्दा टक्क गरेर आवाज आउने र भित्र निलो रङ भएको बिउलाई निरोगी मान्नु पर्छ र यस्तो बिउलाई मात्र रोप्नु पर्छ।
1: भनेपछि त्यो बिउलाई यसरी भाँच्दाखेरि आवाज आउनु पर्यो,
0: एकदम पसिलो टक्क गरेर आवाज आउँछ। अनि कम्तीमा पनि 3 वर्ष बिराएर मात्र एउटा बारीमा अदुवा लाउनु पर्छ।
1: ओहो, 3 वर्ष बादमा मात्रै,
0: अब त्यो चाहिँ अब राम्रो कुरा है। पानी जमिने ठाउँ वा पानी बगिरहने ठाउँमा पानीको निकासी राम्रो भएको हुनु पर्यो है। अब त्यो निकास राम्रो छैन भने रोप्नु भएन त्यस ठाउँमा, भर्सक नयाँ माटोमा अदुवा लगाए फलन असल हुन्छ। अब अदुवा खनिसकेपछि है, निकालिसकेपछि त्यो बारीमा गोलभेडा आलु खोर्सानी बैगुन आदि अब बिँ आदिहरू लाउनु हुँदैन। यसको अब यसको बदलीमा दाल जातीय फसल जस्तै सिमी मस्याम भटमास इत्यादि रोपे चाहिँ यसको जीवाणु लामो समयसम्म बाँचेर बस्नु सक्दैन।
2: मलिलो पनि त पार्छ
0: हो एकदमै। अनि बारीमा झारपात रहित हुनु पर्यो, झारपात उखलेर जलाइदिनु पर्छ।
1: हजुर हजुर।
0: अब यो अदुवालाई चाहिने पोषक तत्व झारपातले खाइदिन्छ फेरि,
1: होइन,
0: रोगी साथसाथै निरोगी अदुवाको दाख्ला पानाहरू अदुवा खनेपछि बारीमा फ्याँक्नु हुँदैन। यसलाई बटुलेर जलाइदिएमा राम्रो हुन्छ। कारण यस्ता चिजहरू कुहिएपछि बारीमा जीवाणु छोड्छ। अर्को कुरा चाहिँ रोग लागेका बोट साथै पानाहरूलाई निकालेर खोल्सामा फ्याँक्नु हुँदैन। त्यसो गरेमा चाहिँ रोगको जीवाणुहरू पुरा गाउँतिर फैलिने सम्भावना हुन्छ, फैलिनु सक्छ। अनि रोगग्रस्त बिउ अदुवा अब पेवाको हिसाबमा पनि रोप्नु भएन। अब फेरि कस्तो हुन्छ भने बहिनी, बर्खामा खोला बगेर आएको पानीलाई चाहिँ अदुवा बारीमा पस्नु चाहिँ दिनु भएन। कारण बगेर आएको अब पानीले के जीवाणुहरू बोकेर आएको हुनसक्छ, त्यो भएर अब जीवाणुहरू सर्न सक्छ भनौँ न। अब त्यस्तै बारीमा चलाउने हात हतियार कोदालो हलो इत्यादिबाट पनि जीवाणु सर्ने हुनाले अब काम जमिनमा सुरु गर्दा निरोगी बारीमा पहिला काम गरेर मात्र रोगी बारीमा काम थाल्नुपर्छ। साथै हतियारहरूलाई ब्लिचिङ पाउडर को त्यो घोल हुन्छ जुन चाहिँ त्यसमा चोबेर चलायो भने चाहिँ राम्रो गर्नुपर्छ, किनभने रोगहरू त्यसले पनि सर्न सक्छ। अब अदुवा बारेमा रोग फैलिन रोक्नको लागि रोगी बोट वरिपरि नाली खनेर त्यहाँ ब्लिचिङ पाउडर छर्किनु पर्यो, योहरू चाहिँ गर्नु पर्यो। अब रोकथामको उपायहरू भनौँ न।
1: हजुर, हो नि, अब यस्तै प्रकारले ध्यान दिएर राम्रोसँगले अदुवाको स्याहार सुसार गर्नु सक्यो भने चाहिँ रोगबाट चाहिँ हामीले जोगाउनु सक्ने रहेछौँ नि त।
2: हजुर हजुर, र अहिले हामीले अदुवाको खेतीमा सुझाव के कस्तो प्रकारले दिनुपर्ने यो बारेमा कुराकानी गर्दैछौँ।
1: धेरै राम्रोसँगले जानकारी दिनुहुँदैछ नि।
0: अब यो मैले अब यो मुख्य अब रोग भनौँ न, मुख्य रोगको विषयमा त भनिहालेँ है, बहिनीले पनि बुझ्यो होला। अब त यसो जाने मेला मेसो पनि गर्नुपर्छ।
1: यहाँ
2: छटपटेवालाई रोक्ने पनि छ नि,
1: छ नि, फिसोत्नुपर्ने कुराहरू धेरै छ नि छटपटेवा।
2: हजुर,
1: अझ किराहरू के कारणले लाग्छ, त्यसलाई कसरी रोकथाम गर्नुपर्ने, अघि तपाईँलाई सोधिहालेको छु, त्यो पनि त
0: बताउनु। कान्छीमा बहिनी पनि छ नि बताउने,
2: होइन हौ, मैले भन्दा अब तपाईँ त झन् परिपक्व हुनुहुन्छ,
1: धेरै अनुभव भएको
2: हुनुहुन्छ, त्यसले गर्दाखेरि यसो समय समयमा आउँदा चाहिँ बताएर गएकै राम्रो नि त, होइन?
1: यहाँलाई गीत सुनाइदिउँ न, कान्छीमा
2: सुनाइदिउँ। अब रोक्ने उपाय त एउटा गीत छ।
0: अब के गर्नु त, अब सुनाइदिउँ भनेपछि ठिकै छ, अब जानु त पर्दैन, अब गीतै सुनेर जान्छु नि त।
2: होइन होइन, के कुरो गर्नुपर्छ, गीत
1: सुन्नु बताउनु पर्छ नि तपाईँले।
2: लु सुनौँ न त।
1: हुन्छ हुन्छ, लु गीत सुन्नुहोस् छटपटेमा।

0: रमाइलो लाग्यो तपाईँलाई छपेट बा नाचुङ नाचुङ जस्तो गर्नु हुँदै थियो कि नाच्दै पनि थियो उता पर्केर
1: यो गीतै बडा रमाइलो आनन्द आउँछ सबै कुरा भुलेर यो सङ्गीतमा है
2: सबै दुःख बिर्सिन्छ खेती गरेको सबै दुःख बिर्सेर सङ्गीतमा नै भुलिनुहुन्छ होइन छटपटे भाइ
1: एकदम एकदम
0: हजुर हजुर र धनमाई बहिनी के सोध्नु छ भने सोधिहाल्नुहोस् है तपाईँले
2: हजुर र अब अघि तपाईँले यो अदुवामा कस्तो किसिमको रोग लाग्छ भनेर त्यो पनि बताउनु भयो
0: हजुर
2: त्यो बाहेक एउटा अदुवालाई एउटा रोग लाग्छ नि कान्छे माई दिदी
0: कुन चाहिँ होला हौ
2: एकदमै अदुवालाई चाहिँ नोक्सान पुर्याउँछ यो रोगले
0: छटपटी बालु भन्नुहोस् त कुन चाहिँ हो त्यो
1: बहिनीले भनेको चाहिँ यो पाना खुने रोग भनेको
2: हजुर हजुर ठिकै भन्नुभयो हजुर यो रोगले चाहिँ अदुवालाई एकदमै नोक्सान पुर्याएर चाहिँ उत्पादन हुनु दिँदैन यो कुरो पनि बताइदिनुहोस् न
1: ल ठिकै छ अब यो यस्तो हो अब यो रोगको लक्षण चाहिँ अलिकति बेग्लै प्रकारको हुन्छ यो रोगले चाहिँ बोटहरूलाई नओइलाएर एक किसिमको पहेँलो बनाइदिन्छ बोटको पातहरू पहिले पहेँलो हुन्छ अनि त्यस पश्चात दाख्लाहरू पहेँला हुन्छन् अनि पछि गएर पनि त्यो पानाहरू पनि फ्याप्त कुहिन्छ अब यो रोगले चाहिँ अब यो रोग कस्तोमा देखिन्छ भनेदेखि यो पानी जमिने जग्गामा चाहिँ यसले धेरै हानि पुर्याउँछ देखिन्छ यस्तो इलाकामा चाहिँ देखिन्छ
2: भनेपछि हामीले पानी जमिनु चाहिँ दिनु भएन नि अदुवाको खेतीमा अब अदुवालाई चाहिँ यति डरलाग्दो पाना कुने रोग भनेर लाग्छन् छटपटे बाले पनि बताउनु भयो कान्छीमा
0: हजुर हजुर
2: अब यो रोग लागेपछि हामीले यो रोग लागेर यतिकै अदुवा नोक्सान भएर जान्छ कि हामीले यो रोगलाई कुनै रोकथाम गर्ने उपायहरू पनि छ कि त कान्छीमा
0: हजुर हजुर हामीले धेरै कुरोहरू चाहिँ हामीले उपायहरू गर्नु पर्यो जस्तो कि अदुवा रोप्दा ड्याङ एक फुट जस्तो अग्लो उठाएर रोप्नु पर्यो
2: हजुर
0: साथै पानी सललल बगेर जाने नलीहरू बनाउनु पर्छ जमिनु भएन अनि रोप्नभन्दा अघि अदुवाको बिउलाई हामीले यो मेस्टर नामक दबाई चाहिँ 2 ग्राम प्रति लिटर पानीको दरमा मिसाएर बनाएको झोलमा चाहिँ 30 मिनटसम्म चोबेर रोपेमा यो रोग चाहिँ कम्ती लाग्छ है
2: ए यो औषधि चाहिँ हामीले प्रयोग गर्नु पर्यो
1: एकदम एकदम
0: हजुर र त्यसरी नै अदुवा बारीमा हामीले जग्गा जग्गामा यो रोग लागेको देखेमा यस्ता बोटहरूलाई चाहिँ उखालेर त्यस जग्गामा साथै वरिपरि चाहिँ हामीले ब्लाइटक्स नामक दबाई चाहिँ 3 ग्राम प्रति लिटर पानीमा मिसाएर बनाएको झोल झिन्झिरीमा हालेर भिजाइदिएमा पनि अरूलाई सरेर जानु चाहिँ पाउँदैन
2: हामीले यस्तो खालको रोकथाम गर्ने उपाय चाहिँ
0: अप्नाउनु पर्यो अब केही रोगहरू लागे तापनि त्यसलाई रोकथाम गर्ने उपाय पनि त छ
2: हजुर
0: हामी उपायपट्टि पनि जानु पर्यो
2: अब रोग लाग्यो भनेर त्यतिकै छोड्नु भएन झटपट सोधखोज चाहिँ गर्नु पर्यो
0: हजुर
2: अदुवाको खेती गर्दा रोगले पनि धेरै सताउने गर्ने गर्दो रहेछ है धेरै किसिमको रोगहरू लाग्दो रहेछ यो बाहेक अब किरा चाहिँ किराले पनि सताउँछ होइन छटपटी भए
1: एकदम यो अदुवामा चाहिँ अदुवाको काण्ड छेड्ने किरा सुनेको होला भनेर है अब यो खासमा चाहिँ यो किरा चाहिँ यो क्यास्टर नामक तेल जातीय फसलमा नोक्सान गरिएको पाइएको थियो
2: तर
1: पछिबाट यसले अदुवाको फसललाई पनि आक्रमण गरेर हानि पुर्याएको भेटाइयो अनि यस किराले अदुवाको काण्ड कलिलैमा छँदा माटोदेखि माथिल्लो काण्डको भागमा काण्डमा अन्डा पार्छ अन्डाबाट औसा निस्केर काण्डलाई छेडेर भित्र पसेर कलिला भागलाई खाएर बोटलाई मारिदिन्छ यसरी आक्रमण गरेको बोटहरूका टुप्पाको मुना सकेर कुहिएको पाइन्छ जो किराको आक्रमण सितम्बर महिनाको सुरुवातदेखि चाहिँ हुन्छ अनि यो रोकथाम पनि गर्नुपर्छ है बहिनी
2: रोकथाम गर्ने उपाय पनि त छ होला नि त छटपटी
1: अब यस्तो लक्षणहरू किरा लागेको बोटलाई जमिनबाट निकालेर किरालाई मारेर जलाइदिन पर्छ यो बाहेक चाहिँ अब यो रोगर भन्ने हुन्छ
2: है
1: यस्तो 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर यो अहिले चाहिँ होइन यो सितम्बर महिनाको सुरुदेखि 15 दिनको अन्तरमा गरेर 2-3 पटक बोटमा छर्केमा यसको रोकथाम हुन्छ
2: ज्यू हजुर त्यो बाहेक पनि अरु कुनै कुरोहरु छ कान्छीमा दिदी?
0: हजुर हजुर, त्यो बाहेक पनि अब खुम्लेले पनि सताउँछ, त्यो बाहेक यो अदुवाको पाना छेडपानी किराले पनि सताउँछ, अब अदुवाको पाना छेडपानी किराले पनि सताउँछ। र त्यसरी नै अब यसको के छ भने साना सानो औँसाहरूले जुन चाहिँ अदुवाको जरा अनि पानालाई छेडेर भित्र पसेर खाने गर्छ है यो छेडपानी किराले चाहिँ। अनि यसको फलस्वरूप चाहिँ पानहरू कुन्छ अनि फसललाई पनि हानि पुर्याउँछ। र अगस्त अनि सेप्टेम्बर महिनादेखि यसको आक्रमण चाहिँ बारीमा सुरु हुन्छ, त्यति बेला याद गरिहाल्नु पर्यो। यी दुवैवटा किराहरूले अदुवाको ओइलने रोगको जीवाणुलाई पनि सार्ने काम गर्छ। र त्यसरी नै हामीले रोकथाम गर्नु पर्यो यसको लागि। अनि रोकथामको लागि माटोलाई खनजोत गरेर मुनिको बोटलाई घाममा धेरै दिनसम्म सुकाएमा माटोमा बसेको किराहरू मर्छ र फसलमा किरा पनि कम्ती लाग्छ धनमाय बहिनी। र बोटको फेद अनि वरिपरिका माटोहरूमा यो मेलाथियन नामक दबाई 2 मिलिलिटर प्रति लिटर पानीको दरमा मिसाएर 2 हप्ताको अन्तरमा हामीले 2 हप्ताको अन्तर गरेर छर्केमा चाहिँ यो किराहरूलाई चाहिँ हामीले रोकथाम गर्न सक्छौँ।
2: ए हजुर हजुर, अब जसरी भए पनि अब अदुवाको खेती गरेपछि रोग किरा लागेपछि त कुनै रोकथाम गर्ने उपाय त अप्नाउनु पर्यो नि त।
1: अब अर्को चाहिँ के छ भने अर्को किरा चाहिँ खुम्ले किरा भन्छ,
2: भनेर
1: सुनेको होला। कोही बेला यो किराले चाहिँ अदुवाको पानालाई कहिले अवस्थामा खाएर चाहिँ यो निमित्त नै बनाउँछ। यो आधी जस्तो खाएर चोट लगाएर छोडिदिन्छ, फसल उत्पादनमा यसले हानि पुर्याउँछ। अनि यसरी चोटहरूबाट अरू रोगको जीवाणुहरूले पनि सजिलैसँग आक्रमण गर्छ। अनि यसको पनि रोकथाम गर्न एकदमै अनिवार्य छ। यदि बारीमा खुम्ले किरा छ भने पहिलो बर्खे झरेको 3-4 दिनपछि किराहरू माटो माथिल्लो सतहमा आएका हुन्छन्। अनि त्यस समय केही माटोलाई कोट्याएर ती खुम्लेहरूलाई जम्मा गरी मारिदिनु पर्यो। अनि एउटा हुन्छ क्लोरोफाइरिफस, क्लोरोफाइरिफस भन्ने दबाई हुन्छ। यो चाहिँ 4 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर बनाएको झोलले अदुवाको ड्याङहरू भिजाइदिनु पर्यो। रसो गर्दाखेरि पनि अब यो यो खुम्ले किराको चाहिँ यो रोकथाम भनौँ न, रोकथाम हुन सक्छ।
2: ए हजुर हजुर,
1: आज त हाम्रो धनमाया बहिनीले सोधेर यो छाती फुल्यो
0: बेसी बोलेर।
2: ए
1: अब जानेको कुरा भन्नै पर्यो,
0: भन्नै पर्यो नि
2: हो नि। अब छटपटे बा आउनुहुन्छ सभामा भनेपछि हामीलाई पनि त खुसी लाग्छ, धेरै अनुभव भएको छ
1: यहाँ। सोध्दो रहेछ भने चाहिँ म त भागिहालौँ, धेरै सोध्दो रहेछ भने चाहिँ भागिहालौँ भने के को गीत सुनाएर अब
0: होइन होइन, अब यसो गरौँ न, अब समय पनि भयो, यहाँ बसिरहने कुरो
2: हो नि, यहाँ छटपटे बालाई सोध्नुपर्ने कुरो त धेरै नै छ। अब आउँदो सभातिर चाहिँ फेरि छटपटे बालाई बोलाएर फेरि सोध्नु पर्छ, नजानेको नबुझेको अझै बिर्सी पठाइहाल्छ।
0: हजुर हजुर, निकै छटपट गर्नुभयो, जाउँला जाउँसो गरेर जुरुक जुरुक उठ्नु भयो, र यहाँ सँगसँगै हामी पनि अब जाने मेलो मेसो छटपटी भए लट्ठी बोक्नुहोस् है
1: तपाईँको।
3: अबको के क्षणमा नै आकाशवाणीको गान्तोक केन्द्रको समाचार सम्प्रसारण गरी सुनाउनेछौँ।

पनि गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सागा दावाको शुभ अवसरमा सिक्किमका जनता र विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। आफ्नो सन्देशमा उहाँले भन्नुभयो, सागा दावाको पवित्र पर्व भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको प्रतीक हो। यो पवित्र अवसरले हामीलाई भगवान बुद्धले सिकाएका अनन्त मूल्यहरू, अहिंसा, मित्रता, करूणा र विश्वव्यापी भातृत्वलाई जीवनमा आत्मसात गरेर सत्यको मार्गमा हिँड्न प्रेरित गर्दछ। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आसाम लिङ्जेमा रहेको मुख्यमन्त्री मोडल स्कूलको पहिलो स्थापना दिवस समारोहमा भाग लिनुभयो। श्री तामाङले संस्थालाई बधाई दिँदै विद्यार्थीहरूका लागि उत्कृष्ट पूर्वाधार र आधुनिक सुविधा सम्पन्न गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य यसले राखेको छ भन्नुभयो। वहाँले पूर्वाधार, गुणस्तरीय शिक्षा र सह पाठ्यक्रम गतिविधिहरूमा सुधार सहित शिक्षा क्षेत्रलाई सुदृढ़ पार्न गरिएका विभिन्न पहलहरूमाथि प्रकाश पार्दै अभिभावकहरूलाई यो प्रतिष्ठान शैक्षिक र जीवन दुवैमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम, दक्ष, जानकार र जिम्मेवार व्यक्तिहरूलाई तयार पार्न आवश्यक संसाधनहरूले सुसज्जित रहेको आश्वासन दिनुभयो। भारतकी राष्ट्रपति द्रौपदी मुर्मूको हालैको भ्रमणलाई उल्लेख गर्दै वहाँले सिक्किमलाई देशको पूर्ण साक्षर राज्यहरूमध्ये एकको रूपमा मान्यता दिइएको एक महत्वपूर्ण कोसे ढुंगा हो भन्नुभयो। श्री तामाङले विकसित भारतको दृष्टिकोणसँग मेल खाने गरी शिक्षाविद, अभिभावक र विद्यार्थीहरूलाई 2047सम्ममा राज्यको शिक्षा प्रणालीलाई विश्वस्तरीय रूपान्तरण गर्न मिलेर काम गर्ने आह्वान गर्नुभयो। शिक्षा, खेलकूद तथा युवा मामिला, कानून तथा संसदीय मामिला मन्त्री राजू बस्नेतले संस्थालाई यसको पहिलो स्थापना दिवसमा बधाई दिँदै मुख्यमन्त्रीलाई विद्यालयलाई प्रख्यात सुविधाहरू सहितको एक नमूना संस्थाको रूपमा स्थापित गर्ने दृष्टिकोणको लागि कृतज्ञता व्यक्त गर्नुभयो। पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयका सचिव संजय जाजू आज सिक्किम आइपुगेका छन्। श्री जाजू आजदेखि 2 जूनसम्म सिक्किमको औपचारिक भ्रमणमा हुनुहुनेछ। लाचेनमा सम्पर्क पुनर्स्थापनाका लागि गठित उच्च स्तरीय समितिको पहिलो बैठक आज गान्तोकस्थित राज्य विपद व्यवस्थापन प्राधिकरणको सम्मेलन हलमा सम्पन्न भयो। बैठकको अध्यक्षता भूमि राजस्व तथा विपद व्यवस्थापन विभागका राज्य राहत आयुक्त र सचिव रिन्जिङ छेवाङ भुटियाले गर्नुभएको थियो। समितिले तारामछु क्षेत्रमा सम्पर्क अवरोधको वर्तमान स्थितिको समीक्षा गर्यो र सड़क सम्पर्क पुनर्स्थापनाका लागि भइरहेका प्रयासहरूबारे छलफल गर्यो। प्रभावित क्षेत्रमा सुरक्षित र दिगो पहुँच सुनिश्चित गर्न आवश्यक पर्ने तत्काल, मध्यमकालीन र दीर्घकालीन उपायहरूमा विस्तृत छलफल गरियो। समितिले जमीनको अवस्थाको मूल्यांकन गर्न र सम्पर्क पुनर्स्थापनाका लागि सम्भाव्य विकल्पहरूको जाँच गर्न 2 जूनका दिन प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्ने निर्णय पनि गर्यो। भारतीय निर्वाचन आयोगले स्वच्छ, सटीक र अध्यावधिक मतदाता नामावली सुनिश्चित गर्न गरेको मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर 2026 आजदेखि गान्तोक जिल्लामा शुरू भएको छ। यस अभ्यासको एक भागको रूपमा बूथ स्तरीय अधिकारीहरू बीएलओले गणना फर्महरूको वितरण र संकलनका लागि मतदान केन्द्र क्षेत्रहरूमा घर घर भ्रमण शुरू गरेका छन्। यो अभ्यास 28 जून 2026 जारी रहनेछ। भ्रमणको क्रममा बीएलओले गणना फर्महरू वितरण गर्न प्रत्येक घरमा पुग्नेछन् र मतदाताहरूलाई उनीहरूको निर्वाचन विवरणहरू प्रमाणित र अध्यावधिक गर्न मदद गर्नेछन्। विधिवत रूपमा भरिएका फर्महरू पेश गर्न अघि मतदाताहरूलाई आफ्नो नाम, उमेर, ठेगाना, फोटो, ईपीआईसी नम्बर र परिवार विवरणहरू जस्ता विवरणहरू सावधानीपूर्वक जाँच गर्न अनुरोध गरिएको छ। यसरी नै एसआईआर 2026 अन्तर्गत घर घर गणना फर्म वितरण आधिकारिक रूपमा पाकिम जिल्लामा पनि शुरू भएको छ। अधिकारीहरूले थप जानकारी दिएका छन् कि कुनै पनि योग्य मतदाता निर्वाचन प्रक्रियाबाट वञ्चित नहोस् भनी दुर्गम र ग्रामीण क्षेत्रहरूको कवरेज सुनिश्चित गर्न विशेष ध्यान दिइँदैछ। पहिलो दिन सोरेङ जिल्लामा एसआईआर 2026 अन्तर्गत आज घर घर गणना फर्महरू वितरण गरिएका छन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र अब सुन्नुहोस् अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण अहिले 6:50 सुन्नुहुनेछ प्रादेशिक समाचार 7:05 साप्ताहिक पत्रोत्तर कार्यक्रम डाक पुतली भुटानी कार्यक्रम 7:45 8:00 प्रस्तुत गर्नेछौँ फिल्म सङ्गीत 8:30 चर्चा चौतारी यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ 9:15 स्पटलाइट 9:30 युवा भारती अनि सभाको अन्तमा राति 10:00 सङ्गीतको अखिल भारतीय कार्यक्रम

छ बजेर 20 मिनटमा भोलिको हाम्रो प्रभातकालीन अधिवेशन आरम्भ हुनेछ। 36मा भक्ति सङ्गीतको कार्यक्रम अर्चना, 7:05 शुभ प्रभातमा प्रस्तुत गर्नेछौँ बिहानी सूचनामूलक जानकारीहरूको साथमा आधुनिक गीत सङ्गीत प्रवाह। 7:35 कार्यक्रम रङबिरङ्गीको संसार, 8:30 9:35 गौतम गजमेरका मनका कुराहरू प्रस्तुत गर्नेछौँ। 10:05 फोन इन कार्यक्रम कुरै कुरामा, 11:00 आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बात, जसको लगत्तैपछि मन की बातको नेपाली भाषानुवाद प्रस्तुत गर्नेछौँ। यसरी नै 12:05 फर्मेसी फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा, पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 12:30, 1:05 सदाझैँ तिब्बती कार्यक्रम, 2:20:30 प्रस्तुत गर्नेछौँ लोक तथा आधुनिक गीत, अपरान्ह 3:00 फिल्म सङ्गीत, 3:20 कार्यक्रम विश्वमा हामी, अपरान्ह 4:00 सामूहिक गायन अनि पाठ, 4:30 बाल बगैँचा जसमा आजको सचेतना भोलिको सुरक्षा यस विषयमाथि तेजकुमार थापा अनि विद्यार्थीहरू माझको वार्तालाप प्रस्तुत गर्नेछौँ। 5:05 फिल्म सङ्गीतको कार्यक्रम जय जवान इभिनिङ मेलोडिज, 5:30 6:10 साप्ताहिक कार्यक्रम बोल्छा चियाबारी जसमा रन्दोज राईसितको वार्तालाप, विषय रहेको छ प्रकृति प्रकोपबाट चिया बगानको सुरक्षा, 6:50 प्रादेशिक समाचार, 7:05 कार्यक्रम कथा सारथी, 8:00 प्रस्तुत गर्नेछौँ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपाली भाषानुवाद, चर्चा चौतारी 8:30, यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ 9:15 स्पट लाइट अनि 10:00 सङ्गीतको अखिल भारतीय कार्यक्रम। सुन्दै हुनुहुन्थ्यो अहिलेको रहल, साथै भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण।

अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति. पश्चिम बङ्गाल, निम्न हिमालयाञ्चल लगायत दार्जिलिङ, जलपाइगुडी, कालिम्पोङ, कुचबिहार र अलिपुरद्वार जिल्लाहरूमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको छ.

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब सुन्नुहोस् प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि आकाशवाणीबाट मन की बात कार्यक्रम मार्फत देश विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यव्यापी ह्युमन प्यापिलोमा भाइरसको खोप अभियान सुरु गर्नुभयो। राज्यका मुख्यमन्त्रीले राष्ट्रिय स्वास्थ्य मिसन लागू हुने घोषणा गर्नुभएको छ। दार्जिलिङ पहाडमा अमृत योजना र जिटिएमा भएको कथित धाँधलीको राज्य सरकारले जाँच गराउने भएको छ। र शिक्षा विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन शैक्षिक उत्कृष्टता सम्मान पुरस्कार समारोह आज मिरिकमा सम्पन्न भयो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणीबाट मन की बात कार्यक्रम मार्फत देश विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 134 संस्करण हुनेछ। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनका समस्त नेटवर्क, एआईआर न्यूज वेबसाइट र न्यूज अन एयर मोबाइल एप मार्फत पनि प्रसारित गरिनेछ। यसको सोझो प्रसारण आकाशवाणी समाचार, दूरदर्शन समाचार, प्रधानमन्त्री कार्यालय, सूचना एवं प्रसारण मन्त्रालयको युट्युब च्यानलमा पनि गरिनेछ। आकाशवाणी हिन्दी प्रसारणको लगत्तै पछि यस कार्यक्रमलाई क्षेत्रीय भाषाहरूमा पनि प्रसारित गरिनेछ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यव्यापी ह्युमन प्यापिलोमा भाइरसको खोप अभियान सुरु गर्नुभयो। यस अभियानको उद्देश्य किशोरीहरूलाई सर्भाइकल क्यान्सरदेखि सुरक्षा प्रदान गर्नु हो।
2: राज्य सरकारले यस अभियान अन्तर्गत लगभग 7,65,000 किशोरीहरूलाई सामेल गर्ने लक्ष्य राखेको छ। अधिकारीहरू अनुसार यो पहल केन्द्र सरकारद्वारा यसै वर्ष सुरु गरिएको राष्ट्रिय एचपीभी खोप कार्यक्रम अनुरूप छ। अभियानको उद्देश्य सर्भाइकल क्यान्सरलाई सार्वजनिक स्वास्थ्यको लागि गम्भीर खतराको रूपमा समाप्त गर्ने दिशामा योगदान दिनु हो। कार्यक्रममा 14 वर्ष पूरा भइसकेकाहरूलाई निशुल्क खोप लगाइनेछ। पात्र किशोरीहरूका लागि क्वाड्रिभ्यालेन्ट गार्डासिल 4 भ्याक्सिनको एक खुराक सरकारी स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराइनेछ। राज्य सरकारले यस खोप अभियानको लागि 881 सरकारी स्वास्थ्य संस्थानहरूलाई नामित गरेको छ, जसमा मेडिकल कलेज, जिल्ला अस्पताल, महकुमा अस्पताल, राज्य सामान्य अस्पताल तथा खण्ड प्राथमिक स्वास्थ्य केन्द्रहरू सामेल छन्। यसैबीच अभियान अन्तर्गत दार्जिलिङ जिल्ला अस्पतालका साथै खरसाङ अस्पताल र सिलगढी जिल्ला अस्पताल गरी 4 सेवा केन्द्रहरू मार्फत खोप सेवा प्रदान गरिनेछ। रोशनी छेत्री, आकाशवाणी समाचार, खरसाङ।
1: पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यमा राष्ट्रिय स्वास्थ्य मिसन लागू हुने घोषणा गर्नुभयो। यसका लागि केन्द्र सरकारले 2,103 करोड रुपियाँ स्वीकृत गरेको छ, जसमध्ये राज्यलाई 527 करोड रुपियाँको पहिलो किस्ता प्राप्त भएको छ। कोलकातामा स्वास्थ्य विभागको एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भन्नुभयो, यस योजनाले राज्यमा स्वास्थ्य सेवाको पूर्वाधारलाई सुदृढ पार्न र मानिसहरूलाई राम्रो चिकित्सा सुविधा प्रदान गर्न मद्दत गर्नेछ। केन्द्रबाट प्राप्त हुने रकम स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन प्रयोग गरिने उहाँले बताउनुभयो। मुख्यमन्त्रीले आयुष्मान भारत योजना अन्तर्गत पश्चिम बङ्गालका 1.36 करोड़ अधिक परिवारले स्वास्थ्य सुरक्षाको लाभ पाउने जानकारी दिनुभयो। यस योजनाका माध्यमबाट राज्यको ठूलो जनसङ्ख्यालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिने उहाँले बताउनुभयो। उहाँले राज्यका जिल्ला अस्पतालको निगरानी र स्वास्थ्य सेवाको गुणस्तर अनुगमन गर्न नियन्त्रण कक्षको स्थापना भइरहेको पनि बताउँदै यी नियन्त्रण कक्षहरू मार्फत अस्पतालहरूको कार्यको नियमित समीक्षा गरिनेछ र आवश्यकता अनुसार द्रुत कार्य सुनिश्चित गरिने बताउनुभयो। दार्जिलिङका सांसद राजु विष्ट, गोजमुमा अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी लगायत पहाड़का 3 विधायक क्रमैले नोमन राई, सोनाम लामा, भरत छेत्रीको टोलीले कलकत्ताको नवन्नामा पहाड़का विभिन्न ज्वलन्त विषयहरूलाई लिएर पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग शुक्रबार उच्चस्तरीय बैठक तथा महत्वपूर्ण भेटघाट गरेका छन्।
3: खूबसूरत हिल एरिया, उसको लेकर बहुत हाई लेवल मीटिंग हुआ। पहाड़का एमपी एमएलए हमारी जो घटक है सब लोग मिलके मीटिंग किया, चीफ सेक्रेटरी लीड किया है, हमारी जो इम्पोर्टेंट डिपार्टमेंट है डिस्ट्रिक्ट मजिस्ट्रेट लोग है, हमारी जीटीए का सेक्रेटरी वर्चुअली जुड़ा हुआ है। इसमें बहुत सारा काम पहाड़ में जीटीए के अंदर जो काम करना चाहिए, जो म्यूनिसिपैलिटी के

0: मादलीको राज्य सरकारले जाँच गराउने भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो नवान्नमा दार्जीलिङका सांसद राजु विष्ट, पहाड़का विधायकहरू, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ र महासचिव रोजन गिरीसितको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उक्त कुरा भन्नुभयो। उहाँले मिरिक, खरसाङ र कालेबुङ नगरपालिकामा भएका अनियमितताको पनि जाँच गरिने बताउनु भएको छ। यसका लागि राज्यका सम्बन्धित नगरपालिका सचिव र गृह सचिवले चाँडै दार्जीलिङको भ्रमण गर्ने उहाँले बताउनुभयो। मुख्यमन्त्रीले सम्बन्धित महकुमा शासकहरूले चुनाव नभइन्जेल यी नगरपालिकाहरूको प्रशासकको रूपमा काम थालेको बताउनुभयो। उहाँले दार्जीलिङ पहाड़का बन्द 10 चिया बगानहरूलाई खुलाउने तथा त्यहाँका श्रमिकहरूको हित रक्षा गरिने पनि बताउनुभयो। उहाँले तराई डुवर्स दार्जीलिङ पहाड़का चिया श्रमिकहरूले न्याय पाउने विश्वास दिलाउनुभयो। उहाँले कालेबुङमा एउटा मेडिकल कलेज खोलिने र यसका लागि कालेबुङ जिल्ला शासकलाई स्थानीय विधायक र सांसदसित परामर्श गरी जमिन चिन्हित गर्ने निर्देश दिएको बताउनुभयो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अब रहल समाचार। विशेष सूचनाका आधारमा एनजेपी थाना पुलिसले प्रतिबन्धित कफ सिरपको 4,500 बोतलको साथमा साथै 3 पक्राउ गरेको छ। जानकारीका अनुसार हिजो राति सिलीगुडी जलपाइगुडी राष्ट्रिय राजमार्गको फुलबारी नजिकै जियागंज क्षेत्रमा पुलिसले एउटा सानो मालवाहक गाडीलाई रोकेको थियो। खान तलासीका क्रममा गाडीबाट 30 कार्टुन बरामद भएको र त्यसमध्ये करिब 4,500 बोतलमा प्रतिबन्धित कफ सिरपको बोतल फेला परेको थियो। पुलिसको प्रारम्भिक अनुमानमा बरामद कफ सिरप सिलीगुडीमा अवैध रूपमा आपूर्ति गर्ने योजना बनाइएको थियो। बरामद गरिएको कफ सिरपको बजार मूल्य लाखौं रुपियाँ रहेको बताइएको छ। पुलिसले आरोपी विरूद्ध सम्बन्धित धारा अन्तर्गत मुद्दा दर्ता गरेको छ। तृणमूल कंग्रेस सरकारको समयमा महिला सञ्चालित लक्ष्मी भण्डार योजनामा ठगीको एउटा अचम्मलाग्दो घटना सार्वजनिक भएको छ। मुर्शिदाबाद जिल्लाको रघुनाथगंज क्षेत्रमा एक युवकमाथि यो योजनाको मासिक अनुदान रकम 7 अलग अलग खातामा पुर्याइएको आरोप लागेको छ। पुलिसले शुक्रबार राति आरोपित युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपीको पहिचान तारुल रहमान रहेको छ। उनी मुर्शिदाबाद जिल्लाको रघुनाथगंज 2 ब्लकको जोत कमल ग्राम पञ्चायत अन्तर्गत उस्मानपुर गाउँ का बासिन्दा हुन्। आरोप छ कि उनले महिलाहरूको नाममा आवेदन फारम भरेर उनीहरूको बीचमा आफ्नो ब्याङ्क खाता नम्बर दर्ता गरेर लक्ष्मी भण्डार योजनाको रकम प्राप्त गरिराखेका थिए। यसैबीच अहिले पुलिसले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। यो कथित ठगीमा अरू को संलग्न छन् र यो ठूलो नेटवर्कसँग जोडिएको छ कि छैन भनेर पत्ता लगाउन भइरहेको छ। अनुसन्धान निकायले सम्बन्धित ब्याङ्क खाता र कागजातको पनि छानबिन गरिरहेका छन्। लक्ष्मी भण्डार योजनामा अनियमितता निरन्तर बढ्दै जाँदा प्रशासनको अनुगमन प्रणाली र लाभार्थी प्रमाणीकरण प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। राज्यमा सत्ता परिवर्तन भएसँगै दार्जीलिङ पहाड़को विभिन्न स्थानहरूबाट पहाड़को सत्तारूढ़ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट निर्वाचित भएका प्रतिनिधिहरू भटाभट राजीनामा दिन थालेका छन्। यसै क्रममा राज्यकै सबैभन्दा ठूलो खण्ड दार्जीलिङ पुलबजार खण्डका विभिन्न ग्राम पञ्चायतबाट निर्वाचित भएका 15 पञ्चायत समिति सदस्यहरूले पार्टी अध्यक्षलाई एक सामूहिक पत्र पठाउँदै भागोप्रमो पार्टीलाई परित्याग गर्ने घोषणा गरेका छन्। उनीहरूले पार्टीबाट राजीनामा दिनुको कारण व्यक्तिगतसँगै विभिन्न कारणहरू रहेको बताएका छन्। भारतीय जनता युवा मोर्चा दार्जीलिङ जिल्ला समितिले दार्जीलिङमा फैलिँदै गएको अवैध जुवा तथा गेमिङ गतिविधि रोक्न सदर थाना समक्ष हस्तक्षेपको मागसहित निवेदन दिएको छ। समितिका अनुसार सहरका विभिन्न क्षेत्रमा जुवा सम्बन्धी क्रियाकलाप बढ्दै जाँदा सामाजिक अनुशासन कमजोर हुँदै गएको र धेरै परिवार आर्थिक समस्यामा परेको छ। विशेष गरी युवा पुस्तामाथि यसले गम्भीर मानसिक प्रभाव पारिरहेको बताइएको छ। समितिले पेपर लटरी, अनलाइन गेमिङ, तास खेल र ज्याकपट जस्ता गतिविधिमाथि कडा निगरानी राखी कानुनी कारवाही गर्न आग्रह गरेको छ। साथै स्वास्थ्य सामाजिक वातावरणका लागि

0: आवश्यक जानकारी प्रशासनलाई उपलब्ध गराउन तयार रहेको जनाएको छ। गोप्य सूचनाको आधारमा सुकुना रेन्ज दार्जिलिङ वन्यजन्तु डिभिजन वन्यजन्तु अपराध नियन्त्रण ब्युरोको सीमावर्ती इकाइ सिलगढी तथा जल्दापाडा आरआरटी रेन्जको संयुक्त टोलीले कालचिनी थाना अन्तर्गत पर्ने दक्षिण सताली क्षेत्रमा विशेष अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा राष्ट्रिय राजमार्ग 317 मोटरसाइकललाई रोकी जाँच गर्दा करिब 900 ग्राम तौलको हात्तीको दाँत र साम्बर हरिणको सिंह बरामद गरिएको अधिकारीहरूले जनाएका छन्। घटनामा संलग्न रहेको आरोपमा अलिपुरद्वार जिल्लाको दक्षिण पाटका पारा निवासी दुईजना पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार बरामद सामग्री असमबाट ल्याई भुटान सीमावर्ती जयगाउँ क्षेत्रमा बिक्रीका लागि लैजाँदै गरिएको खुलासा भएको छ। पक्राउ परेका दुवैलाई अलिपुरद्वार अदालतमा पेश गरिएकोमा अदालतले न्यायिक हिरासतमा पठाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको वन विभागले जनाएको छ। देशभरिका विभिन्न राज्यहरूमा बसोबासो गर्ने जनजातिहरूलाई एकै मञ्चमा ल्याउँदै उनीहरूको हक तथा अधिकारको झगडा गर्ने उद्देश्यले उत्तर प्रदेश राज्यको आगरामा जनजाति सुरक्षा मञ्चको सर्वभारतीय कार्यक्रममा सामेल आयोजना गरिएको छ। उक्त कार्यक्रममा दार्जिलिङबाट लिम्बू तथा राई जातिले भाग लिएका थिए भने कालेबुङबाट लेप्चा लगायतका जातिले भाग लिएका थिए। यसैबीच यस ऐतिहासिक कार्यक्रममा लिम्बू जातिलाई प्रतिनिधित्व गर्दै नयाँ नोरका लिम्बूहरू आगरा पुगेका थिए। स्थानीय शिव शेर्माको नेतृत्वमा गएको टोलीले सम्मेलनमा देशभरका जनजातिहरू संस्कार संस्कृति लगायतको बारेमा थप जानकारी प्राप्त गरेका थिए भने लिम्बूहरू देशका खाँटी जनजाति रहेको स्पष्ट संकेत दिए। पश्चिम बंगालमा जनगणना अभ्यास 1 अगस्तदेखि शुरू हुने तय भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो राज्य सचिवालय नवन्नामा आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गर्नुभयो।
1: उहाँले जनगणना प्रक्रिया अगस्त 2026 शुरू भएर फरवरी 2027 जारी रहने बताउनु भएको छ। जनगणना अभ्यासमा सक्रिय रूपमा सहयोग गर्न राज्यका सबै नागरिकहरूलाई अपील गर्नुहुँदै मुख्यमन्त्रीले यो प्रक्रिया देश र राज्य दुवैका लागि अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिनुभयो। उहाँले भन्नुभयो, पश्चिम बंगालको जनसांख्यिकी प्रोफाइल विशेष महत्व राख्छ किनकि राज्यले बङ्गलादेशसँग लगभग 1600 किलोमिटर लामो सीमा साझा गर्दछ। उहाँले जोड दिनुभयो, केही सीमा क्षेत्रहरूमा बाढ लगाउने अभाव र सीमा सुरक्षा बललाई जमिन उपलब्ध गराउन अघिल्लो सरकारले असफलताका कारण राज्यको जनसांख्यिकीमा परिवर्तन आएको छ। सारण मगर, आकाशवाणी समाचार, खरसाङ।
0: शिक्षा विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन शैक्षिक उत्कृष्टता सम्मान पुरस्कार समारोह 2026 आज मिरिकको गोपाल योञ्जन भवनमा सम्पन्न भयो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा जीटीए सभाका उपाध्यक्ष राजेश चौहान, शिक्षा विभागका कार्यकारी सभासद सञ्चबेर सुब्बा, डीआई दार्जिलिङ राजीव प्रामाणिक, जीटीए शिक्षा विभागका कार्यकारी निर्देशक मनोमेन्द्र मोधक, कार्यकारी सभासद अरूण सिग्जी, सभासदहरू मिलेश राई, परेश तिर्की लगायत अन्य अतिथिहरूको प्रमुख रूपमा उपस्थिति रहेको थियो। जीटीए शिक्षा विभागको आयोजनामा अनि हेडमास्टर एसोसिएसन अनि संयुक्त माध्यमिक शिक्षक संगठनको सहयोगमा सम्पन्न समारोहमा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन जगाउन मेधावी विद्यार्थीलाई जनाउँदै माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा टप 10 आउने मेधावी विद्यार्थीलाई मोमेन्टो प्रमाणपत्र प्रदान गरियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि आकाशवाणीबाट मन की बात कार्यक्रम मार्फत देश विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यव्यापी ह्युमन प्यापिलोमा भाइरसको खोप अभियान शुरू गर्नुभयो। राज्यका मुख्यमन्त्रीले राष्ट्रिय स्वास्थ्य मिशन लागू हुने घोषणा गर्नुभएको छ र शिक्षा विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन शैक्षिक उत्कृष्टता सम्मान पुरस्कार समारोह आज मिरिकमा सम्पन्न भयो। प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी बेलुकी 7:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई FM 103.5 MHz। र अब प्रस्तुत गर्न लागिरहेछौ साप्ताहिक कार्यक्रम डाक पुतली। तर त्यसअघि सुन्नुहोस् यो छोटो व्यापारिक सन्देश।
3: के तपाईको दृष्टि धमिलो छ?
4: यसलाई लापरवाही नगर्नु हो। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञ द्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 97333000090।

0: नमस्कार सय ठुल्दा, नमस्कार
1: नमस्कार नमस्कार सुनकी श्री बहिनी,
0: आज फेरि हामी यहाँ स्टुडियोमा भेट भइसकेको छ है। पत्रहरू थुप्रै छ हाम्रो हातमा, अवेर नगरौँ र पत्र पढ्न सुरु गरौँ है।
1: हजुर, पढ्न सुरु गर्नुहोस् श्रोताको पत्रहरू।
0: र यो सबैभन्दा पहिलो पत्र मैले उठाए भाइ दिपेन प्रधानको, निजगाउँ मंगरजोङबाट। र उहाँले लेख्नु भएको छ, प्रथममा लेख्नु भएको छ, डाकुतली कार्यक्रममा पत्र एक सन्दर्भ। र पत्र यसरी सुरु गर्नु भएको छ, आकाशवाणी खरसाङका अति आदरणीय सञ्चालक दाई अनि सञ्चालिका दिदीमा म भाइ दिपेन प्रधान निजगाउँ मंगरजुङ अनि बुहारी माधुरी सुब्बा प्रधानको तर्फबाट सर्वप्रथम त हार्दिक नमस्कार साथै शुभकामना। आदरणीय दाई अनि दिदी, आजलाई भने शरीर बिसन्चो भएरै पनि कार्यक्रम डाकुतलीमा पत्रचार गरिरहेका छौ, किनभने एक सप्ताह कार्यक्रममा हामीले पत्र पठाएनौ भने सिनियर बाजु गणेश जोशी ज्यू अनि निनी बिन्द्या जोशी ज्यूले कार्यक्रम सक्ने बित्तिकै फोन गरेर निराशाको आवाजमा बोल्नुहुन्छन्, खै त भानी यसपालि त सुन्न पाएनौ नि पत्र भन्दा आफैहरूलाई पनि विस्वाद लाग्छ र नै आज बिसन्चो भएरै पनि यो छोटो छरितो पत्र कार्यक्रममा पठाइरहेका छौ। आज हामीसँग यस्तो खासै विषय वस्तु त थिएन, तरै पनि कार्यक्रम मार्फत श्रोता मित्रवर्गसँग यो साझा भलो कुशल साट्न औ एक क्षण रमाइलो गर्न आएका छौ। हातमा पत्र बोकेर दाई अनि दिदी, आकाशवाणी खरसाङ केन्द्रबाट प्रसारित हुने विभिन्न कार्यक्रमहरू बिहान 7 बजेदेखि बेलुकी 8-9 बजेसम्म हाम्रो गाउँमा रेडियोमा सुन्ने गर्छन्। कतिले फोनमा त कतिले गाडीमा कार्यक्रमहरू बडो चाक मानेर सुन्ने गर्छन्। यस भेगमा डाकुदली कार्यक्रमका थुप्रै फ्यानहरू छन्। मंगरजोङ, नागरी, धजे, मलट, एभन ग्रुप, वरिपरिका डाँडा घुम्तीहरूमा डाकुतली गुन्जिरहन्छन् हरेक शनिबार 7 बजे। यो अति नै हर्ष र गर्वको कुरो पनि हो। अन्तमा अजा धनबहादुर प्रधान, अजा टिक नारायण प्रधान, अवीर तामाङ, तेजमान तामाङ, राजेन थिङ, मनिका राई, मिलन राई, रविना प्रधान, मित्र भावना थापा, अवकाश प्राप्त कर्नल मणिकुमार भित्री कोठी लगायत कानमा रेडियो राखेर हामीलाई पर्खिरहेर बस्नुभएका हाम्रा सम्पूर्ण मंगरजोङ, चियाबारी, नागरी, पोख्रेबुङ, समरिकपानी, दार्जिलिङ, सिलगढी, गान्तोक, सिक्किम सबैतिरका नयाँ पुराना श्रोता मित्रवर्गहरूमा उस्तै माया अनि सम्झना छ आजलाई यति भनेर लेख्नु भएको रहेछ उहाँले पत्र।
1: दिपेन प्रधानज्यूले अनि यहाँको जीवन साथीले हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्र यहाँले सधैँ नै पठाउने गर्नुहुन्छ र डाकपोतली कार्यक्रममा पत्र एक सन्दर्भ भन्ने विषयमाथि लेखेर पठाउनु भएको छ र यो पत्रको माध्यमद्वारा यहाँले के सुझाउनु पनि भएको छ भन्दाखेरि, जति बेला यो पत्र यहाँले लेखिरहनु भएको छ त्यति बेला यहाँ बिसन्चो हुनुहुन्छ, तैपनि यहाँले छोटो पत्र लेख्ने जाँगर चलाउनु भएको छ। किन भन्दाखेरि चाहिँ यहाँले सधैँ नै धेरै श्रोता साथीहरूको प्रतिनिधि गर्नुहुन्छ, यहाँ प्रतिनिधि श्रोता हुनुहुन्छ श्रोताहरूको। यहाँले सिर्फ आफैले मात्रै पत्र लेख्नुहुन्न, अरूको निम्ति पनि पत्र लेखिदिने हुन्छ। त्यसै कारणले गर्दाखेरि यदि कुनै सप्ताहमा यहाँहरूले पत्र लेख्नु यहाँले पत्र लेख्नु भएन भने सिनियर हाम्रो जुन हाम्रो कार्यक्रमको जो चाहिँ श्रोता हुनुहुन्छ गणेश बाजुज्यूले यहाँलाई फोन गरेर निराशाजनक आवाजमा भन्नुहुन्छ है आज त हाम्रो पत्र कार्यक्रममा सामेल भएन भनेर भन्नुहुन्छ। त्यसै कारणले गर्दाखेरि बिसन्चो हुँदाहुँदै पनि यहाँले यसरी पत्र केही श्रोता साथीहरूसँग भलोकुसारी गर्नको निम्ति यो कार्यक्रमको माध्यमद्वारा यसरी पत्र लेख्नुभएको छ र पत्र एकदमै छोटो भए पनि रमाइलो छ र यो बताउनु भएको छ कि 7 बजेर 8 बजेसम्म हाम्रो गाउँमा रेडियो सुन्ने गर्छन् धेरैजनाले, जताततै डाँडा पाखा घुम्तीतिर हाम्रो कार्यक्रमहरू डाकपुतलीहरू गुन्जिरहेको हुन्छ भनेर यो हामीले पत्र माध्यमद्वारा पढ्न पाउँदाखेरि हामीलाई पनि धेरै खुसी लागिरहेको छ र यो कार्यक्रम तपाईँहरूकै हो, तपाईँहरूकै कार्यक्रम, तपाईँहरूले नै पठाउनु भएको पत्रहरू हामीले पढेर सुनाउने गर्छौँ यस कार्यक्रममा र मगरजोङ, नगदी, धजे, मलट, एभन ग्रुप वरिपरि डाँडा घुम्तीहरू सबै नै गुन्जिरहेको हुन्छ हाम्रो कार्यक्रम 7 बजे बेलुकी भनेर भन्नुभएको छ। र अन्तमा अजा धनबहादुर प्रधान, अजा डिकनारायण प्रधान, अभि तामाङ, तेजमान तामाङ, राजेन थिङ, मनिका राई, मिलन राई, रविना प्रधान, मित्र भावना थापा, अवकाश प्राप्त कर्णेल मणिकुमार भित्रीकोटी लगायत अरू सबै सबै कानमा रेडियो राखेर सुन्नुहुने, पर्खेर बसिरहनुहुने मगरजोङ, चियाबारी, नागरी, पोखरेबुङ, समरिक पनि, दार्जिलिङ, सिलगढी, गान्तोक, सिक्किम सबै सबैतिरका नयाँ श्रोता, पुराना श्रोताहरू सबैलाई सम्झना र माया भनेर यो पत्र माध्यमद्वारा पठाउनु भएको छ। यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनु होला र पत्र पनि यसरी नै लेख्दै गर्नुहोला आउने दिनहरूमा पनि। अरू श्रोता साथीहरूले पनि यसरी पत्र लेख्न सक्नुहुनेछ, हाम्रो कार्यक्रममा आफ्नो विचारलाई पोख्न सक्नुहुनेछ, तपाईँहरूको पत्र हाम्रो कार्यक्रममा सामेल गराउन सक्नुहुनेछ। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, समरीपानी 17 नम्बर, भालुखो, भट्टीडाँडा, पियो, पोख्रेबुङ। र उहाँको मोबाइल नम्बर यस प्रकार रहेको छ, 9733078325। र उहाँले पत्रमा लेख्नु भएको छ, ठुल्दाई अनि सुनकेसरी नातिनी अशोक हजुरबाबाट शुभ आशिष अनि 90 आकाशवाणी वर्षको शुभकामना सहित आज पनि साथीहरूलाई सम्झना गरी साथीहरूको नाम लेख्नु भएको छ है। कल्याण राई, अजय धनुका, जसोदा तामाङ, वंशीधर प्रसाद र एसके छेत्री, उहाँहरूलाई पनि प्रणाम गरी केही कुरा लेख्न चाहन्छु भनेर लेख्नु भएको छ है। पहिलो लेख्नु भएको छ, छाडे रोग लाग्ने बित्तिकै मानिसलाई मोजा सुगाइन्छ र ठिक हुन्छ भन्छन्, के यो ठिक हो भनेर सोध्नु भएको छ। अर्को छ, कुन सरले सधैँ दबाई खा भन्छ। अर्को लेख्नु भएको छ, कुन यारसँग ठट्टा गर्नु हुँदैन। अर्को लेख्नु भएको छ, कुन बार खतरा हुन्छ। अर्को छ, कुन फल नमिठो हुन्छ। यसरी नै अर्को लेख्नु भएको छ, कुन कारमा हिँड्नु हुँदैन। त्यसै गरी अर्को छ, कुन रायोको सिङ हुन्छ। त्यसरी नै अर्को छ, कुन कोटको खल्ती हुँदैन। त्यसै गरी अर्को छ, कुन रानीसित मानिस सुत्छन्। अर्को लेख्नु भएको छ, कुन किरीले उज्यालो दिन्छ। अनि यसै गरी अर्को छ, कुन सुन सेतो हुन्छ। र उहाँले अझ लेख्नु भएको छ, गए हप्ताको दुईवटा प्रश्नको जवाबमा नछोई खाने फल केरा हो र आफै हिँड्दैनन् तर मानिसलाई हिँडाउने घडी जस्तो लाग्यो नानीहरू भनेर भन्नुभएको छ। बस आजलाई यति नै भनेर लेख्नु भएको छ उहाँले पत्र।
1: ज्यू, अशोक कुमार खड्काज्यूले समरिक पानीबाट हामीलाई हाम्रो कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ र सधैँ नै पत्रको टुप्पामा यहाँले आफ्नो सम्पर्क नम्बर साथ दिएर लेख्नु भएको हुन्छ र यहाँ पढिसक्नु भएको छ सुनकृति बहिनीले। र पत्रको सुरुवातमा यहाँले भन्नुभएको छ, हाम्रो आकाशवाणीको 90 वर्षमा आकाशवाणी हिँडिरहेको उपलक्ष्यमा यहाँले शुभकामना सन्देश पनि पठाउनु भएको रहेछ र यहाँलाई हामी विशेष धन्यवाद पनि भनेर भन्दछौँ। आकाशवाणीले आकाशवाणी भएर यात्रा गरेको 90 वर्ष पुरा गरिरहेछ र हाम्रो आकाशवाणी खरसाङ भने 65 वर्षको उमेरमा हिँडिरहेको छ भनेर भन्न चाहन्छौँ। यसरी नै अनि अरू श्रोता साथीहरूलाई सम्झना गर्नुभएको छ यसै पत्रको माध्यमद्वारा, कल्याण राई, सम्झना गिरी, अजय धनुका, जसोदा तामाङ, वंशीधर प्रसाद र एसके छेत्री, उहाँहरूलाई मिठो सम्झना भनेर भन्नुभएको छ यसै पत्रको माध्यमद्वारा, हाम्रो कार्यक्रम डाकपुतलीको माध्यमद्वारा। र अरू केही प्रश्नहरू या रोचक प्रश्न भनौँ या यो अलिकति ठट्यौली किसिमको प्रश्नहरू पठाउनु भएको छ, ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ र यदि यी प्रश्नहरूको उत्तर सन्तुष्ट नभएमा तपाईँले अर्को कुनै पत्र माध्यमद्वारा सही उत्तर पनि लेखेर पठाउन सक्नुहुनेछ र हामी कोसिस गर्नेछौँ। यहाँले भन्नुभएको रहेछ, छाडे रोग लाग्ने बित्तिकै मानिसलाई मोजा सुगाइदिन्छ र ठिक हुन्छ भन्छन्, के यो ठिक हो भनेर भन्नुभएको रहेछ। यो यसमा यस्तो किसिमको अभ्यास गरेको हामीले धेरै देखेका छौँ, सुनेका छौँ, तर यद्यपि यसमा के वैज्ञानिक तथ्य छ भन्ने कुरो चाहिँ ठ्याक्क भन्नु नसकिन्ला, किनभनेदेखिलाई हुनसक्छ मोजामा हुने जुन चाहिँ दुर्गन्ध हुन्छ भनौँ न, त्यो किसिमको ग्यास हो नि त, ब्याक्टेरियाको कारणले गर्दाखेरि उत्पन्न हुने ग्यास हो गनाउने मोजा, त्यो कारणले गर्दाखेरि जुन एकपल्ट छाडे रोग लागेर लड्दाखेरि जुन चाहिँ बिहोस किसिमको हुन्छ मान्छेमा त्यो चेतना अथवा त्यो त्यसले गर्दाखेरि छटपट हुन्छ भनेर हो कि भन्ने लागेको छ, तर यसमा वैज्ञानिक तथ्य यसै कारणले सुगाइँदाखेरि जाति हुन्छ भन्ने कुरो चाहिँ देखिँदैन। हुनसक्छ यसमा के कारणहरू हुनसक्छ, वैज्ञानिक कारणहरू हुनसक्छ, त्यसमा अलिकति खोज गर्नुपर्ने हुन्छ। अर्को कुरा यहाँले भन्नुभएको छ, कुन सरले सबै दबाई खा भन्छ भनेर भन्नुभएको छ, यसको ठ्याक्क उत्तर चाहिँ मलाई याद भएन। अर्को यहाँले दोस्रो प्रश्न, तेस्रो प्रश्न गर्नुभएको रहेछ, कुन यारसँग ठट्टा गर्नु हुँदैन भनेर भन्नुभएको रहेछ। मलाई जहाँसम्म लाग्छ ग्यार होला, कुन बार खतरा हुन्छ भनेर भन्नुभएको रहेछ। त्यसरी नै यो आफ्नो विश्वासको कुरा हो, यसमा चाहिँ जस्तो लाग्छ मलाई शनिबार र मङ्गलबार अलिकति कडा बार हुन्छ भन्ने यो कतिपति विश्वास गर्ने मानिसहरूमा छ। त्यसरी नै अर्को भन्नुभएको रहेछ कुन फल नमिठो हुन्छ भनेर भन्नुभएको रहेछ, मलाई जहाँसम्म लाग्छ काफल होला। अनि अर्को भन्नुभएको रहेछ कुन कारमा हिँड्नु हुँदैन भनेर भन्नुभएको रहेछ, यो चाहिँ खकार होला जस्तो लाग्यो, अलिकति हँसेली किसिमको प्रश्न लाग्यो है। अनि कुन रायोको सिङ हुन्छ भनेर भन्नुभएको रहेछ, यो ठ्याक्क सिङै नभए पनि खरायो जस्तो लाग्यो, हेर्दाखेरि सिङ जस्तो देखिने तर त्यो सिङ नभएर खान हो हुनु चाहिँ, तर खरायो जस्तो लाग्यो। कुन कोटको खल्ती हुँदैन भनेर भन्नुभएको रहेछ, अस्कोट हुनुपर्छ। कुन रानीसित मानिस सुत्छन् भनेर भन्नुभएको छ, यो चाहिँ सिरानी होला भन्ने लागेको छ। र कुन किरीले उज्यालो दिन्छ भनेर भन्नुभएको छ, यसको उत्तरमा चाहिँ जुन किरी हो। र कुन सुन सेतो हुन्छ भनेर भन्नुभएको छ, यसको ठ्याक्क सही उत्तर लसुन हो भनेर मैले बुझेको छु। त्यसरी नै अनि अन्तमा यहाँले भन्नुभएको छ गएको हप्ता दुईवटा प्रश्नहरूको उत्तर जुन सही नभएको, यहाँले जुन सही उत्तर पनि लेखेर पठाउनु भएको छ यसको निम्ति यहाँलाई धन्यवाद पनि भनेर भन्दछौँ। जस्तै नछोई खाने फल केरा हो र आफै हिँड्दैन तर मानिसलाई हिँडाउने चाहिँ घडी हो भनेर भन्नुभएको छ, तपाईँलाई यसको निम्ति विशेष धन्यवाद भनेर भन्दछौँ सही उत्तर पठाउनु भएकोमा। र यसरी नै आज पनि केही उत्तर सही नभएमा या दिन नसकेको प्रश्नको उत्तर तपाईँले आफै यसरी लेखेर पठाउन सक्नुहुन्छ अर्को कुनै पत्र माध्यमद्वारा। यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला, सुनिरहनुहोला, यस्तै मिठो प्रश्नहरू यस्तै मिठो कुराहरू लेखेर पठाउँदै गर्नुहोला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ लीला छेत्रीको, पश्चिम सिक्किम चिङथाङबाट, र उहाँले लेख्नु भएको छ, नमस्कार दादा दिदीलाई, म लीला छेत्रीको तर्फबाट धेरै दिनको अन्तरालपछि यो पत्र पठाइरहेको छु। कार्यक्रममा सामेल हुन्छ भन्ने आशा राखेको छु र आज एउटा सानो कविता लेखेर पठाएको छु, सो वाचन गरिदिनुहुन्छ भन्ने नम्र निवेदन टक्राउँदछु भन्ने लेख्नु भएको छ है। र उहाँको कविताको शीर्षक रहेको छ झरेको फुल, र कविता यस प्रकार छ, बिछोडको आदि एक्कासी चल्यो मुटु नै काँप्यो, बिछोडको आदि एक्कासी चल्यो मुटु नै काँप्यो, रुखबाट हाँगा चुडी खस्दा फुल सबै झार दियो, मनका सपना सपना नै रह्यो त्यो फुल नपाएन, बतासँगै उडेको फुल फेरि त्यो फुलेन, उजाडी लग्यो फिका नै पार्यो संहार आँगन, नदेख्ने डाँडा कता हो कता छैन नि ठेगाना, म देख्छु तिम्रो पुष्प झै मुहार तारा र जुन बीच, म देख्छु तिम्रो पुष्प झै मुहार तारा र जुन बीच, भागेर भेट्न म जुम कता उकालो शिखर बीच, सम्झनासँगै बाँच्न है जीवन भावीले कोर्दियो, तिम्रो त्यो याद आँखाले खोल्यो आँखा नै रसायो, जीवनको डाली कमजोर बनी हावामा झुमेको, खुसीको खिटका रहँदा रहँदै किन यो टुटेको, पुष्परूपी मनुष्य चोला वैकुण्ठ सत्य घर, कुन बेला खस्छ तारा झै जीवन हुँदैन कुनै भर, ईश्वर हुँदैन कुनै भर।
1: एकदमै तपाईँको रचना लाग्यो। तपाईँले लीला छेत्रीज्यूले सिक्किम चिङथाङबाट हामीलाई कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ र कार्यक्रम यहाँले सुन्ने गर्नुहुन्छ भन्ने जानकारी गराउनु भएको छ पत्रको सुरुवातमा, र धेरै समय पश्चात यहाँले यो पत्र लेखिरहेछु भन्ने जानकारी गराउनु भएको छ। यसरी नै हाम्रो कार्यक्रमलाई सुनिरहनुहोला, सुन्दै गर्नुहोला, हाम्रो कार्यक्रम कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु आउने दिनहरूमा पत्रको माध्यमद्वारा। तपाईँले लेख्नुभएको जुन रचना छ तपाईँको एकदमै उत्कृष्ट रचना लाग्यो झरेको फुल भन्ने, साँच्ची नै तपाईँको लेखनमा एउटा स्फूर्तिपना छ। तपाईँको यसरी नै कलमलाई निरन्तर रूपमा अघि बढाइरहनुहोला, कार्यक्रम यसरी नै सुन्दै गर्नुहोला, हाम्रो कार्यक्रममा मिठो कुराहरू यसरी नै लेखेर पठाउँदै गर्नु आउने दिनहरूमा पनि यसरी नै आफ्नो रचनाहरू सधैँ नै लेख्ने गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ हाम्रो नियमित श्रोता सुखबीर थापाज्यूको, सिङ्गुली मिरिकबाट, र उहाँले लेख्नु भएको छ, महाशय सर्वप्रथम त हाम्रो डाकुतली कार्यक्रमको सञ्चालक आदरणीय ठुलदाई अनि सञ्चालिका हाम्रो चेली आदरणीय सुनकी श्रीजी लगायत हाम्रो समस्त श्रोता वृन्द प्रति हार्दिक नमस्कार, माया सम्झना। आदरणीय सञ्चालक ठुलदाई प्रति मेरो एक सुझाव, यो युग डिजिटल साइन्स एन्ड टेक्नोलोजीको युग भन्दरहेछ र यही सिलसिलामा हाम्रो साप्ताहिक प्रश्नोत्तर कार्यक्रममा पनि सम्बन्धित विभाग केन्द्र निर्देशक महोदयसँग बसेर हामी समस्त श्रोतावृन्दहरूको सुविधाको निम्ति डाकपुतली प्रश्नोत्तर कार्यक्रममा प्रश्न पठाउँदा अब प्रान्त डाकपुतली कार्यक्रमबाट सेभ नम्बर खोलेर हामी समस्त श्रोतावृन्दहरूले

0: त्यो वेबसाइटमा प्रश्न उत्तर राम्रो राम्रो कविता कथा प्रतिक्रियाहरू लेखेर पठाउनेछौँ अनि हाम्रो डाकपुतलीका सञ्चालक सञ्चालिका महोदयहरूले पनि हाम्रो वेबसाइटमा पठाएको लेखहरू पढ्नु भएर मिठो उत्तर सुन्न पाइने थियो। यो हाम्रो श्रोता लेखकहरूको बिन्ती गुनासो अनुरोध गर्दछौँ। विशेष गरी अहिले पोस्ट अफिसमा डाक टिकट पाउनु हामीलाई धेरै गाह्रो पर्छ, भनेको बेलामा टिकट पाइँदैन र यो सुझाव हाम्रो श्रोतावृन्द लेखकहरूलाई के कस्तो लाग्छ, केही प्रतिक्रियाहरू डाकुदली कार्यक्रममा लेखेर हाम्रो श्रोतावृन्द लेखकहरू कहाँ यो प्रतिक्रियाहरू सुन्नु सकोस् भन्ने म हजुरहरूप्रति नम्र निवेदन अपिल गर्दछु भनेर लेख्नु भएको रहेछ।
1: सुखबीर थापाज्यूले सिंहबुली मिरिकबाट हाम्रो कार्यक्रम डाकपुतलीमा यसरी नै पत्र लेख्ने गर्नुहुन्छ र आज पनि यहाँको पत्र हामीले कार्यक्रममा सामेल गरेका छौँ र यहाँले सुरुमा एउटा यो आजको पत्रमा भने एउटा सुझाव राख्नु भएको छ, त्यो के हो रहेछ भन्दाखेरि आजको युग डिजिटल युग हो भनेर भनिन्छ। साँच्चै नै तपाईँले भन्नुभएको सही कुरो हो र यो साप्ताहिक प्रश्न उत्तर कार्यक्रमको निम्ति पनि कुनै एउटा वेबसाइट या कुनै इमेल आइडी या कुनै वाट्सएप नम्बरहरू नम्बर सम्पर्क नम्बर जहाँ यहाँहरूले सोझै श्रोताहरूले प्रश्नहरू लेखहरू पठाउन सक्नुहुन्छ। आधिकारिक रूपमा सुरु गरे केन्द्र निर्देशकसँग विमर्श गरेर निकाल्नुहोस् भन्ने यहाँको सुझाव रहेछ। तपाईँको सुझावलाई हामीले अगावै राखिसकेका छौँ हाम्रो कार्यक्रम प्रमुखसँग र यो हुनसक्छ आउने दिनहरूमा हुनसक्छ। हामीले आधिकारिक हाम्रो जुन नम्बर हुन्छ त्यो नम्बर तपाईँहरूलाई साझा गर्नेछौँ तर तपाईँले भन्नुभएको अरू श्रोताहरूलाई के कस्तो लाग्छ भन्ने कुरो पनि श्रोताहरूले पनि लेखी पठाउनुहोस् यो कार्यक्रममा आफ्नो आफ्नो विचार भनेर भन्नुभएको रहेछ। अरू श्रोताहरूले पनि सायदै प्रतिक्रिया लेखी पठाउनुहुनेछ भन्ने लागेको छ र यसरी नै हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला सुनिरहनुहोला यस्तै सुझाव र सल्लाह अनि प्रतिक्रियाहरू पनि लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरू पनि र अब भने अर्को श्रोताको पत्र पढौँ कसको चाहिँ हेरौँ
0: र यो अर्को पत्र रहेको छ सन्ध्या छेत्री गिरी नाम्ची बुमटार दक्षिण सिक्किमबाट र उहाँले लेख्नु भएको छ नमस्कार म सन्ध्या छेत्री गिरी नाम्ची सिक्किमबाट डाकुदलीको दादा दिदीलाई प्रणाम
1: प्रणाम यहाँलाई पनि हाम्रो तर्फबाट प्रणाम।
0: मलाई डाकुदली कार्यक्रम धेरै नै राम्रो लाग्छ, यसरी नै अघि बढ्दै जानुहोस् शुभकामना भन्दै एउटा कविता पठाइरहेको छु, सो वाचन गरिदिनु हुन्छ भन्ने आशा राखेको छु भनेर लेख्नु भएको छ है। र उहाँको कविताको शीर्षक रहेको छ अब युगले डोराउँछ मरुभूमिको यात्रा र कविता यस प्रकार छ ध्वस्त सडक बीच हुँदै तिमीलाई लिएर जाँदैछु म मरुभूमिको बालुवा टेकाउन सायद सक्ने छैनौ तिमीले ती नाङ्गा कलिला पैतालाले टेक्न त्यस बेला भस्म हुनेछ पुरानो संसार तिम्रो चित्कारले एकपल्ट फेरि चिरिनेछ धरती युग हिँडेको बाटोमा तिम्रो र मेरो मरुभूमिको यात्रा मिसिँदा देख्नुहुन्न तिम्रा ती पैतालाहरू अब दरिलो बन्नुपर्छ तिमी जब तिमी टेक्नेछौ यो युगिन पैतालाले तब हामी आफ्नो अस्तित्वको एक टुक्रा माटोमाथि उभिएका हुनेछौँ पुस्तौ पुस्ता बाजो भएको मरुभूमिलाई हाम्रै खुकुरी किताब र कलमको त्रिवेणी जलले हरा भरा बनाउनु छ तब मात्र युग हिँडेको तिम्रो र मेरो यात्रा सफल बन्नेछ तिम्रो र मेरो यात्रा सफल बन्नेछ। एकदमै राम्रो कविता है।
1: सन्ध्या छेत्री गिरीले हामीलाई नाम्ची सिक्किमबाट कार्यक्रम डाकपोतलीमा पत्र लेखेर पठाउनु भएको छ र यहाँले पत्रमा कार्यक्रम डाकपोतली एकदमै राम्रो लाग्छ यसरी नै अघि बढिरहनुहोस् भन्ने शुभकामना पनि पठाउनु भएको रहेछ। तपाईँको शुभकामनाको निम्ति यहाँलाई धन्यवाद भनेर भन्दछौँ। हाम्रो कार्यक्रमलाई यसरी नै सुन्दै गर्नुहोला सुनिरहनुहोला कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदैन प्रतिक्रियाहरू यहाँले पत्रमा एउटा कविता पनि अब युगले डोराउँछ मरुभूमिको यात्रा भन्ने शीर्षकमा लेख्नु भएको छ। तपाईँलाई यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनुहोला तपाईँको रचनाहरू यसरी नै बनिरहोस् रचनाहरू अघि बढिरहोस् तपाईँलाई पनि शुभकामना छ। यसरी नै हाम्रो कार्यक्रमलाई सुन्दै गर्नुहोला सुनिरहनुहोला र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै पत्रमा लेखेर पठाउनु भएको केही सुझावहरू पढ्दा पढ्दै
2: समाचार विनोद कुमार अधिकारीबाट सुन्नुहोस्।

0: सुरुमा यस बुलेटिनका मुख्य समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणी मार्फत देश तथा विदेशका नागरिकहरूसँग आफ्नो मन की बात कार्यक्रममा विचारहरू साझा गर्नुहुने। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानद्वारा खेत बचाओ अभियान राष्ट्रिय स्तरमा निर्माण एवं सञ्चालन गरिनुपर्ने आवश्यकतामा जोड। केन्द्रीय इलेक्ट्रोनिक्स तथा आईटी मन्त्री अश्विनी वैष्णवद्वारा आज ग्रेटर नोएडाको सुरजपुर स्थित लोहम उद्योगको भ्रमण र थलसेना अध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा भारतीय सशस्त्र बल परिस्थिति अनुरूप आवश्यक परे अपरेशन सिन्दूर चरण दुईका लागि तयार रहेको जानकारी। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणी मार्फत देश तथा विदेशका नागरिकहरूसँग आफ्नो मन की बात कार्यक्रममा विचारहरू साझा गर्नुहुनेछ। यो यस मासिक रेडियो कार्यक्रमको 134 श्रृङ्खला हुनेछ। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनको सम्पूर्ण नेटवर्क, एआईआर न्यूजको वेबसाइट र न्यूज अन एयर मोबाइल एपमा एकसाथ प्रसारित हुनेछ। यसका साथै एआईआर न्यूज, डिडी न्यूज, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा पनि यसको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ। आकाशवाणीले हिन्दी प्रसारणको लगत्तै पछि विभिन्न क्षेत्रीय भाषाहरूमा पनि यस कार्यक्रमको प्रसारण गर्नेछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले खेत बचाओ अभियानलाई खेत किसान र गाउँहरूलाई जोड्ने एउटा वृहत राष्ट्रिय अभियान बनाउनु पर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा यस अभियानको तयारीबारे आयोजित उच्च स्तरीय बैठकको अध्यक्षता गर्दै मन्त्री चौहानले रासायनिक मलको अन्धाधुन्ध प्रयोगलाई रोक्दै सन्तुलित प्रयोगमा जोड दिनु नै यस अभियानको मुख्य उद्देश्य रहेको प्रश्न पार्नुभयो। यो देशव्यापी खेत बचाओ अभियान आगामी सोमबारदेखि 30 जुनसम्म सञ्चालन हुनेछ। कृषि तथा किसान कल्याण मन्त्रालयका अनुसार यस अभियानमा सबै सहभागी संस्थाहरूको मुख्य संयोजकको रूपमा कृषि विज्ञान केन्द्रलाई जिम्मेवारी दिएको छ। अभियानका लागि देशभरि 1600 भन्दा बढी टोलीहरू गठन गरिएका छन्, जसमध्ये 500 टोलीहरू रासायनिक मलको अत्याधिक प्रयोग हुने 100 जिल्लाहरूका लागि विशेष रूपमा परिचालन गरिनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा आईटी मन्त्री अश्विनी वैष्णवले आज ग्रेटर नोएडाको सुरजपुर स्थित लोहम उद्योगको भ्रमण गर्नुभयो। यस उद्योगले वातावरण अनुकूल र दिगो रूपमा महत्वपूर्ण खनिज तथा आधुनिक सामग्रीहरूको उत्पादन गर्दै आएको छ। संचार कर्मीहरूसँग कुरा गर्दै मन्त्री वैष्णवले आधुनिक प्रविधिहरूमा लिथियम ब्याट्री र स्थायी चुम्बकको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले यी सामग्रीहरू भारतमै उत्पादन हुनुपर्ने र यसको प्रविधि पनि स्वदेशमै विकसित गरिनुपर्ने लक्ष्य राख्नु भएको उहाँले उल्लेख गर्नुभयो। सोही दृष्टिकोण अनुरूप लोहम नामक युवा स्टार्टअप कम्पनीले यो जटिल प्रविधि सफलतापूर्वक विकास गरेको मन्त्री वैष्णवले जानकारी दिनुभयो।
1: एक यंग स्टार्टअप लोहम, इन्होंने कंप्लीट टेक्नोलॉजी को डेवलप किया है और टेक्नोलॉजी को डेवलप करने के बाद में वहां से प्रोडक्शन का लेवल लेके आए। आज उस प्लांट को देखने का मौका मिला। लिथियम कार्बोनेट बनाने की मशीनें हैं जो कि आगे सीधा बैटरी बनाने में काम में आए, और परमानेंट मैग्नेट बनाने की मशीनें हैं जो कि बहुत ही एक अच्छे, बहुत ही कॉम्प्लेक्स टेक्नोलॉजी को अच्छे तरीके से डेवलप किया।
0: केन्द्रीय राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा एआईद्वारा सञ्चालित सिपी ग्राम्स भोइस च्याटबोट समाधान दिदीको शुभारम्भ गर्नुभयो। प्रशासनिक सुधार र जनगुनासो विभागले भाषिनीसँगको सहकार्यमा विकास गरेको यस च्याटबोटले नागरिकहरूलाई कुराकानीकै माध्यमबाट सहजै आफ्ना गुनासोहरू दर्ता गर्न अनुमति दिनेछ। सञ्चार कर्मीहरूलाई सम्बोधन गर्दै मन्त्री सिंहले समाधान दिदी सरकारको जनगुनासो सुनवाई संयन्त्रलाई लोकतान्त्रिकरण गर्ने दिशामा एउटा ठूलो कदम भएको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। थलसेना अध्यक्ष जनरल उपेन्द्र द्विवेदीले भारतीय सशस्त्र बल उच्च सतर्क अवस्थामा रहेको र परिस्थिति अनुसार आवश्यक परे अपरेशन सिन्दूर चरण दुईका लागि तयार रहेको बताउनु भएको छ। पुणेको खडक वासला स्थित राष्ट्रीय रक्षा एकेडमी को 150 ब्याच को पासिंग आउट परेड संबोधन करते जनरल द्विवेदी ने अपरेशन सिंदूर ने देश को सुरक्षा चुनौती को सामना कर भारत को सटीकता र दृढ़ता प्रमाणित उल्लेख कर सेना प्रमुख ने अपरेशन सिंदूर ने राष्ट्र को संकल्प दर्शाई र सेना का विभिन्न अंग बीच को आपसी समन्वय को महत्व उजागर बताने वहां नया पास आउट भैया कैडेटर व्यावसायिकता नेतृत्व र देश सेवा को उच्च मापदंड कायम राख आग्रह गर्नुभयो। यस अवसरमा जनरल द्विवेदीले महिला क्याडेटहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै वीरता दृढ संकल्प र सैन्य कौशल कुनै लिंग विशेषमा मात्र सीमित नहुने प्रश्न पार्नुभयो।
2: जहाँ तक ऑपरेशन सिंदूर की बात है, ये अभियान अभी जारी है। इसमें फिलहाल केवल अस्थायी रूप से संघर्ष विराम है, इसलिए भारतीय सशस्त्र बल ऑपरेशन सिंदूर 2.2 की संभावना को ध्यान में रखते हुए पूरी तैयारी कर रहे हैं। इस समय हमारा ध्यान तीनों सेनाओं के बीच बेहतर तालमेल बढ़ाने पर है, साथ ही हम भविष्य के युद्धों के लिए खुद को और अधिक सक्षम बना रहे हैं। जैसा कि मैंने पहले कहा था, आने वाले समय के युद्ध केवल जमीन, समुद्र और हवा तक सीमित नहीं रहेंगे।
0: आंध्र प्रदेश को विशाखापट्टनम आईटीआई क्लस्टर का लागि पीएम सेतु योजना अंतर्गत रणनैतिक लगानी योजना एसआईपी राष्ट्रीय संचालन समिति ने स्वीकृति दिएको छ। यो योजना आर्सेलर मित्तल निप्पन स्टील इंडिया नामक एक निजी कंपनी ने पेश गरेको हो। नया दिल्ली में आयोजित केन्द्रीय सीप विकास तथा उद्यमशीलता मंत्रालय को तेस्रो बैठक में यह स्वीकृति दिएको हो। पीएम सेतु सरकार को एक प्रमुख गौरवशाली योजना हो, जिसका लागि 60,000 करोड़ रुपया बजेट छुट्याइएको छ। यस योजना को मुख्य उद्देश्य देश का 1,000 सरकारी आईटीआई उद्योग को नेतृत्व में नया र आधुनिक ढंगले रूपांतरण गर्नु हो। म्यांमार का राष्ट्रपति यू मिन आंग भारत को 5 दिने औपचारिक भ्रमण को सिलसिला में आज साँझ नया दिल्ली आइपुग्नु भएको छ। उहाँलाई केन्द्रीय विदेश राज्यमन्त्री कीर्ति वदन सिंहले स्वागत गर्नुभयो। यसअघि आजै राष्ट्रपति बिहारको गया भ्रमण गरी प्रसिद्ध महाबोधि मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो। उहाँको साथमा म्यानमारका धेरै क्याबिनेट मन्त्री, वरिष्ठ अधिकारी र व्यापारिक नेताहरू सम्मिलित एक उच्च स्तरीय प्रतिनिधिमण्डल भारत आएको छ। वर्तमान ओदामा बहाल भएपछि राष्ट्रपति यू मिन आङको यो पहिलो भारत भ्रमण हो। उहाँले आगामी सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देश बीचको ऐतिहासिक तथा सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। राजस्व अनुसन्धान निर्देशालयले केरलामा एक ठूलो लागु औषध विरुद्धको संयुक्त कारवाही चलाएर भारी परिमाणमा प्रतिबन्धित लागु औषध तथा नशालु पदार्थ बरामद गरेको छ। वित्त मन्त्रालयका अनुसार अपरेशन चक्रव्यूह अन्तर्गत कोची, मल्लापुरम र तिरुवनन्तपुरमबाट 24 किलोग्राम भन्दा बढी लागु औषध जफत गरिएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार यस सञ्जालमा संलग्न मुख्य योजनाकार सहित 5 जनालाई लागु औषध तथा मनोरोग सम्बन्धी ऐन एनडीपीएस 1985 अन्तर्गत पक्राउ गरिएको छ। अब खेल समाचार। आज भएको सिंगापुर ओपन प्रतियोगिताको मिक्स डबल्स ब्याडमिन्टन खेलको सेमिफाइनलमा भारतका ध्रुव कपिला र तनिसा क्रास्टोको जोडी जापानका सायाका होबारा र युइची सिमोगामीसँग पराजित भएको छ। यसैबीच पुरुष डबल्सतर्फ भारतका सात्विक साईराज रङ्की रेड्डी र चिराग सेट्टीको जोडीले उत्कृष्ट जीत दर्ता गर्दै फाइनलमा स्थान बनाएको छ। सेमिफाइनल खेलमा दक्षिण कोरियाका खेलाडीलाई सोझो सेटमा पराजित गर्दै भारतीय जोडी फाइनलमा प्रवेश गरेको हो। अब अन्तमा यस बुलेटिनका मुख्य समाचारहरू पुनः एक पटक। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणी मार्फत देश तथा विदेशका नागरिकहरूसँग आफ्नो मन की बात कार्यक्रममा विचारहरू साझा गर्नुहुने। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानद्वारा खेत बचाओ अभियान राष्ट्रिय स्तरमा निर्माण एवं सञ्चालन गरिनुपर्ने आवश्यकतामा जोड। केन्द्रीय इलेक्ट्रोनिक्स तथा आईटी मन्त्री अश्विनी वैष्णवद्वारा आज ग्रेटर नोएडाको सुरजपुरस्थित लोहम उद्योगको भ्रमण। थलसेना अध्यक्ष जनरल उपेन्द्र द्विवेदी द्वारा भारतीय सशस्त्र बल परिस्थिति अनुरूप आवश्यक परे अपरेशन सिन्दूर चरण दुई का लागि तयार रहेको जानकारी आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो। समाचार पूरा भयो।
3: तर चिन्ता भावना भाग कोडे नबेन म्यानमारे राष्ट्रपति उ मिन अं लाइन पांच दिन भारत सफरे आज सकाले गोवा पौंछन सन्ध्याय नतून दिल्ली एसे पौंछेछेन। कर्णाटके कांग्रेस विधायक दल बैठके डी के शिवकुमार के दल नतून नेता निर्वाचित करा हुए छे। कर्मीवर्ग जन अभिजोग पेंशन विषय प्रतिमंत्री डॉ जितेंद्र सिंह

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब अशोक चौरसियाबाट सुन्नुहोस् समाचार। पहिला मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजी आकाशवाणीको मन की बात कार्यक्रममा देश र विदेशका मानिसहरूसित आफ्ना विचार साझा गर्नुहुनेछ। म्यानमारका राष्ट्रपति ऊ मिन आउलाई भारतको 5 दिने भ्रमणमा नयाँ दिल्ली पुग्नुभयो। कर्नाटकमा कङ्ग्रेस विधायक दलको बैठकमा डीके शिवकुमारलाई नयाँ नेताको रूपमा चयन गरिएको छ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले खेत बचाउ अभियानबाट खेत किसान र गाउँहरूलाई समावेश गर्दै यसलाई व्यापक राष्ट्रिय अभियान बनाउनु पर्ने कुरामाथि जोड दिनुभएको छ। आयुष्मान भारत डिजिटल मिशनले देश

भरी 90 करोड आयुष्मान भारत हेल्थ एकाउंट बनाउने महत्वपूर्ण उपलब्धि हासिल गरेको छ र सात्विक साईराज रंकी रेड्डी र चिराग सेट्टी सिंगापुर ओपन ब्याडमिंटन टूर्नामेंट को फाइनल में प्रवेश गरेका छन्। अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि 11 बजी आकाशवाणीको मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसित आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 134 अंक हुनेछ। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनका समस्त नेटवर्क एआईआर न्यूज वेबसाइट र एआईआर न्यूज मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुन्छ। यसको सोझो प्रसारण आकाशवाणी समाचार, दूरदर्शन समाचार, प्रधानमन्त्री कार्यालय, सूचना एवं प्रसारण मन्त्रालयको युट्युब च्यानलमा पनि गरिनेछ। आकाशवाणी हिन्दी प्रसारणको लगत्तैपछि यस कार्यक्रमलाई क्षेत्रीय भाषाहरूमा पनि प्रसारित गरिनेछ। राष्ट्रिय सञ्चालन समिति एनएससीले प्रधानमन्त्री सेतु योजना अन्तर्गत आन्ध्र प्रदेशको विशाखापट्टनम आइटीआई क्लस्टरको लागि निजी कम्पनी आर्सेलर मित्तल निपोन स्टील इन्डियाद्वारा पेश गरिएको महत्वपूर्ण लगानी योजना एसआईपीलाई अनुमोदन गरेको छ। यो स्वीकृति प्रधानमन्त्री सेतु योजना अन्तर्गत स्वीकृत पहिलो एसआईपी हो। यसैसँग आन्ध्र प्रदेश योजना अन्तर्गत उद्योग साझेदारी लागू गर्ने पहिलो राज्य बनेको छ। संस्थाहरूमा रूपान्तरण गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको बताएको छ, जुन परिवर्तनशील कार्यबल आवश्यकताहरू पूरा गर्न सक्षम छन्। यसले यो स्वीकृतिले व्यावसायिक शिक्षा र तमिल तालिममा उद्योग सहभागितालाई सुदृढ पार्ने र देशभरि प्रधानमन्त्री सेतु पहलहरूको कार्यान्वयनलाई तीव्र बनाउन चाहने अन्य राज्यहरूको लागि मोडलको रूपमा काम गर्नेछ। म्यानमारका राष्ट्रपति उ मिन आउलाई भारतको 5 दिने भ्रमणका लागि नयाँ दिल्ली आइपुग्नुभयो। उहाँलाई विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले स्वागत गर्नुभयो। यसअघि म्यानमारका राष्ट्रपतिले बिहारको गयाको भ्रमण गरी महाबोधि मन्दिरमा पूजा अर्चना गर्नुभयो। उहाँका साथ मन्त्रीहरू, उच्च अधिकारीहरू र व्यापारिक नेताहरूको उच्च स्तरीय प्रतिनिधिमण्डल पनि सामेल छन्। राष्ट्रपति उ मिन आउलाइनको यो पहिलो भारत भ्रमण हो। म्यानमारका राष्ट्रपतिले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको ऐतिहासिक र सभ्यतागत सम्बन्धलाई थप सुदृढ गर्न वार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँहरू एक व्यापारिक मञ्चमा पनि सहभागिता गर्नुहुनेछ। मंगलबार व्यापारिक तथा औद्योगिक वार्ता तथा स्थलगत भ्रमणका लागि उहाँ मुम्बई जाने कार्यक्रम छ। कर्नाटकमा श्री सिद्धरमैयाको राजीनामापछि विधानसभामा भएको कङ्ग्रेस विधायक दलको बैठकमा डीके शिवकुमारलाई नयाँ नेता चयन गरिएको छ। विधायकहरूले सिद्धरमैया र डाक्टर जी परमेश्वरमद्वारा पेश गरिएको प्रस्तावलाई पारित गरेका छन्। डीके शिवकुमारको कार्यालयद्वारा जारी एक प्रेस विज्ञप्तिमा विधायकहरूले उहाँलाई आफ्नो नेता र अर्को मुख्यमन्त्रीको रूपमा चयन गरेको पुष्टि गरिएको छ। श्री वेणुगोपालले पछि बेङ्गलुरूमा पत्रकारहरूलाई सम्बोधित गर्दै घोषणा गर्नुभयो, डीके शिवकुमारलाई पार्टीका नेताको रूपमा विधायकहरूले सर्वसम्मतिले चयनित गरेका छन्। उहाँले शपथ ग्रहण 3 जुनको दिन लिनुहुनेछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले भन्नुभएको छ, खेत बचाउ अभियानमा खेत किसान र गाउँहरूलाई समावेश गर्दै यसलाई व्यापक राष्ट्रिय अभियान बनाउनु पर्नेछ। केन्द्रीय मन्त्रीले नयाँ दिल्लीमा खेत बचाउ अभियानको तयारी सम्बन्धित एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै यो कुरा भन्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। राष्ट्रिय स्वास्थ्य प्राधिकरणद्वारा लागू गरिएको आयुष्मान भारत डिजिटल मिशनले देशभरि 90 करोड आयुष्मान भारत हेल्थ एकाउन्ट बनाउने महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो उपलब्धि भारतको अन्तर सम्बन्धित, अन्तर सञ्चालन योग्य र नागरिक केन्द्रित डिजिटल स्वास्थ्य प्रणाली निर्माण गर्ने दिशामा एक प्रमुख कदम रहेको बताएको छ। मन्त्रालयले भनेको छ, आयुष्मान भारत डिजिटल मिशनको कुल सङ्ख्या वर्ष 2021
मा 14 करोड़ देखि बढेर

श्रोताले अहिले सुन्नुभयो विशाल दादलानी अनि साथीहरूको स्वरमा धुम टु फिल्मबाट सुन्दै हुनुहुन्छ फिल्म सङ्गीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा।

0: फिल्म संगीत कार्यक्रमको अन्तिम गीत सुन्नुभयो कुणाल गान्जावाला अनि वसुन्धरा दासको स्वरमा सलाम नमस्ते फिल्मबाट। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ र अब प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: श्रोतागण, 26 मई 2014 भारतको पुनरुत्थानको ऐतिहासिक दिन हो। देशको लोकतन्त्रले कर फेरेको दिन हो। यी दिन नयाँ दिल्ली राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित एक भव्य समारोहमा नरेन्द्र दामोदर दास मोदीले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिनु भएको थियो।
2: शपथ ली थी।
1: साल 2014 देखि उहाँ निरन्तर प्रधानमन्त्री हुनुहुन्छ र आज उहाँको शासनको 12 वर्ष पूरा भएको छ। यस 12 वर्षको कालखण्डमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक अनि आर्थिक अन्तरिक्ष आन्तरिक तथा वैश्विक स्तरमा भारतको उदय एक शक्तिशाली र प्रगति राष्ट्रको रूपमा भएको छ। यी 12 वर्षहरूमा देशले श्री मोदीको कैयन ऐतिहासिक र दूरगामी परिणामकारक र साहसिक फैसलाहरू लिएको देखेको छ। आज हामीले पूर्वोत्तरको विकास विशेष गरी असमको विकासमा यी 12 वर्षमा के कति उपलब्धिहरू भए यस बारे चर्चा चौतारीमा सुन्नेछौ। र श्रोतागण, श्री मोदी सरकारले पूर्वोत्तरको विकास विशेष गरी असमको सर्वाङ्गीण विकासमा कति ठुलो टेवा दिएको छ त्यसबारे श्री पार्थ प्रतिम पालको आलेख हाम्रा सहयोगीहरू श्रीमती रोशनी छेत्री अनि श्रीमती सबिना गिरीले तपाईँहरू समक्ष यस प्रकार प्रस्तुत गरिरहेका छन्।
3: नमस्कार श्रोतागण, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज हामी प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टिले पूर्वोत्तर भारतको सर्वाङ्गीण विकासमा ठुलो फर्को कसरी मार्दैछ त्यसबारे चर्चा गर्नेछौ। तपाईँहरूका साथ स्टुडियोमा म रोशनी छेत्री
4: अनि म सबिना गिरी। सन् 2014 प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि उहाँको नेतृत्वमा रहेको एनडीए सरकारले कसरी पूर्वोत्तर भारतको कायाकल्प गर्दै सर्वाङ्गीण विकासलाई एउटा नयाँ उचाइ र गति प्रदान गरिरहेको छ त्यसबारे प्रस्तुत छ असम विश्वविद्यालय सिल्चरको कानून विभागका प्राध्यापक र विभागीय प्रमुख श्री पार्थ प्रतिम पालको एउटा सारगर्भित आलेख जसलाई हामी प्रस्तुत गरिरहेका छौँ।
3: 13 मार्च 2026 दिन प्रधानमन्त्री नरेन्द्र मोदीले असमको भ्रमण गर्नुभयो तथा 47,800 करोड रुपियाँ भन्दा बढीका विभिन्न परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गर्नुभयो। यसमा असममाला 3.0 सड़क पूर्वाधार निर्माण परियोजना, 6 अन्य सड़क परियोजना, 4 फ्लाइओभर अनि बीटीसी का लागि 2 पुलहरू सामेल छन्। श्री मोदीले बोडोल्याण्ड क्षेत्रीय परिषद इलाकाको विकासका लागि 4,570 करोड रुपियाँका विभिन्न परियोजनाहरूको पनि उद्घाटन र शिलान्यास कोक्राझारबाट भर्चुअल रूपमा गर्नुभएको थियो।
4: एउटा अर्को उल्लेखनीय कुरा के हो भने देशका कुनै पनि प्रधानमन्त्रीले अहिलेसम्म असम र पूर्वोत्तर भारतको भ्रमण गरेको इतिहासमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि उहाँका मन्त्रीहरूको सर्वाधिक भ्रमण असम र पूर्वोत्तर भारतमा नै भएको छ अनि भइरहेको छ। प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूलाई पूर्वोत्तर भारतको विकासमाथि अधिक भन्दा अधिक ध्यान केन्द्रित गर्ने विशेष निर्देश दिनुभएको छ। हामी सबैलाई सर्वविदित नै छ। उहाँले स्पष्ट रूपमा भन्नुहुन्छ, पूर्वोत्तर भारतको विकास बिना भारतको विकास सम्भव छैन।
2: मैं बार बार कहता आया हूं कि न्यू इंडिया तभी अपनी पूरी शक्ति से विकसित हो पाएगा जब पूर्वी भारत नॉर्थ ईस्ट का तेज गति से विकास होगा।
3: कुनै महिना छैन जसमा केन्द्रका मन्त्रीहरूले पूर्वोत्तर राज्यहरूको भ्रमण गरेका छैनन्। यसैले बुझिन्छ प्रधानमन्त्री नरेन्द्र मोदीका लागि पूर्वोत्तर भारतको विकास देशकै विकासका लागि कति महत्वपूर्ण छ। प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प छ साल 2047 सम्ममा भारतलाई विकसित राष्ट्र बनाउनु। उहाँले भन्नुहुन्छ सबका साथ सबका विकास सबका प्रयास अनि सबका विश्वास। यसैले पूर्वोत्तर भारतका मानिसहरूमा एउटा विश्वास निर्माण गर्न राज्यमा शान्ति र सौहार्दको सृजना गर्न पूर्वोत्तरका प्रत्येक व्यक्तिलाई राष्ट्रको मुख्य धारामा जोडेर एउटा सशक्त बलियो र विकसित भारतको निर्माण गर्ने दिशामा विकासको मूल मन्त्र एउटा मुख्य सञ्चालक हामी सबै भारतीयहरूको लक्ष्य पनि यही हुनुपर्छ अनि प्रधानमन्त्रीले यसलाई चरितार्थ गर्दै हुनुहुन्छ। श्री मोदीले पूर्वोत्तर भारतलाई अष्टलक्ष्मी भन्नुहुन्छ। देशको विकास अष्टलक्ष्मीको विकासमा अन्तर्निहित छ। प्रधानमन्त्री नरेन्द्र मोदी भन्नुहुन्छ
2: साथियों हमारी परम्परा में माँ लक्ष्मी को सुख आरोग्य और समृद्धि की देवी कहा जाता है। जब भी लक्ष्मी जी की पूजा होती है तो हम उनके 8 रूपों को पूजते हैं। आदि लक्ष्मी, धन लक्ष्मी, धान्य लक्ष्मी, गज लक्ष्मी, संतान लक्ष्मी, वीर लक्ष्मी, विजय लक्ष्मी और विद्या लक्ष्मी। इसी तरह भारत के पूर्वोत्तर में 8 राज्यों की अष्टलक्ष्मी विराजमान है। असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागालैंड, त्रिपुरा और सिक्किम, नॉर्थ ईस्ट के इन 8 राज्यों में अष्टलक्ष्मी के दर्शन होते हैं।
3: एउटा यस्तो समय थियो जब देशकै अशान्त क्षेत्रहरूमा पूर्वोत्तर भारतको नाम आउँथ्यो। असम, मणिपुर, मिजोरम, नागाल्यान्ड, अरुणाचल प्रदेश, त्रिपुरा, मेघालय सबै धेर थोर अशान्त थियो। हिंसा र हत्याको माहौल थियो। न त उद्योगपति न त पर्यटक नै पूर्वोत्तर भारतमा निवेश गर्न र भ्रमण गर्ने विचार गर्थे। विगत 1 दशक अघि मानिसहरू यस क्षेत्रमा आउन हिचकिच्याउँथे, तर जबदेखि केन्द्रको सत्तामा प्रधानमन्त्री नरेन्द्र मोदी आउनुभयो, कर्मशः अनि निरन्तर रूपमा पूर्वोत्तर राज्यहरूको कायाकल्प हुँदै गयो। आज यहाँ निवेश गर्न उद्योगपतिहरू अथवा घुम्न आउन देश विदेशका पर्यटकहरू हिचकिचाउँदैनन् अनि डराउँदैनन्। यो सब सोच र विकासको परिणाम हो। यसैले त भनिन्छ मोदी है तो मुमकिन है। त श्रोता, आज हामीले असमको सर्वाङ्गीन विकासलाई प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदान गर्नुभएको नयाँ गति अनि राज्यका मुख्यमन्त्री हेमन्त विश्व शर्माको भाजपा सरकार र केन्द्रको एनडीए सरकारले मिलेर सर्वाङ्गीन विकासमा मारेको ठूलो फड्को बारे क्रमशः जान्नेछौ। यथार्थमा भनौँ भने डबल इन्जिनको सरकारले विगत 1 दशकमा असमको विकासको हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ, राज्यको अप्रत्याशित र अभूतपूर्व कायाकल्प गरेको छ। पार्थ प्रतिम पालज्यूले आफ्नो आलेखमा असम राज्यको विकासमा प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि, डबल इन्जिनको सरकारले गरिरहेको अभूतपूर्व विकास परियोजनाहरूको सारभूत अनि सुन्दर विवरण यस प्रकार गर्नु भएको छ। उहाँले लेख्नु भएको छ, इतिहास साक्षी छ, असमको दुर्गम पहाड़ी क्षेत्र होस् अथवा ठूल्ठूला नदीहरू नै किन नहोस्, सबैलाई चिर्दै आज सड़क र रेल सम्पर्कको जाल पुनिएको छ, जसले यातायातलाई सुगम र कम समय लाग्ने तथा सुरक्षित बनाएको छ। पहाड़ी र समतल क्षेत्रहरूमा सड़क, सुरुङ, पुलहरू, फ्लाइओभर आदिले सड़क र रेल सम्पर्कले मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। यो क्षेत्रले आज राजमार्ग, रेलवे, विमानस्थल, पुल र सीमापार करिडोरहरूको अभूतपूर्व विस्तार देखिरहेको छ। आम जनजीवनलाई सहज र गुणवत्मक रूपमा उत्कृष्ट बनाउँदैछ। राष्ट्रिय र क्षेत्रीय अर्थव्यवस्थासित स्थिर रूपमा एकीकृत गर्दैछ र थप विकास र थप रोजगारीको लागि लगानी आकर्षित गर्दैछ। अवसरहरूको कुरा गरौं भने यस क्षेत्रमा नयाँ प्रकारका उद्योगहरू पनि देखा पर्दैछन् जसले वैज्ञानिक र प्राविधिक विकासको उदयमान आवश्यकताहरू पूरा गर्नेछन्। देशलाई विश्व औद्योगिक नक्सामा बलियो स्थानमा राख्ने सम्भावनाहरू रहेका छन्। असमको पूर्वाधार विकासका साथ साथ असम र पूर्वोत्तरका अन्य राज्यहरूको सामरिक महत्व र देशको सुरक्षाको आवश्यकताहरूलाई पनि यस विकासले ठूलो टेवा दिइरहेको छ। यी परियोजनाहरूले गहिरो रणनीतिक महत्व बोकेको छन्। चीन, म्यानमार र बंगलादेशसँगको संवेदनशील सीमाहरूमा रसद पहुँचलाई सुदृढ पार्दै सशस्त्र सेनाको परिचालन तयारीलाई ठूलो टेवा दिइरहेका छन्। व्यापार, लगानी र गतिशीलतालाई बढावा दिएर यो पूर्वाधार पुनरुत्थानले आर्थिक वृद्धिलाई मात्र ऊर्जा प्रदान गरिरहेको छैन तर राष्ट्रिय सुरक्षालाई पनि सुदृढ पार्दै विस्तारै उत्तर पूर्वलाई भारतको भविष्यको लागि समृद्धि, स्थिर र सामरिक शक्तिको महत्वपूर्ण प्रवेशद्वारमा रूपान्तरण गर्दै यसले असल रूपमा असमको भूमिकालाई क्रमशः पुनः परिभाषित गर्दै कनेक्टिभिटीलाई सुदृढ पार्दै लगानीलाई प्रोत्साहन गर्दै र क्षेत्रीय र अन्तर्राष्ट्रिय करिडोरहरूमा व्यापारलाई सहज बनाएर विकासको यो लहरले असमलाई फराकिलो क्षेत्रीय रूपान्तरणको केन्द्रमा स्थिर रूपमा राखिरहेको छ। अब असमको समग्र विकासका लागि केन्द्र सरकारका केही महत्वपूर्ण परियोजनाहरू बारे चर्चा गरौं। एउटा सबैभन्दा महत्वपूर्ण परियोजनाहरूमा कुमार भास्कर वर्मा सेतु सामेल छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस कुमार भास्कर वर्मा सेतुको उद्घाटन फरवरी